0: 2% छ भने महिलाको संख्या 64.3% छ। यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ। नेपालमा 60 वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ। 70 वर्ष पुगेका नागरिकहरूलाई मासिक 4,000 वृद्ध भत्ता समेत दिने गरिएको छ। 2/3 ज्येष्ठ नागरिक स्वरोजगार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: रौतहटको गरुडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रुपियाँ सापटी लिइन्। महतोले वार्षिक 36% ब्याज लिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको चौबर लगभग 6,00,000 रुपियाँको तमसुकमा खातुनलाई ल्याप्चे लगाउन बाध्य पारे। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। रौतहटकै भिन्द्रावन नगरपालिका 5 का शिवशंकर महतोले गुजरा नगरपालिका 8 का शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27,00,000 रुपियाँ ऋणले उनले 100.3% दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गरे। सँगै 1 बिघा 4 कट्ठा जमिन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिए। महतोले एक वर्षमा ब्याज र साबा तिर्न सकेनन्, तर 6 वर्षपछि 25,00,000 रुपियाँ तिरे। यादवले भने 1 बिघा 4 कट्ठा जमिन 84,00,000 बेचिसकेका रहेछन्। महतो भन्छन्, मैले 25,00,000 तिरे, अझै लाखौं रुपियाँ तिर्न भन्छन्, जग्गा बेचिसकेछन्, अब म के गरू। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुन्। साहु महाजनको चरको ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठिभास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढी पीड़ितको उजुरी छ। पीड़ितले 36% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित पनि 48%सम्म ब्याज लिने गरेको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भने होइन, केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन, सरकारसँग सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार 4 पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढाएका नीति तथा कार्यक्रमको औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साहु महाजनबाट चरको ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। बैंकहरूको ब्याजदर निकै कम छ। वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर 6.64% छ। बैंकहरूमा ऋण दिन मिल्ने रकम 15,60,000,000,000 रुपियाँ हारारी छ, तर आम नागरिक बैंकमा नगई साहु महाजनबाट 48%सम्म ब्याज दरमा ऋण लिइरहेका छन्। बैंकको ढोका भन्दा साहुको दैलो सजिलो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: बेलायतमा नेपाली वस्तुको निर्यात, नेपालले शून्य भन्सार दरको सुविधा दावी नै गरेन शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो। बेलायतले नेपालका झण्डै 100% वस्तुमा शून्य भन्सार दरको सुविधा दिए पनि विभिन्न वस्तुको निर्यातमा नेपालले सो सुविधा उपयोग नगरेको बेलायतको व्यवसाय तथा व्यापार विभाग डीबीटीले जनाएको छ। बेलायतले सन् 2023 को जुनदेखि पुरानो जनरलाइज्ड सिस्टम अफ रिफरेन्सेस सुविधालाई प्रतिस्थापन गर्दै डेभलपिङ कन्ट्रीज ट्रेडिङ स्मिक लागू गरेको छ, जस अनुसार नेपाल लगायत अल्प विकसित मुलुक न्यून र न्यून मध्यम आय भएका अन्य मुलुकहरू गरी जम्मा 65 देशलाई उत्पत्तिको प्रमाणपत्र सम्बन्धी सजिलो व्यवस्था गरी अधिकांश वस्तुलाई शून्य भन्सार दरमा बेलायती बजारमा प्रवेश दिने नीति लिइएको छ।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै
7: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली काङ्ग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि चाँडै नै नयाँ पार्टी बनाएर जाने तयारीमा लागेको संस्थापनेतर समूहले सर्वस्वीकार्य नेतृत्वको खोजीमा छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कसको नेतृत्वमा जाने भन्ने टुङ्गो लगाउन नसक्दा नयाँ पार्टी निर्माण अभियान अन्यलमा परेको छ।
8: संघ प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कंग्रेस एमाले गठबन्धनमा खटपट आएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कंग्रेस र एमालेसँग समानान्तर संवाद थालेको छ।
7: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्ययी शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ।
8: मुलुकभित्र रोजगारी सिर्जना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात् आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ।
7: नयाँ आर्थिक वर्ष 2083-84 अवसरमा गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इको सिस्टममा एकैसाथ 3 नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
8: कञ्चनपुरको बेलौरी नगरपालिकाले यहाँका 4 विद्यालय समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन तथा केही तह मिलान गरिएको नगरपालिकाले जनाएको हो।
7: निर्माण व्यवसायहरूले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको बताएका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर, लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाई छ।
8: अब शेयर बजार। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार शुक्रबार बजार 79.74 अङ्क अर्थात 3.06% बढेर 2677.54 अङ्कमा कायम भएको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर एन्डी बनहम बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ। उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका प्रधानमन्त्री कियर स्टार्मरलाई प्रतिस्थापन गर्नुहुनेछ। सत्तारूढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरका उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बनहम एक्लो उम्मेद्वार बन्नु भएको हो। बेलायती संसदीय परम्परा अनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।
2: अब खेल खबर। विश्वकपमा 60 वर्षपछि अर्जेन्टिना स्पेन भेट्दैछन्। फुटबलमा सामान्यतया यस्तो हुन्न, तर विश्वकप 2026 त्यस्तै भयो जस्तो कसैले प्रतियोगिता शुरू हुनु अगाडि नै पटक कथा लेखिसकेको थियो। नत्र विश्वका नम्बर एक र दुई वरियताका टीम फाइनलमा भिड्ने थिएनन्। अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन्। अनि विश्व फुटबलकै सर्वकालीन महान खेलाडी लियोनल मेस्सी सामु एउटा अर्को जादुमय प्रदर्शनको अवसर जुट्ने थिएन। अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप 40 टिमबाट खुम्चेर दुई टिममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्युयोर्क न्यूजर्सी रंगशालामा एकअर्का विरूद्ध खेल्दैछन् डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमी फाइनल आइपुग्दा लागिरहेको थियो। फ्रान्स नै यसपल्ट उपाधि जित्न सबैभन्दा बढी बलियो टीम छ। इङ्ल्याण्डले पनि 6 दशक यता पहिलो पटक फाइनल खेल्न बेर छैन। ती सबै सम्भावना निस्तेज पार्दै अर्जेन्टिना र स्पेन नै फाइनलमा पुगेका छन्। यो हुनेछ एउटा सच्चा फुटबल समर्थकले मनमा चिताएको अन्तिम खेल। सबैभन्दा पहिले 4 वर्ष अगाडि फर्किनुपर्छ, जति बेला अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियाको हातबाट पराजित रह्यो। एकै खेलपछि सबैले भन्न शुरू गरेका थिए मेसीले अब केही गर्न सक्ने छैनन्, न त उनको टीम अर्जेन्टिनाले। तर शीर्ष दुई फुटबल महाशक्ति अर्जेन्टिना र स्पेन फिफा विश्वकप उपाधिको अहिले होडमा रहेका छन्।
1: अब विचार विश्लेषणको पालो। लैंगिक हिंसाको समाजशास्त्र शीर्षकमा डाक्टर सावित्री देवी न्यौपानेको विचार गोर्खापत्रमा लेखिएको छ। महिला तथा पुरूष बीचको विद्यमान असमानता हटाई समतामूलक समाज स्थापना गर्न राज्य र समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। लैंगिक समानताले महिला र पुरूष बीच देखा पर्ने प्राकृतिक र जैविक विविधता बाहेक अन्य सबै पक्षमा उनीहरू बीच समान हैसियत स्थापित गरी कानूनी र व्यवहारिक रूपमा वास्तविक समान अधिकार को सृजना गर्नुपर्छ। समाजका मानव निर्मित तथा हाम्रा पुर्खाबाट निर्मित लैंगिक हिंसा अन्त्य गर्नुपर्छ। नारी र पुरुषमा समान व्यवहार, समान कर्तव्य, समान दायित्व, समान वातावरण प्रदान गरी जैविक फरकका कारण सकारात्मक विभेदलाई अझ प्रभावकारी पार्दै घर परिवार तथा समाजमा महिला र पुरुषमा समानता ल्याउन योगदान दिनुपर्दछ।
2: कक्षा कोठामा 35 वर्षमा गोविन्द लुइटेल शीर्षकमा सुशीला घिमिरेले वरिष्ठ संचारकर्मी तथा सेवानिवृत्त शिक्षक गोविन्द लुइटेल कृत कक्षा कोठामा 35 वर्ष शीर्षकको पुस्तक पढेर उहाँको अनुभव विचारका रूपमा लेख्नु भएको छ, जुन विचार हिमालय टाइम्समा छापिएको छ। शिक्षण पेसालाई हाम्रो समाजले त्यति मर्यादित ठान्दैन। अन्य सेवामा उच्च स्थानमा पुगेकाहरूले पनि शिक्षकका कारणले म यहाँ पुगेको हुँ भन्ने सोच्दैनन्। बरु उल्टै आफू यहाँ पुग्दा पनि आफूलाई पढाउने वा आफूसँगै काम गर्ने शिक्षक जहाँको त्यहीँ छ भन्ने सोच्छन्। सरकारले शिक्षकलाई हेर्ने दृष्टिकोण पनि सम्मानित छैन। सरकारी स्कुल र निजी स्कुलको शिक्षा प्रणाली शिक्षण शैली यिनमा भएको भिन्नता सरकारी विद्यालय कमजोर हुनुका कारण विशेष गरी यसमा मानिसको मनोविज्ञान शिक्षाको गुणस्तर स्तरको कुरा र विद्यार्थीहरूलाई कुन कुरा कहाँ फल्छ कसरी फल्छ र कसरी उपलब्ध हुन्छ भन्ने जानकारी नहुनु जस्ता विषय उहाँले यस पुस्तकमा औल्याउनु भएको छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: इस समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
5: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल। मित्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0564934440 4935780 र 98550264440
6: It's 6 o'clock अहिले 6 बजेको छ

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 3 गते आइतबार, सन 2026 जुलाई 19 तारिख असार शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकाहरूमा गाडी बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी।
0: पालिका, प्रदेश सभा र राष्ट्रिय सभा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
1: सडकमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ्दो, पदीय गरिमा कायम राख्न राष्ट्रपा सचेतक परियारको आग्रह।
0: डेटा सेन्टर विरुद्ध अमेरिकामा विरोध बढ्दै, विद्युत, कृषि योग्य जमिन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
1: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
2: कानुनको स्नातक तह BA LLB
4: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
5: ल यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: बाढीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855063172 र 9852512206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
6: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
7: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
6: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
6: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
6: सम्पर्क नम्बर 9855073474, 9855077680 र 9845533158।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, केही गर।
0: शिला, सुरुमा मुख्य सडक र मौसम सम्बन्धी खबर। लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रने गाडीहरू चल्न सकेका छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गमा अवरोधपछि गाडी चल्न नसकेका हुन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चितवन पोखरा जोड्ने सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गैराती 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि रातमा सडक बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाडी चलेका छैनन्। रातिदेखि नै गाडी आवागमन रोकेकोले सडकमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ। यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन्। चितवन खण्डमा अहिलेसम्म सडक अवरुद्ध नभएको तर सावधानी अपनाउनु पर्ने अवस्था रहेको चितवन प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टे डाँडा हेटौँडा खण्डमा मात्र सञ्चालनमा छ। अरू प्रमुख मार्गमा जोखिम उच्च रहेकोले गाडी चल्न सकेका छैनन्। पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन्। काभ्रेको रोसी गाउँपालिका क्षेत्रमा बिपी राजमार्ग रोसी खोलामा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यो राजमार्गमा गाडी चलाउन रोक लगाएको छ। बीपी राजमार्ग मनसुनका बेला रातमा बन्द हुँदै आएको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशको धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेष गरी सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कायमै छ। मौसम पूर्वानुमान महाशाखाले नदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र मौसम सम्बन्धी अत्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ। मौसम विज्ञान विभागका अनुसार आज र भोलिसम्मै देशभर वर्षाको सम्भावना कायमै छ। त्यसमा पनि कोशी, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भागका थोरै तथा मधेस, बागमती र गण्डकीका तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट रहेको छ। कोशीको झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकोटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, त्यसै गरी बागमतीको सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र चितवन, त्यसै गरी गण्डकीको गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा रेड अलर्ट जारी भएको हो।
1: यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि सुरु भएको वर्षा रातभर निरन्तर रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ। मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना पनि छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको 12 विषय क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ। बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविदले बताएका छन्। निरन्तर वर्षाका कारण नदी खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै पहाडी जिल्लाका भिरालो तथा कमजोर भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। मुसलधारे र आडीघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढी, सडक जलमग्न हुने, सडक अवरुद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ। ग्रामीण सडक तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप वर्षा भएमा साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। विशेष गरी नदी तथा खोलाको किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: यसैबीच कास्की पोखरा बजारको बीचभाग भएर बहने सेती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सिमानामा पर्ने रातो पहिरो क्षेत्रमा गएको वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि झण्डै 35-40 मिटर माथिबाट पानी बगेको हो। सेती बहने सतहमा अवरोध भएपछि नदीको झण्डै आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी झण्डै 35-40 मिटर माथिबाट झरना जस्तै गरी बगेको छ। पोखरा 10 रामघाटबाट भूमिगत खोच अर्ध भूमिगत हुँदै करिब 7 किलोमिटरको दूरी पार गर्दै रातो पहिरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुला क्षेत्रमा निस्कने ठाउँमा झण्डै 35-40 मिटर अग्लो सतहमा सेतीको आधा पानी बगेपछि झन्डै 7 किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातो पहिरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढेको छ, जसले गर्दा रातो पहिरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ। लगातार वर्षा भइरहने र ठेलिएको पानी त्यही अवस्थामा अबको 2-3 दिन रहे त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले पानी ठेलिएको विषयमा विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भएको छ। पोखराको रातो पहिरो क्षेत्रमा थुनियो सेती, झण्डै 40 मिटर माथिबाट बग्यो पानी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा 100 दिन पार गरेको सरकारले आउँदा दिनमा कार्यशैली सुधार्ने गरी काम गर्ला भन्ने बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
10: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
9: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
11: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
12: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
11: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
10: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
14: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
13: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
13: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
15: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338, मोबाइल 98550880002।
16: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
17: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
16: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
18: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
19: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
20: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
21: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
22: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
23: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै
0: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाडी ठप्प, नारायणगढ मुगलिन काठमाडौँ सडक खण्ड गैरातीदेखि अनिश्चितकालका लागि बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी, पोखराको रातो पहिरे क्षेत्रमा सेती थुनिएर झन्डै 40 मिटर माथिबाट पानी बग्न थाल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपचुनाव नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपचुनाव हुन सकेको छैन। चुनाव निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त रहेका पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य चुनावमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गएको चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपचुनाव गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने निर्वाचन ऐनमा उल्लेख छ। तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 पालिकाका प्रमुख तथा अध्यक्ष, 4 उपाध्यक्ष तथा उपप्रमुख, 54 अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। 2079 वैशाखमा 5 कार्यकालका लागि निर्वाचित स्थानीय तहको पदावधि 2084 वैशाखमा सकिँदैछ। ऐनले स्थानीय तहका सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा 2 अगाडि हुने व्यवस्था गरेको छ। जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने आजको गोर्खापत्रमा खबर छ।
0: सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको झण्डै 2/3 बहुमतको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। भालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मसान्तसम्म 800 बढी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएका छन्। डाक्टरदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कारवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। यसैबीच अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने कार्यशैलीमाथि पनि आलोचना हुन थालेको छ। कर्मचारीलाई हप्कीधप्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना बढ्दो छ। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार आग्रह गरिरहेको बताउनु भएको छ। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर अनि अनुगमनका नाममा सांसदहरूबाट हप्कीधप्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले नागरिकलाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामिछानेले बताउनुभयो। रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई अस्ति शुक्रबार रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको छ।
1: झण्डै 2/3 शक्तिशाली रासोपा सरकारले 100 पार गर्दै गर्दा जनस्तरमा मात्र नभई आफ्नै पार्टीभित्रबाट समेत प्रश्न उठ्न थालेका छन्। सुकुम्बासीमाथि राज्यको व्यवहार, प्रश्न गर्ने सञ्चार माध्यममाथिको दबाव, नागरिकमाथि करको बोझ, सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय जस्ता विषयमा सरकारको आलोचना भइरहेको छ। 100 पार गरिसकेको सरकारले अबको कार्यशैली सुधार्ने गरी काम गर्छ भन्ने आधार के छ? सरकारलाई जवाफदेही बनाउन रासोपाको भूमिका कस्तो होला? थप टिप्पणी अबको पालोमा।
2: पछिल्ला दिनमा सरकारको कार्यशैलीमाथि विपक्षी दलले मात्रै होइन परिवर्तनको पक्षमा उभिएका नवयुवा, नागरिक समाज र स्वयं रासोपाकै नेता कार्यकर्ताबाट पनि प्रश्न उठ्न थालेका छन्। सरकार 100 पार गर्दै गर्दा अब सबैभन्दा ठूलो प्रश्न यही छ, यी आलोचनालाई सरकारले आत्मसमीक्षाको अवसर बनाउँछ कि व्यवस्था गरेर अघि बढ्छ? आफ्नै सांसदले उठाएका प्रश्न र नागरिकको बढ्दो असन्तुष्टिको जवाफ के छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार:
3: नेपाली नागरिकप्रति शिर निहुराएर म अपिल गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौँ, प्रक्रियाले नेपाली जनता तुरुन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौँ। संविधान कानुनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ, यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। हामीलाई काम गर्न उद्धेलन गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्।
2: सरकार सञ्चालनका केही विषयमा पार्टी र सरकार बीच मतभेद बढेको चर्चा पनि चलिरहेको छ। तर सचेतक परियार भने यस्ता चर्चा अतिरञ्जित भएको दावी गर्दै सरकार र पार्टी बीच आवश्यक समन्वय र सन्तुलन कायम रहेको बताउनुहुन्छ।
3: सर्वदेश सभापतिले पार्टीलाई चुस्त दुरुस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन कानुन र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिरहनु भएको छ।
2: झन्डै 2/3 समर्थन सहित बनेको सरकारबाट नागरिकले स्थिरता, सुशासन र परिणाममुखी कामको अपेक्षा गरेका छन्। तर 100 दिन नपुग्दै सरकारकै केही निर्णय र कार्यशैलीले नागरिकमा आशा भन्दा बढी प्रश्न र निराशा जन्माउन थालेको देखिन्छ। अब 5 वर्षपछि यही सरकारलाई सफल सरकारका रूपमा सम्झिने आधार के हो? नागरिक ढुक्क हुने गरी सरकारसँग कस्तो स्पष्ट प्रतिबद्धता छ त? रासुपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार।
3: कन्फर्म ढुक्क भयो हुन्छ। कुन परिस्थितिमा हामी आएका छौँ र कस्तो सत्प्रयास गरिरहेका छौँ त्यो महत्त्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिड र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो।
0: सरकारका काम र अबको अपेक्षाका विषयमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
24: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
24: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
24: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
24: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
24: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
24: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
24: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
24: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
0: देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सर्लाहीको चुरेभेका विकट बस्तीबाट बिरामीलाई अस्पतालसम्म ल्याउनु पर्दा झोलुङ्गोमा बग्नुपर्ने बाध्यता छ। हिउँदमा खोलाको बगरबाट गाडी सञ्चालन हुने गरे पनि बर्खा लागेपछि यातायातका साधन ठप्प हुँदा चुरेवर्ती गाउँका स्थानीय बिरामी पर्दा झोलुङ्गो वा स्ट्रेचरमा बोकेर ल्याउनु पर्ने बाध्यता सुरु भएको छ। ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेभेकमा यस्तो समस्या छ। चुरेवर्ती क्षेत्रको अन्य बस्तीको तुलनामा लालबन्दी नगरपालिका 14, नारायण खोला लालबन्दी नगरपालिका 15, शिरकालिन्जोर र ईश्वरपुर नगरपालिका 12 पिपल दमार क्षेत्रमा सबैभन्दा बढी समस्या रहेको स्थानीयको गुनासो छ। खोलामा बाढी आउन थालेपछि गाडी सञ्चालन हुन छाडेसँगै नारायण खोला लगायत क्षेत्रका स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर ल्याउन थालिएको छ। लालबन्दी नगरपालिका 14 नारायण खोलाका स्थानीय उमेश तामाङले गाउँका गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म ल्याउँदा 2 घण्टाभन्दा धेरै समय लाग्ने र त्यो पनि स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो। पत्थरकोट छेडा गाउँदेखि मटर दोभान नजिकसम्म कच्ची ट्र्याक सडक पुगेपछि स्ट्रेचरमा बिरामी बोक्न सहज भए पनि अन्य ठाउँमा भने बुवाडीमै हेलिएर बिरामी बोक्नुपर्ने बाध्यता रहेको तामाङको भनाइ छ। झोलुङमा बिरामी बोक्नुपर्ने बाध्यता आजको गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकाका ग्रामीण क्षेत्रहरूमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरुद्ध नागरिक स्तरमा तीव्र विरोध देखिएको छ। पछिल्लो समय प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतर्फ डेटा सेन्टर विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा आफ्ना प्राकृतिक स्रोतहरू जोगाउन आन्दोलित हुन थालेका हुन्। विशेष गरी विद्युत महसुलमा हुने वृद्धि, कृषियोग्य जमिनको विनाश र पानीको अत्याधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ। फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षण अनुसार अहिले 71% अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षमा छन्। युटाह, मिसौरी, जर्जिया, ओहायो, इन्डियाना, ओरेगन लगायत अमेरिकाका दर्जनौं राज्यमा डेटा सेन्टर विरुद्ध विरोधका स्वर फैलिएको देखिन्छ। युटाहमा म्यान्हट्टन सहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागि भन्दै स्थानीय बासिन्दाले कडा प्रतिवाद गरिरहेका छन्। मौसरीको फेस्टस नामक सानो सहरमा पनि 6 अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित नागरिकले सहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार रहेको छ। अमेरिकाका झण्डै 14 राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानून र प्रतिबन्ध ल्याउने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026 फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इङ्ल्यान्ड तेस्रो बनेको हो। इङ्ल्यान्डका बुकायो साकाले ह्याट्रिक गोल गरेका छन्। खेलको तेस्रो मिनटमा नै राइसले गोल गर्दै सुरुवातमा अग्रता लिएको इङ्ल्यान्डले लगातार त्यसपछि गोल गर्यो। 18 मिनटमा कोन्साले गोल थपे। साकाले 37 पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गरे। यस्तै जुट बेलिङ्गमले अन्तिम इन्जुरी समयमा गोल गरेका छन्। फ्रान्सले 4 गोल गर्दा कप्तान केलिन एम्बापेले 2 गोल गरे। उनले 48 र 66 मिनटमा गोल गरेसँगै यो विश्वकपमा उनको गोल संख्या सर्वाधिक 10 पुगेको छ। ब्रान्डली बारकोलाले 54 मिनटमा र दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेले गोल गरेका छन्। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेनले खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। 2081 पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुतमार्ग अर्थात् फ्यास्ट ट्र्याक थपेको म्याद समेत 1.5 वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याद थपिएको चैत 83 पनि निर्माण नसकिने निश्चित भएपछि अरू 2 वर्ष अर्थात् 85 चैतसम्म म्याद थपका लागि सेनाले प्रस्ताव गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार सञ्चित र व्यवस्थापनलाई समस्यापे बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कहिरनमा अब पालो उखानको
1: खाँचो टर्यो दुःख बिर्सियो।
0: उखान सँगै हामी काया कहिरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकामा गाडी बन्द। आज पनि मुसलधारे वर्षाको सम्भावना। 23 जिल्लामा जोखिमको चेतावनी।
0: पालिका प्रदेश सभा र राष्ट्रिय सभामा गरी जनप्रतिनिधि का 96 पद रिक्त। स्थानीय तहको उपचुनाव नहुने।
1: सडकमा रोकिएनन् असन्तुष्टिका स्वर। अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ्दो। पदीय गरिमा कायम राख्न रासोपा सचेतक परियारको आग्रह।
0: डेटा सेन्टर विरुद्ध अमेरिकामा विरोध बढ्दै विद्युत, कृषियोग्य जमिन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
1: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो। उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन विशेष गरी रेबिज विरुद्धको खोपको अभाव र बर्ड फ्लू संक्रमणसँग सम्बन्धित छ। यहाँ पत्रिकामा पाङ्ग्री अर्थात् कुकुरले खोप अभावको अनि कुखुराले बर्ड फ्लू फैलिएको विषयबारेका खबर हेर्दैछन्। अनि कुखुराले भन्दैछन्, हामीले नै संयम अपनाउनु पर्ने भयो पाङ्ग्रे दाई, सरकारको त भर भएन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
8: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. असन्तुष्टिका स्वर रोकिएका छैनन्. आजको प्राथमिकताको विषयलाई उठाउन चाहन्छौ. सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली रासोपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड अझै पनि घटेको छैन. सिंहदरबारको मूल गेट अगाडि हिजो मात्रै केही महिलाहरूले व्यापक रूपमा आलोचना गरे. बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मसान्तसम्म 800 भन्दा बढी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएका छन्. चिकित्सकदेखि बलात्कार पीडितसम्म, मिटर ब्याज पीडितदेखि प्रहरी कारवाहीमा परेका परिवारसम्म सन्तुष्टहरू माइतीघर र सिंहदरबारका सड़कहरूमा गुन्जिरहेका छन्. आदरणीय श्रोता, सरकारका निर्णयले हानि गरे परिवर्तन गर्नुपर्दछ भन्ने ढङ्गका विषय पनि जोडिएका छन्. सत्तारूढ रासपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गर्ने बताएका छन्. सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाइ छ. रौतहट जिल्लाका विभिन्न पार्टीमा रहेका काम गरेका नेताहरूलाई शुक्रबार रासपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा चाहिँ परिवर्तन गर्नुपर्ने बताएका छन्. र यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहलाई नत्थी लगाइएको विषय पनि चर्चामा आएको छ. किनभने संसदीय दलको नेतालाई पार्टीले चाह्यो भने र पार्टी सभापतिले चाह्यो भने फिर्ता बोलाउन सक्ने प्रोभिजन राखिएको छ. आदरणीय श्रोता, नेपाली बसमा आज चर्चा परिचर्चा गर्न चाहन्छौँ. अहिलेको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहाईपछि धेरै प्रश्नहरू यतिखेर उठेका छन्. विष्णु पौडेलको रिहाई आखिर 21 करोड बिगो दाबी गरिए तापनि उहाँको रिहाई कसरी भयो, त्यसमा विशेष अदालतले धरौटी किन मागेन, साधारण तारिकमा किन रिहाई गरियो, यसको प्रोभिजन के हो, हिजो बिगो दाबी गर्दै गर्दाखेरि अनियमितता हिनामिना गरेको भनिएको रकम बराबरका बिगोहरू पनि तिरेका धेरै दृष्टान्तहरू छन्. यसमा न्यायालयमाथिका केही प्रश्नहरू पनि छन्. यतिखेरको नेपाली बसमा आज हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ. दुई दिन भारी वर्षाको चेतावनी छ. आदरणीय श्रोता, आफ्नो सुरक्षा गर्नुहोला. मनसुनी प्रणाली थप सक्रिय बन्दै गएको छ. बर्खा लागेको छ. अब साउनमा भीषण वर्षा हुने आकलन गरिएको छ. उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ. तपाईँहरू आफ्नो सुरक्षा अपनाउनुहोस्, आफू चाहिँ स्वस्थ रहनुहोस्, राम्रो रहनुहोस्, यो पनि कामना गर्न चाहन्छौँ नेपाली बसबाट. संविधानमा दुई तिहाई अंश संशोधनको सुझाव पनि छ. सर्वदलीय सहभागिता नहुँदा बढ्यो अन्यल. विशेष गरी संविधान संशोधनका लागि प्रस्तावित विषयहरू के छ, संवैधानिक व्यवस्था. यतिखेर संविधान संशोधनका लागि राजसभाको 181 सिटमा राप्रपाको 5 सिट थप गरिदिन सक्छौँ, तर आफू अनुसारको भनेको हुनुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद दलका नेता ज्ञानेन्द्र साईले बताइरहेका छन्. तर ज्ञानेन्द्र साईलाई हिजो जापानमा कुटपिट भयो जापानमा भन्ने खालका विषयहरू पनि आएका थिए. पछि उनले त्यो खण्डन गरेका छन्. जापानमा आखिर ज्ञानेन्द्र साईबाट के भएको थियो, उनी फेसबुक लाइभमा आएर ज्ञानेन्द्र साईले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूलाई तथा नाम गाली गलौज गरेका विषयहरू पनि यतिखेर आएका छन्. उनले अपशब्द प्रयोग गरेर सामाजिक सञ्जाल लाइभमा आएर गाली गलौज गरेका छन् भन्ने विषय जोडिएको छ. त्यसैले गर्दाखेरि आज हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ. देशको सुशासन यतिखेर कहाँ गइरहेको छ, मुलुकको सुशासनमा सरकार कतिको गम्भीर छ, धेरै प्रश्नहरू चाहिँ यतिखेर उठिरहेका छन्, उब्जिरहेका छन्. धेरै प्रश्नहरूलाई चाहिँ हामी एकट्ठा गरेर तपाईँहरूलाई चाहिँ खरो प्रश्नहरू गर्ने, दरो प्रश्नहरू गर्ने र सही प्रश्नको जवाफ लिने प्रयत्न पनि यतिखेर गरिरहेका छौँ. संविधान संशोधन मस्यौदा प्रतिवेदनमा राष्ट्रपतिको एकलौटी देखिएको छ. संविधान संशोधनको बस पत्र कार्यदल 2082 प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस सहभागी भएन भने प्रतिवेदन लेखनको चरणसम्म पुग्दा एमाले, नेकपा, श्रम शक्ति र मधेस केन्द्रित दलहरू पनि यतिखेर बाहिरिने सम्भावना छ. उनीहरू बाहिरिएका छन् र आज दुई तिहाई ज्येष्ठ नागरिकहरू स्वरोजगार बनेका छन्. दुई तिहाई ज्येष्ठ नागरिकहरू सो व्यवसायमा रहेको पाइएको छ. राष्ट्रिय तथ्याङ्क विभागको अनुसार नेपालमा हाल 33,55,808 ज्येष्ठ नागरिकहरू रहेको भन्ने विषय सँगसँगै जोडिएर आएको छ र आज हामी चर्चा गर्दैछौँ, बहस गर्दैछौँ. यतिखेर विद्युत महसुलमा भ्याट सुरु भइसकेको छ साउन 1 गतेबाट. त्यसै गरी शिक्षा स्वास्थ्यमा पनि भ्याट सुरु भएको छ. सरकारले बजेट मार्फत घोषणा गरेको विद्युत महसुलमा कर लगाउने नीति साउन एक गतेदेखि कार्यान्वयनमा आएको छ। जेठ 15 बजेट घोषित नीति कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले विद्युत सेवामा मूल्य वृद्धि कर असुल गर्ने निर्देशिका 2083 जारी पनि गरिसकेको छ। अब घराइसी 50 युनिटसम्म छुट छ, 50 भन्दा माथिका युनिटमा 5% छ। गैर घरायसी अर्थात् सरकारी र व्यापारिक सबै युनिटमा 13% सरकारले भ्याट लाएको छ, सरकारले कर लाएको छ। अविच्छिन्न रूपमा भ्याट र कर लाउँदै गर्दा

0: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्म शून्य 34
1: माडी, सम्पर्क 98426443211, 98142076704 र 98
2: इन्टरनेट। यतिखेर हाम्रो बीचमा अधिवक्ता कानुनका जानकार कञ्चन कृष्ण देउपाने हुनुहुन्छ। कञ्चनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद, नमस्कार।
2: होइन, कञ्चन सर, यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जुन चाहिँ उहाँ बिना धरौटे रिहा हुनुभयो, होइन, उहाँलाई चाहिँ साधारण तारिकमा रिहा गरियो, यो मुद्दाको प्रकृति के थियो? यस्ता खालका कैयन मुद्दाहरू हुन्थे, बिगो दावी गरिसके पछाडि चाहिँ धरौटीमा रिहा गरेका केसहरू पनि छन्, उहाँको मुद्दाको अवस्थिति के हो?
3: हेर्नुहोस्, अब जुनसुकै मुद्दा पनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 67 अनुसार छुन्चेक धरौट अथवा जमानत के गर्ने भन्ने प्रारम्भिक छलफल बहस हुन्छ। अब यसमा के छ भन्दा, 3 वर्षभन्दा बढी कैद हुने खालको अथवा जन्म कैद हुने खालको कुनै गम्भीर कसुरमा त थुनामै पठाउँछ। अब त्यो बाहेक अदालतले अभियुक्तको चाहिँ अदालतमा कसुर स्वीकार गरेको अथवा नगरेको मुद्दाको तथ्य प्रमाण चाहिँ मूल्याङ्कन गर्दा चाहिँ थुनामा राख्न पर्छ भन्ने देख्यो भने अब छुनामा राखेर मुद्दा चलाउँछ, अनि भएन भने चाहिँ उसलाई साधारण तारिकमा छोड्छ। अब विष्णु पौडेलजीकोमा चाहिँ के भने, अब उहाँको मुद्दा चाहिँ अब सम्पत्ति शुद्धिकरणको मुद्दा हुँदाहुँदै पनि उहाँलाई मुख्य अभियुक्त नबनाई दीपक भट्टहरूकोबाट उनीहरूको आधारमा यो मुद्दा चल्या भएर अब मुख्य अभियुक्तलाई नै धरौटी भइसक्यो यो मुद्दामा, होइन। अब मुख्य अभियुक्तलाई धरौटी भएपछि अब सहअभियुक्तको हिसाबमा अथवा चाहिँ एउटा अनुसन्धानको लागि लग्या भएर अब यो मुद्दा चलनजेल चाहिँ उहाँलाई छुन्न नपर्ने भन्ने खालको अब आदेश गरेका छ। अब यो आदेश चाहिँ एउटा फौजदारी कानुनको सिद्धान्त अनुसार चाहिँ अब यसलाई अस्वाभाविक मान्न मिल्दैन। तथापि मेरो चाहिँ भनाइ के भने, विष्णु पौडेल अथवा बारम्बार लाभको पदमा भएको व्यक्ति, धेरैचोटि अर्थमन्त्री भएको व्यक्ति, उहाँमाथि चाहिँ सम्पत्ति शुद्धिकरण अथवा सम्पत्ति धेरै छ भन्ने एउटा आशंका जुन जनमानसमा छ, त्यसको छुट्टी अनुसन्धान गरेर प्रमुख अभियुक्त प्रमुख प्रतिवादी बनाएर मुद्दा चलाएको भए अथवा भ्रष्टाचार को कसुरमा चाहिँ अनुसन्धान गरेर भ्रष्टाचारको अख्तियारले मुद्दा चलाएर उ गरे भए चाहिँ यो मुद्दा अझ बलियो हुन्थ्यो। अब त्यस कारण यो कमजोर रूपमा प्रस्तुत भएको भएर अब साधारण तारिकमा छोड्या भन्ने देखिन्छ।
2: अब कसैले कसैको चाहिँ अब बिगो दाबी भइसके पछाडि बिगो बराबरकै धरौटी माग गरेका दृष्टान्त उदाहरण पनि छन् अदालतले, होइन, तर चाहिँ अब कसैलाई चाहिँ 21 करोड बिगो हुँदा पनि साधारण तारिकमै छोड्नुपर्ने एउटा परिस्थिति, न्यायपालिका र न्यायमाथि पनि त कतिपयले त प्रश्न उठाइरहेका छन् नि यतिखेर कञ्चनजी।
3: होइन, यस्तो छ, हेर्नुहोस्, न्याय सम्पादनमा अब सबै न्यायाधीशको चाहिँ स्वाभाविक अधिकार हुन्छ र अब तथ्य प्रमाणको आधारमा सबैलाई एउटै प्रकृतिको अब सजाय गर्ने अथवा एउटै गर्ने भन्ने हुँदैन। अब अहिले भने जस्तो अब रवि लामिछानेजीको केसमा के छ भन्दा, 3 जनालाई प्रतिवादी बनाएको थियो र सङ्गठित अपराध पनि मुद्दासँगै थियो, त्यस कारण मुख्य अभियुक्तको हिसाबमा अब धरोटी माग गरेर छोड्यो। अब हामीले त त्यही बेला पनि अब के भने साधारण तारिकमा छोड्दा यो मुद्दा धेरै जसो चाहिँ, हेर्नुहोस्, अनुसन्धान गर्ने अधिकारीहरूले चाहिँ अब के गर्छन् भन्दा उनीहरूको स्वाभाविकमा धेरै निर्णयहरू हुन्छ, पहिला अनुसन्धान गर्दै चाहिँ सबैलाई पक्रेर थुन्ने होइन, पहिला चाहिँ अनुसन्धान गरेर तथ्य प्रमाणहरू सङ्कलन गरेर अनि त्यो चाहिँ अब कसुरमा चाहिँ ऊ संलग्न छ भन्ने स्थिति भएपछि मात्रै भन्ने हिसाबमा मुद्दा चलाउनु पर्छ भनेर हामी कानुन व्यवसायीहरूले भनिरहेछौँ। तथापि हाम्रो अब प्र्याक्टिस चाहिँ के छ भने, पहिला कसैमाथि अभियोग भयो भने पक्रिने अनि अनुसन्धान गर्दै जाने, अनि अनुसन्धान चाहिँ एउटा छितलो पनि हुन्छ, अनि अनुसन्धानबाट चाहिँ दोषी नदेखेपछि त अदालतले अब तथ्य प्रमाणको आधारमा छोड्छ भन्ने यो जग जाहिर भएको स्थापित कुरा हो। अब यसमा के छ भन्दा, अब

0: यो जुन साधारण तारिकमा छोड्यो भर अब सरकारलाई चित्त बुझेन भने अब दफा 73 बमोजिम यो मुलुकी फौजदारी कार्यविधि संहिताको अब एक त फेरि पुनरावेदन गर्न पाइन्थ्यो, त्यो बाहेक अब अरू उपाय देखिएन। अब यो विभेद चाहिँ न्यायमा के छ भन्दा फरक फरक प्रकृतिको हुनु हुँदैन, तथ्य प्रमाणको आधारमा एउटै हुनुपर्छ। तथापि अब न्यायाधीशका स्वविवेकीय अधिकार अनि त्यो मुद्दामा देशभरका तथ्य प्रमाणको आधारमा अब अलिकति त्यो फरक खालको चाहिँ अब
1: होइन। अब यसमा चाहिँ नागरिकहरूले एउटा सर्वसाधारणहरूले उठाएको आवाज के हो भने जस्तो रवि लामी छानेकै हकमा पनि यहाँले अघि उठाउनु भयो, त्यसमा उहाँलाई पनि एउटा संसदीय छानबिन समिति बनाइएको थियो त्यतिखेर, होइन प्रत्यक्ष रूपमा संलग्नता उहाँको देखिएन भनेर उसले प्रतिवेदन रिपोर्ट बुझाएको थियो। पछि चाहिँ सरकारले चाहिँ सम्पत्ति शुद्धिकरणदेखि लिएर चाहिँ यो सङ्गठित अपराधको मुद्दा दर्ता गरेर चाहिँ उनलाई संसद पदबाट निलम्बन पनि गरायो, तर उनको पुष्टि हुने आधारको चाहिँ प्रत्यक्ष रूपमा संलग्नता भएकै आधारको त तथ्य प्रमाणहरू त थिएन नि त, उस संसद दलको लागि मान्ने हो भने त, होइन त्यो समितिको प्रतिवेदनलाई मान्ने हो भने, तर उनीमाथि बिगो दाबी पनि गरियो, अहिले अभियोग विस्तारै अब फिर्ता पनि हुँदैछ उनलाई चाहिँ भन्दा यो कतै न्यायमा विभेद त होइन, यसमा केही प्रश्न गर्नुपर्ने बेला त होइन भन्ने खालको विषय जोडियो क्या?
0: होइन, निश्चित रूपमा यो कुरा चाहिँ हेर्नुहोस्, अब हामी लगाए स्वागत नेपाल हामी कानुन व्यवसायी धेरैले यो कुरा पहिल्यैदेखि न्यायमा विभेद छ भन्ने कुरा उठाएको र नेपाल बार एसोसिएसनले पनि यो कुरा गरिराखेका छ। त्यस कारण अब न्यायाधीशहरूको नियुक्ति हुँदै एउटा स्वच्छ सुनवाईको प्रकृतिबाट हुनुपर्छ, न्याय परिषद अलिकति प्रभावकारी हुनु पर्यो, न्याय परिषदले यस्ता मुद्दामा विभेद भएको छ भने त्यसका फाइल मिसिल झिकाएर अनुसन्धान गर्नु पर्यो अथवा त्यो गम्भीर रूपमा लिनु पर्यो भन्ने कुरा एउटा हो। अर्को कुरा चाहिँ अब हरेक मुद्दामा तथ्य प्रमाणको आधारमा हरेक इजलासले एउटै किसिमको फैसला अथवा आदेश चाहिँ गर्दैन। अब यसलाई कसरी लिनु पर्यो भन्दा योभन्दा अगाडि हेर्नुहोस्, अब रवि लामी छानेमाथि पनि छुनामा राखेर अनुसन्धान भयो, पछि यो हुनु पर्दैन भन्ने त्यही अदालत होइन त्यही अदालतबाट आयो। पहिला अब छुनामा राखेर चाहिँ मुद्दा पूर्पत्य गर्नुपर्छ भने अब पछि हेर्नुहोस् अब भरौटी राखेर छुट्ने अवस्था आयो, त्यो पनि एक तहको अब जनताले चाहिँ पर्दैन भन्ने देखिराखेका थिए, अदालतले छुन्यो। अब अहिले जनताले छुन्नुपर्छ भन्ने देखिरहेका छ, तथापि तथ्य प्रमाण चाहिँ बलियो रूपमा सरकारले अलिकति यसको तयारी पनि नगरिकन यो हतारोमा मुद्दा चलाएको जस्तो देखियो। अब यसका केही विभेद त तपाईँको सर्वसाधारण अथवा उच्च पदस्थ व्यक्तिका ती मुद्दाका सुनवाईदेखि नै अलिकति अब वकिलहरू लिएर जाने परिपाटी अब कसैले सुनवाई नै गर्न नसकिने न्यायमा केही विभेद त छ, त्यो म छ भन्ने छैन भन्दिनँ। म एकदम अदालतमा डे टु डे प्र्याक्टिस जाँदा पनि हेर्नुहोस् त्यो न्याय चाहिँ अलिकति सर्वसाधारणका लागि अथवा गरिब मान्छेको लागि चाहिँ महँगो र गाह्रो प्रक्रिया छ, त्यो त्यो कुरा म स्वीकार छु। तथापि अब अदालतले गरेका कुनै पनि आदेशहरूमाथि चाहिँ अब हामीले प्रश्न उठाउने भन्दा पनि अब यसलाई चित्त बुझेन भने अब न्याय परिषदमा उजुर गर्ने दुई तहमा जाने बाहेक अरू विकल्प नभएको भएर म कानुनको व्यवसायी कानुनको विद्यार्थीले यसमा अब गलतै भयो भन्न चाहिँ मिल्दैन।
1: अब जाँदा जाँदै यतिखेरको समग्र स्थिति कसरी हेर्नु भएको छ? सरकार सही ट्र्याकमा छ? भ्रष्टाचारीहरूलाई चाहिँ कडगरामा ल्याउने कुरामा उसले देखेको देखाएको परिपक्वता कतिको बलियो छ, कतिको सान्दर्भिक छ कानुनी हिसाबले?
0: होइन, मैले सरकारको चाहिँ बारम्बार भनेको गरेको छु के भने यो नियम कानुन अथवा चाहिँ अब न्याय परिषद न्याय पालिकाकै रिफर्म पुनर्संरचना गर्नु जरुरी छ भनेर सुरुदेखि कुरा उठाइराखेको भएर अब यही प्रणाली अन्तर्गत यसरी नै जाँदा त हेर्नुहोस् सम्पत्ति शुद्धिकरण ऐन 64 मकसद के हो भने कुनै पनि गैर कानुनी क्रियाकलापबाट आर्जन गरे सम्पत्ति अथवा भ्रष्टाचारबाट आर्जन गरे सम्पत्तिलाई लगानी गर्यो वैध रूपमा भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण ऐन आकर्षित हुन्छ। त्यस कारण यो सम्पत्ति शुद्धिकरण ऐन भन्दा पनि यसलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग 48 अन्तर्गत भ्रष्टाचार निवारण 59 अन्तर्गतको मुद्दा चलाउनुपर्छ। कोही पनि उच्च पदस्थ व्यक्तिमाथि चाहिँ अकुत सम्पत्ति अथवा जीवनशैली धेरै देखियो भने त्यसलाई चलाउने भने भ्रष्टाचारको मुद्दा हो। अब यही चाहिँ संवैधानिक अङ्ग भएको भएर अख्तियारको अब प्रमुखहरूलाई एक दिन प्रधानमन्त्रीले बोलाएर राष्ट्रैमा यहाँ चाहिँ विवाद निक्लिन खोजेको थियो। यस कारण यही अख्तियार प्रमुखहरू यही प्रमुख आयुक्तहरू भएर यो प्रभावकारी अगाडि मुद्दा बढेन भने सरकारले यिनीहरूलाई चाहिँ नहटाइकन ठुलो रूपमा भ्रष्टाचारका मुद्दा उठाएर कारवाही गर्न सक्ने अथवा सम्पत्ति शुद्धिकरणको त अहिले हेर्नुहोस् न सम्पत्ति छानबिन आयोगको अब काम कारवाही नै रोक्यो. यसले गर्दा भ्रष्टाचारको मुद्दा नै प्रभावकारी रूपमा यो सरकारले अगाडि बढाउनलाई अपचार छ, बाधा विरोध छ भन्ने चाहिँ कानुनी रूपमा मैले देखिरहेको छु.
1: हस् कञ्चन सर, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो कञ्चन कृष्ण, न्यौपाने कानुनका जानकार अधिवक्ता. अहिले सुधा नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछौँ.
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा.
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म.
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार.
3: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915.
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा.
2: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज.
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै. फोन 056-493-580, मोबाइल 98-550-26-440.
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
6: कम्पनी N2063 बमोजिम
1: मेयर प्रभावशाली नेत्री सुशीला साई पालिका बसमा जोडिनु भएको छ. सुशीला साईजी, यहाँलाई पालिका बसमा हार्दिक स्वागत छ. नमस्कार, गुड मर्निङ. तपाईँको काम कर्तव्य अधिकार, त्यसपछि भइरहने विवादहरू, लम्किचुवा नगरपालिकाको विकासमा चाहिँ तपाईँमाथि प्रहार भएको हो कि तपाईँले नै यस्ता क्रियाकलापमा संलग्न हुनु भएको? मेयर साहब,
7: म चाहिँ यस्ता कुराहरूमा संलग्न भएको होइन कि, म माथि प्रहार भएको हो. अब त्यहाँको परिस्थिति हरेक कुराहरू हेर्ने हो भने अब केही न केही घटना घट्ने ठाउँ नै हो त्यो त्यसरी. तर त्यहाँ पनि अनुकूलता मिलाएर हामीले समाजमा गर्नुपर्ने कार्यहरू र हामीहरू जनताको सेवक भएका कारणले कहिलेकाहीँ केही कुराहरू हुन्छन् त्यस्तो ठुलो मान्नुपर्ने आवश्यकता चाहिँ लाग्दैन. तर प्रहार चाहिँ प्रहार धेरै
1: जेन्जी विद्रोहताका चाहिँ राम्रो काम गर्नुभएको थियो, जनताले प्रशंसा पनि गरेका थिए. तर मेयर साहब, पटक पटक विवादमा चाहिँ तपाईँ किन आउनुहुन्छ?
7: जेन्जी आन्दोलनमा हाम्रो भूमिका धेरै राम्रो रहेको थियो. जनप्रतिनिधि सबै ठाउँ हेर्ने हो भने लम्किचुवा नगरपालिकाको जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका पनि रहेको थियो र लम्किचुवा नगरपालिकाका जनप्रतिनिधिहरूले राम्रो काम गरेको परिस्थिति भएका कारणले जेन्जी मुभमेन्टमा त्यो परिस्थिति आएको हो. सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति आउँदैन थियो होला. देशभरि आगो लागिरहेको बेला, जलिरहेको बेला सरकारी कार्यालयदेखि लिएर प्राइभेटसम्म हामीले जोगाउन सफल भयौँ. किनकि सायद हामीले राम्रो काम गरेका कारणले सफल भएका हौँ. त्यहाँ सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति पनि सिर्जना हुँदैन थियो. र गर्वको कुरा के हो भने आज सबैजना सबै जनप्रतिनिधिहरू विकास बजेटलाई अहिले मर्मतमा लगाइराख्नु भएको छ नगरपालिकामा भने हामी विकास बजेट विकासमै काम गरिरहेको परिस्थिति चाहिँ त्यो जेएनजी मुभमेन्टमा जुन भूमिका हाम्रो रह्यो त्यस कारण नै हामीले अहिले विकासका लागि अगाडि बढेको अवस्था हामीले पाएका छौँ.
1: तर अब अस्ति मात्रै अब लम्किचुवा नगरपालिका र त्यहाँ मलाई लाग्छ प्रदेश बीचको केही कन्ट्राडिक्सनका विषयहरू पनि व्यापक रूपमा आए, उछालिए पनि होइन, तपाईँका केही अडियोहरू पनि बाहिर आए. यो के हो खासमा, त्यो विवाद के हो, यो कहाँनिर चाहिँ कुरा नमिल्या हो, यो कन्ट्राडिक्सन के हो तपाईँहरूको?
7: यो प्रदेश सरकारको र स्थानीय सरकार बीचमा, सङ्घ सरकार बीचमा, अब तिनवटा सरकारहरू बीचमा केही कुराहरू अहिले पनि क्लियर छैनन्. जुन कुरा अस्तित्व स्वीकार्ने कुराहरू छ स्थानीय सरकारलाई, स्थानीय सरकार त मान्न पर्यो नि त. अब सङ्घको कुरामा हाम्रो कोर्डिनेसन भएकै अवस्था छ. त्यस्तो नराम्रो परिस्थिति र असहयोग भन्ने चाहिँ छैन. तर प्रदेशको कुरामा अहिलेको प्रदेश सरकारले मन्त्रीजीहरूले कोर्डिनेसन गरेकै अवस्था छ. तर यहाँभन्दा पहिला यो स्थानीय सरकार केही पनि होइन भनेर कानुन मिचेर कानुन बमोजिम अगाडि बढ्नुपर्ने ठाउँमा उहाँहरूले कानुन नै नमानिकन स्थानीय सरकार त केही पनि होइन, हामीले जे पनि गर्नुपर्छ भन्ने ढङ्गले जुन उहाँहरू बढ्नुभयो त्यसको प्रतिकार गरेको हामी गर्छौँ पनि. त्यहाँको स्थानीय सरकारका र त्यहाँका जनताहरूका लागि हामीले कुनै पनि नराम्रो कुरामा हामीले एग्रिमेन्ट गरेर अगाडि हिँड्नुपर्छ भन्ने हामीलाई लाग्दैन. त्यहाँको जनताले सेवा पाउनका लागि र त्यहाँका जनतालाई फाइदा हुने कुरामा हामीले लडाइँ पनि लड्नुपर्छ. त्यो लडाइँ हामी लडिरहेका छौँ किनकि स्थानीय सरकारलाई कम्तीमा यसको अस्तित्व के हो भन्ने कुरा त बुझ्नु पर्यो नि त प्रदेश सरकारले. अनि व्यक्तिगत आफ्ना व्यक्तिगत स्वार्थका लागि अथवा व्यक्तिगत पहिचानका लागि कसैको राजनीतिक सिद्ध हुने कुरामा कसै स्थानीय सरकारले गरेका कार्य र कामलाई पनि स्थानीयलाई नै बाधक देखाएर हामीले गरेका थियौँ भनेर जुन देखाउन खोजियो त्यसको प्रतिवाद हामीले गरेका हौँ. किनकि स्थानीय सरकार र प्रदेश सरकारको जुन प्रादेशिक अस्पतालको बारेमा चलिरहेको छ कुरा जुन अडियोहरू बाहिर आएका छन् सबै प्लान अनुसार कसरी स्थानीय सरकारलाई फसाउने भनेर लागिराख्नु भएको छ. स्थानीय सरकारलाई विकासमा जोड्नुपर्छ, स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कति पनि छैन उहाँहरूको. अहिले स्थानीय सरकारले प्रादेशिक अस्पतालमाथि कति खर्च गरेको छ, स्थानीय सरकारको त्यहाँ योगदान कति छ, स्थानीय सरकारको हरेक कुरा लगानी कति छ भन्ने कुरा त तपाईँहरू सबैले गएर त्यहाँ हेर्न सक्नुहुन्छ. हिजो प्रदेशको कति थियो, कति छ र कति थियो भन्ने कुरामा मनन गर्नुपर्ने आवश्यकता छ. प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर आएको भए सायद यो परिस्थिति चाहिँ आउँदैन थियो. नगरपालिकामा भएका गरिबीलाई एकदमै राम्रो पक्षले हेर्नुभन्दा पनि गरिबीलाई
1: नराम्रोसित प्रदेशले चाहिँ के गरोस् भन्ने तपाईँहरू चाहनुहुन्थ्यो. तपाईँहरूका शर्तमा चाहिँ प्रदेशले हस्तक्षेप किन गरिरहेछ त्यसो भए?
7: प्रदेशले के गरोस् भन्ने चाहना हो भने हाम्रो नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर अगाडि बढोस् भन्ने चाहना हो.
1: प्रदेशले त्यो सहकार्य गरेन,
7: स्थानीय सहकार्य गरेर सहकार्य बिना जुन लम्किचुवा नगरपालिकामा घटना घटिरहेका छन् दिन प्रतिदिन यो उहाँहरूको व्यक्तिगत कुराले गर्दा यतिसम्म आइपुगेको अवस्था हामीले थाहा पाएका छौँ. किनकि नितान्त राज्यका लागि त्यहाँका जनताका लागि कार्य गर्ने व्यक्तिहरूले त दुई कदम पछाडि पनि सर्न पर्ला नि त. खै त्यहाँ त्यो परिस्थिति हामीले पाएका छैनौँ. धेरै राम्रा काम गरेका भए सायद प्रदेशले 200-300-400 पुलिसहरू लगाएर त्यहाँ उद्घाटन गरिहाल्नुपर्ने, त्यहाँ ब्यानर लगाइहाल्नुपर्ने, तर त्यहाँका आर्थिक आयव्ययको अवस्था नहेर्ने, त्यहाँका कर्मचारीको सुनिश्चितताका कुराहरू नगर्ने, त्यहाँ समिति बनाउने कुरामा पनि सर्वपक्षीय सर्वदलीयका कुरामा बोल्दै नबोल्ने, आफ्ना व्यक्तिगत व्यक्तिहरू र आफ्ना स्वार्थका लागि आफ्नो पछाडि उभिने व्यक्तिहरूलाई ल्याएर राखिने
1: होइन. अस्पताल चाहिन्छ, अस्पताल चाहियो, प्रदेश अस्पताल चाहिँ त्यही स्थापना हुनुपर्छ भनेर तपाईँका विरुद्धमा पनि त नाराबाजी गरिरहेका दृश्य देखियो नि त त्यहाँ हस्पिटल प्रान्त
7: उहाँहरूले गराइएको. मेरो विरुद्धमा नारा जुलुस नै भएको होइन, उहाँहरूले प्लानबद्ध गराउनु भएको, प्लानबद्ध गर्नुभयो तर सफल हुनु भएन यसमा. किनकि मेरा विरुद्धमा नारा जुलुस त्यसरी नितान्त भइदिएको भए जनताका अगाडि केही गर्न सक्ने हाम्रो हैसियत रहन्छ र हामी त जनताले चुनेर पठाएको सेवक हो नगरपालिकाको. हामीले मैले जति त्यहाँ नारा जुलुस गर्नुभयो त्योभन्दा 100 गुणा सपोर्ट पनि पाएको छु नि त. त्यही भएर त्यो ठाउँमा टिकेको छु. किनकि त्यो ठाउँ तपाईँहरूलाई हेर्ने हो भनेपछि अलिकति विवादित ठाउँ नै हो पहिल्यैदेखि नै. लम्पिचुवा नगरपालिका भनेको सामान्य ठाउँ नै होइन, त्यो एकदमै त्यस्ता खालका घटनाहरू घटेको परिस्थिति तपाईँहरूलाई अहिले हामी मेयर हुनुभन्दा अगाडि पनि हेर्नुभएको होला, जनप्रतिनिधि आउनुभन्दा अगाडि. अहिले अहिले अहिले पनि समाजमा गतिविधिहरूलाई नियन्त्रण गरेर अगाडि हामी हिँडिरहेको परिस्थिति छ. त्यहाँका जनताहरूले खुल्याम हिँड्न पाउनुपर्नेदेखि लिएर आफ्नो हकहितका लागि आफ्नो स्वेच्छा अनुसार बाँच्न पाउने अधिकारका लागि जुन त्यहाँका जनताहरूलाई त्यो माहौल हामीले क्रिएट गरेका छौँ. त्यस्तै त्यो त्यस त्यही कुरामा हामी ढलेर अगाडि बढ्नुपर्छ जस्तो हामीलाई लाग्छ. तर कसैले गरेका योजनाहरू केही दिन केही क्षणिक केही पल मात्र रहन्छन् त्यो कुरा उहाँहरूलाई महसुस भइसकेको छ.
1: भनेपछि अब त्यो विवाद अहिले पनि सतहमै छ वा चाहिँ टुङ्गिन लाग्यो, सहमति भयो?
7: अहिले अहिले चाहिँ टुङ्गिन थालेको छ किनभने सामाजिक विकास मन्त्री अहिले चेन्ज हुनुभएको छ, उहाँले कोर्डिनेसन गरिराख्नु भएको छ। अब मलाई लाग्छ उहाँहरूले पत्र पठाएर छलफलमा अगाडि पनि बढ्नुपर्छ, यो बजेट पास भइसकेपछि भन्नुभएको छ। त्यहाँ प्रदेश सरकारको बजेट अहिले पास भएको अवस्था छैन, योभन्दा पछाडि अनुकूलता मिलाएर प्रदेश सरकार र स्थानीय सरकार अहिलेको सामाजिक मन्त्रीज्यूले दुई पक्ष नै बसेर दुई तिनचोटि बोलाएर छलफलमा पनि बस्नु भएको छ, राम्रो भूमिका छ अहिलेको मन्त्रीज्यूको।
1: अब भनेपछि प्रदेशमा प्रदेश हस्पिटल लम्कीचोमा हुनुपर्छ भन्ने कुरामा तपाईँहरूको कहीँ पनि विरोध होइन, होइन त्यहाँ चाहिँ हुनुपर्छ
7: छैन, लम्कीचोमा प्रादेशिक अस्पताल हुनुपर्छ भनेर मागै गर्ने हामी स्थानीय सरकार हो। त्यो माग नगरेसम्म कसैले ल्याउन चाहेर प्रादेशिक अस्पताल चाहिँ आउँदैन, चाहे त्यो प्रदेशले चाहे सङ्घले प्रादेशिक अस्पताल।
1: मुख्यमन्त्री तत्काल अहिलेका मुख्यमन्त्रीले त अब हामीले चाहिँ त्यहाँ विकास गर्न खोज्यौँ, होइन मुख्यमन्त्रीले चाहिँ अहिले चाहिँ हामीले विकास गर्न खोज्यौँ, त्यहाँ विकास विरोधी कामहरू भए भनेर चाहिँ आरोप लगाइरहनु हुन्छ नि त, होइन त्यहाँ पटक पटक
7: उहाँले लगाउनु र आफ्नो व्यवहारमा फरक भिन्नता पाउनुमा चाहिँ धेरै फरक छ, किनकि आफ्नो पालिकासम्म मिलाउन नसक्ने मुख्यमन्त्रीको जुन भूमिका छ त्यो भूमिका अहिले प्रदेशमा बजेटको अवस्था हेरिसक्नु भयो, प्रदेशको
1: मन्त्रीमण्डलको
7: गठनको परिस्थिति देखिसक्नुभयो, होइन विवादितका कुरामा त उहाँ कति विवादित हुनुहुन्छ भन्ने कुरा त प्रष्ट मिडियामै आइसकेको छ। तर योजनाबद्ध जुन नगरपालिकालाई सिद्धाउने काम उहाँहरूबाट भयो त्यो राम्रो पक्ष चाहिँ होइन, किनकि आफ्नो नगरपालिका मिलाउन नसक्ने मुख्यमन्त्रीको क्षमता के हो भन्ने कुरा त सबै ठाउँ प्रष्टै भइसकेको छ। कतिपय कुराहरू आफ्नो पार्टीगतदेखि लिएर आफ्नो नगरपालिकासम्म विवाद बनाइकन यति नेपालभरि सबै ठाउँमा ल के भएको यो प्रदेश सरकारको र स्थानीय सरकारको भन्ने जुन भाष्य निर्माण भएको छ त्यहाँ त्यो अवस्था हेर्ने हो भने हामीले भनिराख्नु पर्ला जस्तो लाग्दैन। त्यो उहाँको उहाँ मुख्यमन्त्रीज्यूले कति मिलाउनु भयो, कहाँसम्म सोचेर त्यो सोचलाई अगाडि ल्याउनु भयो र कसैको व्यक्तिगत रिसिभीलाई र पार्टीगत रिसिभीलाई छर्लङ्ग समाजमा देखाउनु भयो, यो कुरा राम्रो पक्ष चाहिँ होइन, किनकि आज हामीले त धेरै कुराहरू बोलेकै थिएन, अब बाध्य भएर हामी बोलिरहेका छौँ, किनकि अहिले हामी विकास गर्ने जनप्रतिनिधिहरूलाई विकास विरोधी बनाउन खोजियो, त्यो भविष्यको आउने निर्वाचनका लागि प्री प्लान भएर केही व्यक्तिहरू हुनुहुन्छ अरू पनि त्यहाँ, अनि उहाँहरू मुख्यमन्त्रीको टिम यो लगायतका सबै कुराहरूलाई यसरी विश्लेषण गर्ने हो भने यो प्रष्ट भूमिका चाहिँ उहाँहरूको देखिन्छ, किनकि आउँदो निर्वाचनलाई लक्षित गर्दै
1: मुख्यमन्त्रीको फन्डा मात्रै हो, त्यसो भए
7: परिस्थिति चाहिँ हामीले देखेका छौँ,
1: मुख्यमन्त्रीको फन्डा मात्रै हो होइन तपाईँको आरोप, त्यसो भए
7: यो एकदमै फन्डा मात्रै हो, किनकि उहाँले विकास गर्न चाहेको भए त उहाँले नगरपालिकासँग आएर ल हामी तपाईँहरूले भन्नुहोस् के गर्ने भनेर भन्नुहुन्थ्यो होला, हाम्रा जायज माग छन्, ती जायज मागबाट उहाँ ब्याक पछाडि हट्न नखोज्नुको कारण त उहाँले त लक्षित निर्वाचन अर्को निर्वाचनमा केही व्यक्तिहरूसँग मिलेर यो फालेको फन्डा हो, यसले असर पर्छ जस्तो हामीलाई लाग्दैन, किनकि जुन आन्दोलन उहाँले गराउनु भयो, जुन आन्दोलनकारीको संयोजकलाई आफूसँग राखेर पत्रकार सम्मेलन गर्नुभयो, यहाँको जनप्रतिनिधिहरू चाहिँदैन भन्नुभयो, जुन जनताले रोजेर ल्याएका जनप्रतिनिधिहरूलाई पनि बाइपास गरेर जुन खेल्न खोज्नुभयो, केही व्यक्ति लिएर अगाडि बढ्न खोज्नुभयो, त्यसले त छर्लङ्गै देखेकै छ नि, अनि के नेतृत्वमा भएका व्यक्तिहरू र जनप्रतिनिधिमाथिको उहाँ पनि जनप्रतिनिधि हो, जनप्रतिनिधिमाथिको यो व्यवहार चाहिँ राम्रो हो र राम्रो चाहिँ होइन, र सूक्ष्म ढङ्गले कसैले पनि त्यहाँ विश्लेषण गर्ने हो भने प्रष्टै हाम्रो नेतृत्व उहाँहरूलाई पछिको छैन, हाम्रो नेतृत्वलाई बाइपास गरेर आफू र आफ्ना व्यक्तिहरूलाई अगाडि हाबी बनाउन खोजेको परिस्थिति चाहिँ हामीले पाएका छौँ।
1: अब लम्कीचुवा नगरपालिकालाई अब हुन त अब तपाईँको कार्यकाल पनि कमै छ, होइन 8-9 महिना कार्यकाल होला अब स्थानीय तहमा, सुन्दर बनाउनका निम्ति के कस्ता प्रयासहरू भयो जुन कुरामा तपाईँ आफै पनि सन्तुष्ट हुनुहुन्छ? लम्कीलाई हामीले यहाँसम्म चिनायौँ, लम्की चुवा नगरपालिका चाहिँ एउटा व्यवस्थित नगरपालिका बन्न सक्यो भन्ने कुरामा, त्यहाँका अव्यवस्थित बसोबासीहरूदेखि लिएर कैयन मुद्दाहरूमा पनि त्यतिखेर निकै ठुलो कन्ट्राडिक्सन भएको थियो, कतिपय घरहरू चाहिँ भत्किएका पनि थिए, डोजर पनि चले, अहिले चाहिँ होइन यो विकासको लागि रहेछ भन्ने ठाउँमा पुगे जनताहरू स्थानीयहरू।
7: यसका लागि हामीले जुन डोजर चलाउने प्रयत्न गरेका थियौँ ती खोला नालाहरू बजार सहरको एकदमै लम्कीचुवा नगरपालिकाको एउटै सानो बजारमा जुन खोला नालाहरू दबाइएको थियो त्यसलाई हामीले केही 270-280 घरमा हामीले 3-4 घर चाहिँ अदालत जानुभयो, स्टेडर ल्याउनुभयो, हामी रोक्यौँ। तर त्यहाँ केही गर्ने मन हामीलाई के थियो भने अब यो नेपाल सरकारको पनि दुई पक्ष छ कि एउटा स्थानीय सरकारलाई अधिकार पनि दिएको छ, अर्को कुरा फेरि यो अदालत गएर स्टे अर्डर ल्याएर काम गर्न नदिने परिस्थिति पनि प्रवृत्ति पनि हामीले पाएका छौँ। जुन ठाउँमा हामी खाली गर्न खोजिरहेका थियौँ त्यहाँ ठेलाहरूदेखि लिएर रिक्साहरूदेखि लिएर मासु कटिङदेखि लिएर सामान्य गतिविधि गर्ने वा चाहिँ सार्वजनिक टोयलेटहरू बनाउनेदेखि लिएर एउटा मर्निङ वाक गर्ने होइन सानसानो बच्चा नानी बाबुदेखि लिएर बुढा वृद्ध आमा बुवाहरू घुम्न सक्ने एउटा ठाउँ बनाउनका लागि हामी जुन लागेका थियौँ, किनकि बजार एउटा बजारमा राम्रो होस् हेर्दा पनि भनेर हरेक ठाउँमा हामीले निचेका जग्गा जमिनहरू निकाल्न खोजेका थियौँ। त्यो परिस्थितिमा सबैले साथ पनि दिनुभयो तर केही घर मात्रै तिन चारवटा घर अगाडि बढ्नुभयो, तर त्यो पनि मलाई लाग्छ हामीले लगभग हामी हाम्रो पक्षमा आउँछ केही आइसकेका पनि छ। त्यसमा त्यस्तो परिस्थिति सिर्जना गर्ने पनि त्यहीँका केही व्यक्तिहरू राजनीति गर्ने सोचिराख्नु भएको छ आफूहरूलाई, तर समाजमा आफै बाधक भएको परिस्थिति हामीले पनि पाएका छौँ। त्यसमा पनि प्रदेश सरकारको धेरै ठुलो भूमिका रहेको थियो यसमा सफल बनाउनका लागि भने यहाँ पनि हामी जोडिएका छौँ। त्यसमा पनि
1: मुख्यमन्त्रीलाई चाहिने सुन्दर सहर त के अरे लम्कीचुवा राम्रो होस् भन्ने त उहाँको पनि त धारणा होला नि त होइन, उहाँको पनि चिन्ता होला नि त।
7: मलाई लाग्छ भइदिएको भए यो परिस्थिति चाहिँ आउँदैन थियो। स्थानीय सरकारसँग प्रत्येक चोटि लडाई गर्नुपर्ने झगडा गर्नुपर्ने यो परिस्थिति आउँदैन थियो। केही खेलहरू खेलियो नगरपालिकालाई असफल बनाउनका लागि, तर पनि हामी निरन्तर अगाडि लागिरहेका छौँ, डराएका छैनौँ। नगरपालिकाको हकका लागि जुन सुन्दर नगरपालिका बनाउनका लागि हामी हाम्रो जुन प्रयत्न छ त्यो जारी नै छ, र त्यहाँ विकासका कुराहरू छन्। खानेपानी सर्वप्रथम त नेपालमै मिलनची पछाडिको ठुलो सबैभन्दा ठुलो योजना खानेपानी छ। लम्कीचुवा नगरपालिकामा एउटा चिसा पानीको पानी लम्कीचुवावासीलाई, कर्णालीको पानी लम्कीचुवावासीलाई भनेर एउटा नाराका सहित हामी लगाइरहेका छौँ। जुन नगरपालिकाले त्यसमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ, जुन त्यो राज्यबाट लगेको पैसाको केही पर्सेन्ट ऋणहरू पनि नगरपालिकाले जिम्मेवारी लगेर अगाडि काम बढाइरहेको छ, र त्यहाँको पब्लिकले 5% तिर्ने रकम पनि ल यो पब्लिकहरूले तिर्दै गर्दा ढिलो हुन्छ अथवा काम छिटो छरी त हुँदैन, यसलाई सफल बनाउनुपर्छ भनेर हामी नगरपालिकाले कार्यपालिकाले निर्णय गरेर त्यो रकम पनि लम्कीचुवा नगरपालिकाले दिइरहेको परिस्थिति छ। जुन एकदमै राम्रो र त्यो एकदम दिगो रहने योजना भएका कारणले हामी यस्ता स्वास्थ्य कृषि र जुन भवन निर्माणहरूका कुरादेखि लिएर हरेक कुरा सडकहरूका कुराहरूदेखि लिएर पार्कका कुराहरूदेखि लिएर हरेक कुरामा जुन जुन हामीले हात हालिरहेका छौँ, ठुल्ठुला योजनाहरू अस्पताल अहिले पनि सङ्घीय सरकारसँग हाम्रो कोर्डिनेसन गरेर त्यहाँको माननीयसँग कोर्डिनेसन गरेर अहिले पनि ट्रमा सेन्टर, योभन्दा पहिला पनि ट्रमा सेन्टर दुईचोटि 45-45 करोडको आएको थियो, तर त्यहाँ जमिन सार्वजनिक जमिन नभएका कारणले फर्केको थियो। अहिले पनि सङ्घीय सरकारका माननीयसँग सल्लाह भएर ट्रमा सेन्टर पनि गएको छ। हरेक कुरा त्यस्तो शैक्षिक कुराहरूदेखि लिएर हरेक कुरामा कृषि स्वास्थ्य हरेक क्षेत्रमा हामीले काहीँ न काहीँ केही न केही काम गरेको परिस्थिति छ। प्राय अरू नगरपालिकासँग त मैले तुलना गर्न चाहिँ हुँदैन किनभने आफ्नो आफ्नो काम गर्ने हो, तर सुदूरपश्चिममा हामी धनगढीभन्दा पछाडि बजेट लिन पनि सफल भएका छौँ र विभिन्न कार्यहरू हामीले सुरुवात गर्न पनि हामी सफल भएका छौँ। त्यहाँ पिचदेखि लिएर नाला
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा बसाइ सरेर आउने भन्दा जानेको संख्या झण्डै दोब्बर रहेको तथ्य सार्वजनिक भएको छ। गत आर्थिक वर्षभर 135 परिवारका 300 जना माडीमा बसाइ सरेर आएका छन् भने 222 परिवारका 597 जना अनेन्द्र बसाइ सरेका छन्। औपचारिक रूपमा बसाइ सरी नलगेका तर वर्षौंदेखि अनेन्द्र बसोबास गरिरहेका नागरिकको संख्या पनि उल्लेख्य रहेको छ। बिहिबार सम्पन्न माडी नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भुसालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनमा सो तथ्य उजागर भएको हो। प्रतिवेदनका अनुसार नगरपालिकाको स्वीकृत दरबन्दी 217 जना रहे पनि स्थायी कर्मचारी 84 जना मात्रै कार्यरत छन्। करारमा 104 जना र अन्य दैनिक ज्यालादरीमा 29 जना कार्यरत रहेको स्थायी कर्मचारीको तुलनामा अस्थायी कर्मचारीको संख्या बढ़िरहेको उल्लेख गरिएको छ। हाल नगरपालिकाबाट 5268 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने न्यायिक समितिमा आर्थिक वर्षभर 162 उजुरी दर्ता भएका मध्ये 149 मेलमिलाप मार्फत समाधान भएका छन् भने 13 विवाद समाधान हुन सकेको छैन। नगरपालिकाले वर्षभर 28 कार्यपालिका बैठक र 3 नगरसभा सञ्चालन गरेको छ। मुख्य उपलब्धिमा एक्सप्लोर माडी पर्यटकीय पोर्टल सञ्चालन, सबै वडा कार्यालय आफ्नै सरकारी भवनबाट सञ्चालन, 3 नगर प्रहरी नियुक्ति तथा हेफर संस्थाको सहयोगमा पशु नस्ल सुधारका लागि 6 रागो ल्याइएको उल्लेख गरिएको छ। यस्तै 10 शिक्षक दरबन्दी मिलान योग्यताका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया शुरू, नगर खेल समिति गठन, माडी नगर प्रज्ञा प्रतिष्ठान स्थापना तथा मौलिक सांस्कृतिक उत्सव सञ्चालन गरिएको पनि प्रतिवेदनमा समेटिएको छ। बजेट कार्यान्वयनतर्फ चालु खर्च 83.96%, पुँजीगत खर्च 56.91% र समग्रमा 75.58% बजेट खर्च भएको छ। प्रतिवेदनमा संघीय सरकारको निकुञ्जभित्रको सड़क आफै कालोपत्री गर्ने जानकारी दिएपछि मोजाइक टायल मार्फत सड़क स्तर उन्नति नगरिएको तथा बिटुमिन अभावका कारण 2 कालोपत्री सड़क निर्माण सम्पन्न हुन नसकेको समेत उल्लेख गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउराली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक रूपाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिनुभएको थियो। नगरपालिका स्थित बुढी राप्ती खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब 2:30 स्थानीय 40 राजाराम ढकाल बुढी राप्ती खोलामा घुङ्गी टिप्ने क्रममा डुबेका थिए। घटनाको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेर ढकालको तत्काल उद्धार गरेको थियो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो 3:40 चिकित्सकले मृत घोषणा गरेका हुन्। दिनदेखि बेपत्ता रहेकी नवलपुरको गैराकोट नगरपालिका 2 निवासी 28 सन्तोष श्रेष्ठ मृत अवस्थामा भारतीय क्षेत्रमा फेला परेकी छिन्। नारेटी नदीले बगाएर सब भारतीय सीमाभित्र पुगेको अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ। श्रेष्ठ असार 14 गते साँझ करिब 8 B/06/001/1499 नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। त्यसैता उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। खोजीका क्रममा उनको स्कुटर तनहुँ चितवन सीमास्थित पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोक व्यवहारिस्य अवस्थामा भेटिएको थियो। त्यसपछि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायले नारेटी नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। घटनाको थप विवरण र बेपत्ता हुनु पछाडिका कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। यस संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार विकास क्षेत्रमा गरिएको एक ऐतिहासिक सुधारका रूपमा लिएका छन्। वर्षौंदेखि कायम रहेको अत्याधिक न्यून दरको प्रतिस्पर्धालाई यस संशोधनले अन्त्य गर्ने व्यवसायीहरूको भनाइ छ। यसबाट गुणस्तरीय प्रतिस्पर्धा बढ्ने र लामो समयसम्म आयोजनाहरू अलपत्र पार्ने प्रवृत्तिको समेत अन्त्य हुने दावी निर्माण व्यवसायीहरूले गरेका नयाँ कानुनी
व्यवस्थाले निर्माण व्यवसायीहरूलाई उत्साहित बनाएको छ। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधारका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग गरेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानूनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन्। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक तथा आवासीय चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाएको समेत गुनासो गरेका छन्। बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो। काँग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उहाँले बताउनुभयो। 14 डिगडी नगरपालिका निवासी सरिता कार्कीले आफू 74,70,000 रुपियाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दावी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गरेकी छिन्। कार्कीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी 5 वर्ष अघि काठमाडौँको तारकेश्वर नगरपालिका स्थित काभ्रेस्थली जितपुर फेदीमा रहेको 4 आना जग्गा खरिदका लागि उमा माया तामाङको नाममा सञ्चालित रियल इस्टेट कम्पनी मार्फत 54,00,000 रुपियाँ बैना बुझाएकी थिइन्, तर जग्गा नामसरी नभई उमा माया तामाङ फरार रहेको उनको आरोप रहेको छ। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मेटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरिराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, संकेत बत्ती उल्लङ्घनकर्ता 26 र तीव्र गतिमा सवारी साधन हुइकाएका 66 जनालाई कार्यवाही गरिएको छ। धनुषाको फ्रेसमान चारनाथ नगरपालिका 3 श्रीरामपुरबाट खैरो हिरोइन र सटगनको 3 राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय 20 वर्षीय मुकेश दासलाई लागु औषध र गोलीसहित नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले दासको घरमा खानतलासी गर्दा लुकाई सिपाही राखिएको अवस्थामा सटगनको 3 राउन्ड गोली पनि बरामद गरेको थियो। साथै प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले लगाएको ट्र्याक सुटको प्यान्टको खल्तीबाट 0.110 मिलिग्राम खैरो हिरोइन समेत फेला पारेको छ। चन्द्रपुरको नगरपालिका 4 दोस्रो लास्का स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रकले 2 वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा 8 जना घाइते भएका छन्। जनकपुरबाट गरुडातर्फ आउँदै गरेको M/02001/86-7 नम्बरको ट्रकले काठमाडौँबाट धरान्तर्फ जाँदै गरेको M/03001/5284 नम्बरको यात्रुवाहक बस र M/03001/3660 नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो। ठक्करपछि M/03001/3660 नम्बरको बस सडकमा पल्टिएको थियो। र पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटोलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट इबी साइकल चालकको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका 5 बैंक रोड भैरवा निवासी 60 वर्षीय तारसान सुनारको मृत्यु भएको हो। भैरवाबाट बुटलतर्फ आउँदै गरेको L/02003002 नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको इबी साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारकै क्रममा मृत्यु भएको हो।
र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै. अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु. नमस्कार.

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: यतिखेर हाम्रो बेसमा नागरिक अगुवा सचेतक डाक्टर सुन्दरबनी दीक्षित हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: नमस्कार
2: डाक्टर साहब. अब सडकमा अझै पनि असन्तुष्टिका स्वरहरू रोकिएका छैनन् होइन? सिंहदरबारको गेट अगाडि होस् वा चाहिँ माइतीगर मण्डलामा होस्, अब सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब द्वितीय बहुमतको शक्तिशाली राष्ट्रपाको सरकार माथि यो प्रहार सुरु किन भयो डाक्टर साहब? यो के हुँदैछ देशमा?
3: प्रहार सुरु भयो भनेदेखि प्रहार निम्ताएको भन्ने प्रहार सुरु भयो भनेदेखि सरकारको दोषै छैन. प्रहार निम्ताएको हो भनेदेखि सरकारको दोष छ. दुइटै कुरा भएको छ. जस्तो एक्जाम्पल दिउँ, मिटर ब्यारेजको त काम राम्रो गर्यो नि त. त्यो मिटर ब्यारेजको काम त राम्रो भएको छ. सो त्यो प्रहार त थिएन. दुःख पाएको जनता पहिलेदेखि आन्दोलनमा गरेका थिए. दुर्गा प्रसाईले पहिले जिम्मा लिएका थिए, पछि छोडिदिए. उनीहरूले आफै जिम्मेवारी आए र यहाँ सरकारले गर्यो. सुदन गुरुङले खास गरिकन गरे, म खुसी लाग्यो. त्यो राम्रो कुरा छ. त अझै हान सुकुमासीको प्रब्लम जहाँको चाहिँ छ, झन् त्यो होल्डिङ सेन्टरको त प्रब्लम छँदैछ. सो देखो यो सरकारको चाहिँ के देख्छु भनेदेखि धेरै माने गरिबमाथि र चाहिँ नि निमुखामाथि त्यति संवेदनशीलता चाहिँ देखिएन. यो मिटर ब्याजको कुरा के छ भने डर यिनै डरायो. किन डरायो भनेदेखि यो हुल आउँदा काठमाडौँ मण्डलामा आएर बस्यो भनेदेखि फेरि दुर्गा पैसा जस्ता त्यसलाई एडभान्टेज लिन्छन्, त्यहाँबाट चाहिँ भड्काउन थाल्छन्. त्यसरी सुदन गुरुङ मेरो विचारमा दौडेर तल गएर उनले चाहिँ नि त्यहाँ नै मनाएर सानो ग्रुप ल्याएर चाहिँ यहाँ फाइनेन्स मिनिस्टरसँग सब बसिकन आखिर पैसाको कुरा थियो त्यो मिलायो. त्यो सुदन गुरुङले त्यो राम्रो काम गर्यो. उसले प्रिभेन्टिभ मेडिसिन गर्यो कि
2: नाराबाजी
3: हुन्छ नि त. तपाईँलाई कुनै समस्या भयो नाराबाजी अरू के उपाय छ? अरू त्यसै चुप्लाए विस्तार भन्ने सरकार मान्दैन. त्यसले मिटेबाजी काम राम्रो गरे हो. तर त्यो आफ्नो स्वार्थ पनि थियो, सरकारको स्वार्थ पनि थियो. यहाँ आएर नभड्कियोस् किनभने त्यो भड्काउ त्यो चाहिँ भड्काउने नै हुन्थ्यो. किनभने दुर्गा प्रसाई जस्ता त्यहाँ भड्काउँथे आखि उनले तपाईँ यो मुद्दा तपाईँ दुर्गा प्रसाईकै थियो नि त. त्यो थियो त्यो देवे पनि अहिले हेर्दाखेरि सरकारको चाहिँ रवै हेऱ्यो भनेदेखि जहाँ त्यहीँ चाहिँ गरिब चाहिँ निमुखापट्टि चाहिँ संवेदनशीलता देखिया छैन. ओभरअल त उसको चाहिँ काम गराइमा सन्तुष्ट हुनु त ठाउँ नै छैन.
2: एउटा कुरा छ नि, न्यायका लागि आफ्नो माग राख्न गृहमन्त्रीलाई भेट्नै पाउनु पर्छ भनेर सिंहदरबार गेट अगाडि धर्ना बसेका होइन बलात्कार पीडित निहारेका राजपूत अनि हिंसा पीडित बिनु यादवहरूको हिजोको त्यो अवस्था हेर्दाखेरि बडो कारुणिक थियो, दया लाग्दो थियो. शरीरका कपडैहरू च्याचुत पारिए, प्रहरीले घिसार्दै चाहिँ त्यहाँ लग्यो, भेट्नै नदिने एउटा स्थिति बन्यो. यो नागरिकको सरकार हो कि कसको सरकार हो डाक्टर साहब?
3: यो नागरिक सरकार हुँदै होइन, देखिहाल्नु तपाईँले. यो दम्बको सरकार छ. यो सरकार अहिले दम्बको सरकार भयो. यसले पाउनै नपाउनु पर्ने चाहिँ अधिकार पायो कि बिल्कुलै कोरा माने बुझ्दै नबुझेका पोलिटिक्समै नबुझेका व्यक्तिहरू घन्टीको सुनामीमा चुनिएर आए. हेर्नुहोस् कतिपय कुनै पार्टीमा पनि थिएनन्, पार्टीको फिलोसफी र सिद्धान्तमै चल्नै परेको छैन. गर्दाखेरि छाडापन भयो, मन परितन्त्र भइदियो, पावर सडन्ली आइदियो. एक प्रकारले भन्यो भने बाँदेलको हातमा नरिवल जस्तो भइदियो. अब त्यस्तो अवस्था भएको छ हेर्नुहोस् त्यो एकदम खतरनाक कुरा चाहिँ हो. त दोष हाम्रो पनि हो. हामीहरूले पनि एकदम दुई त्याइसम्म पुऱ्यायौँ जो बिल्कुलै कोराको मुलाई हो. राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भएको कुरा थियो, भिन्नै थियो. त त्यहाँ त संस्थापक पक्ष डेफिनेट उनीहरूले राम्रै काम गरेका थिए. तर नव आगन्तुकहरू चाहिँ यहाँ यो समस्या पऱ्यो हेर्नु चाहिँ. अब त्यो संसदमा हेऱ्यो भने म्याक्सिमम 121 नव आगन्तुक छन्, जसमा चाहिँ जसलाई पोलिटिक्सको प पनि थाहा छैन. हेर्नुहोस् अब त्यही हिसाबले यिनले चाहिँ नि ट्याकल गर्नै सकेका छैनन्. अब खालि उनलाई चाहिँ आफ्नो सुविधा गर्नु पऱ्यो. अब देखिहाल्नुभयो स्वकीय सचिव सबैलाई चाहियो. किन मलाई
2: भन्नु
3: किन चाहियो? सुशासनकारीको गभर्मेन्ट राम्रो गर्यो, मितव्यय अपनाऊ भने अहिले नेपालमा. अब आज त्यो पहिलो स्टेप हो. नेक्स्ट हामी नचिने होइन सांसदहरूलाई. भोलि यिनीहरू के गर्छ भने मोटर देऊ भन्छन्, पर्सि भन्छन् ड्राइभर देऊ भन्छन्, त्यसपछि नै हामीले यति पेट्रोल देऊ या डिजल देऊ भन्छन्, त्यसपछि हुनभन्दा ग्यारेज पनि देऊ र घर पनि देऊ भन्नु थाल्छन्. यी त आफ्नो स्वार्थबाट हेर्दैन. हेर्नुहोस् किनभने यी कुनै पार्टीको फिलोसफीमा आएकै होइन, सानो समूह छ त्यहाँ जो चाहिँ जेन्युन राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापकदेखि बसेका हुन्, जसले दुःख गरेर त्यो पार्टी जन्माए हुर्काए यतिसम्म पुर्याए, बाँकी त जुन आएछ घन्टीको सुनामीमा आएका छन्। त्यसैले यिनीहरू चाहिँ त्यो जनतामा संवेदनशीलता हो त भन्दा नै पर्दैन, छैन, कहाँबाट आउँछ नभएको कुरा कहीँ आउँछ भने त्यो संस्कार हो, त्यो त हुन त अब के त्यो त हेऱ्यो भने अब त्यत्रो एमाले त्यत्रो चाहिँ संस्कारवाला माओवादी त्यत्रो चाहिँ पार्टीवालाहरू तिनमा पनि त त्यो देखिएन, मान्छेमा त डिपेन्ड गर्छ त अहिलेको जुन हेर्दा 181 सिट पाएको छ बाबा यिनीहरूले, तर त्यहाँ चाहिँ डरलाग्दो हो कि चाहिँ यिनले चाहिँ नि जनताको आवाजबाट अगाडि बढाएको छैन कि आफ्नो घमण्ड आफ्नो मन परितन्त्रबाट अगाडि बढेको, त्यो डरलाग्दो हो त्यो।
2: अब डाक्टर साहब यो हेर्नु न, यो जस्तो सडकमा न्याय खोज्ने नागरिकको भिड घटेन होइन, बालनसा प्रधानमन्त्री बने यता असार मसान्तसम्म मात्रै हामीले आकलन गर्ने हो भने करिब 800 भन्दा बढी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएको तथ्याङ्क रहेछ, चिकित्सकदेखि बलात्कार पीडितसम्म मिटर ब्याजीदेखि प्रहरी कारवाहीमा परेका परिवारका असन्तुष्टहरू पनि माइतीघर र सिंहदरबार सडकमा गुन्जिरहेका छन्। सरकार अब नागरिकको सरकार हो, दुईटैको सरकार हो, जनताको निकै ठुलो अपेक्षा छ होइन। बजारको स्थिति हेर्ने हो भने बजारमा कालो बजारी छ, अस्ति मात्रै मैले टमाटर खत फालिरहेको दुध फालिरहेको पनि देखिरहेको थिएँ, किनभने सरकारले चाहिँ कृषकका समस्या समाधान गर्नुपर्छ, समयमा मल दिन सकेन, फेरि सरकारकै मन्त्रीले के भन्छन् भने मल छ हामी गोदामबाट मल दिन्छौँ, मलको कुनै एउटा नयाँ सिस्टममा जान्छौँ भन्छन्, तर सत्ताकै नेताहरूले पनि राष्ट्रपतिकै सांसदले भन्छन् मल छैन, मल भए फोडेर भए पनि त्यो गोदाम भन्छन् फेरि होइन, भनेपछि केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश भयो सब कतै
3: एक्ज्याक्टली यही भाषा अहिले कतै पनि सुशासन भएको चाहिँ छैन, जता जताततै हेऱ्यो पावर खेलाएका छन्। अब प्रधानमन्त्रीको अनुहारै देखिँदैन, देखिन्छ कालो चस्मा देखिन्छ, उनी चाहिँ कहीँ कहीँ बसेर देखिन्छ, तर कतै चाहिँ नि उनको उपस्थिति डेमोक्रेसीमा प्रधानमन्त्रीको उपस्थिति जनताको माझमा कहीँ पनि देखिएन, उनले सरकार चलाएको भन्ने पनि कता कता आभास हुँदैन, हो स्ट्याटसबाट चलाएका छन् भन्ने कुरा हो, राति 12 बजे स्ट्याटस लेख्छन् त्यो त आधारमा चलेछ, जब बोल्छन् भाँडले मचाउँछन्, जब बोल्छन् भारतको हामीले भूमि नै भारतलाई दिए भने भन्छन् दिनुपर्ने भाषा भन्छन्, बोल्छन् भाँडले मचाउँछन्, अब नत्र बोल्दैनन् अनि हामीले हेर्दाखेरि कामै नगरे जस्तो देखिन्छ, मैले बुझ्न सकिनँ के भइरहेको छ, कुरा के भनेदेखि अहिले जबसम्म पार्टी एउटा एक ढिका बढी हुँदैन, पार्टी फिलोसफीमा सिद्धान्तमा चल्दैन, तब त्यो त्यसको सरकार कमजोर हुन्छ। आज राष्ट्रिय स्वतन्त्र पार्टी फुटको सङ्घारमा पुगिसकेका छ, यिनमा चाहिँ नि एउटा चाहिँ नि पार्टीको सिद्धान्त मानेर अगाडि बढेका छन्, अर्को ग्रुप चाहिँ नि दम्भ र चाहिँ पावर खेलाएर अगाडि बढेका छन्। हेर्नुहोस् त्यो अब त्यसमा चलखेल गर्न सबै रेडी भए गिद्धहरू बसेका छन्, कुन बेला त्यो पार्टी फुट्छ अनि मिरिजु सरकारमा जाउँ भनेर अनि मन्त्री पद खाउँ भनेर बसेका छन्। अब त्यो चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीले नै आफ्नो त्यो चाहिँ सुल्झाउन सकेन, त्यो नसुल्झाउने जेलसम्म चाहिँ नि अस्थिर अवस्था रहिरहन्छ, त्यसमा मै खाउँ जति सुको खाइहालौँ भोलि के हुन्छ थाहा छैन भन्ने अवस्थामा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू छन्, जति पाइन्छ लिइहालौँ, जति खाइ जनता जहाँसुकै जाओस् हाम्रो मतलब छैन, भने हामी सुनामीमा आएका हौँ जनताको लागि आएको होइन भन्ने कुरा परिसकेको छ।
2: तर अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भूमिकालाई चाहिँ यतिखेर कसरी हेर्नु भएको छ डाक्टर साहबले?
3: सभापतिको चाहिँ कस्तो अवस्था विचार न चुइक बोल्ने अवस्थै छैन, सभापतिको सभापति नर्मल्ली एउटा पार्टीको सभापति कस्तो पावरफुल हुनुपर्ने हो नि, अस्ति देख्न भएन झटाझट चाहिँ सभापतिलाई पावर दिनु नियम नै संशोधन गरे नि त, किन थाहा छ कुन बेला चाहिँ उनीमा त्यो मुद्दा लाउँछ भने डर छ, यहाँ त कस्तो भयो भने राष्ट्रिय मानवाधिकार आयोगले सुनको थालमा बालनलाई चाहिँ नि रवि रामिछानेले खत्न पार्ने हातमा हतियारै दिइदिया छ कि, फौजदारी मुद्दा लगाऊ भनिदिएको छ, अब त्यो त यसै पनि खाइ सहकारी मुद्दाबाट चाहिँ मनी लन्ड्रिङबाट चाहिँ ओलीले जाकेका थिए, अब बाललाई त जुन बेला मन लाग्यो ट्विक्क बोल्यो रवि लामिछाने, उसले त त्यो प्रहार गर्छ गऱ्यो भने त सिद्ध पोलिटिकल करियर खतम हुन्छ, एक्चुली क्रिमिनल फौजदारी मुद्दा लगाएपछि खतम भइहाल्छ नि, त्यसैले रवि विचार म त विचारै भन्छु त्यति त्यत्रो पार्टी बनायो हुर्कायो यहाँसम्म ल्यायो तर आफ्नो मूर्खैले हो, आफ्नो बेकुफीले हो, बालन शाहले प्रधानमन्त्री हुन्छ भने भनिदियो, जबकि त्यो त संसदीय दलले चुन्नुपर्छ, खारिएको व्यक्ति आउनुपर्छ, त्यो पार्टीको सिद्धान्त बुझ्ने मान्छे आउनुपर्छ, त्यो पार्टीमा कुनै देनै नभएको व्यक्तिलाई ल्याएर ड्याममा चाहिँ अलिकति सिट बर्ताउँछ भने चाहिँ जब चाहिँ नि माने मूर्खतापूर्ण कुरा गरे हो नि चाहिँ बालन शाह प्रधानमन्त्री भनेपछि अबका सरकार बालनका सरकार भने सबै जित बालन शाहको, सबै सरकार बालन शाहको, अनि रविराम चाहिँ कहाँ पुग्यो त, त्यो आफ्नै बुद्धिले हो बा अरूले होइन। अब अहिले आए चाहिँ यस्तो छ कि रवि चुइक्क बोल्यो सरकारको विरोधमा, बालन शाहले फौजदारी मुद्दा लगाइन्छ, अब त्यो त्यो अवस्थामा छ रविराम चाहिँ। अब के भन्नु,
2: मुद्दाहरू अभियोगहरू त फिर्ता हुँदै आएका छन् नि त होइन अहिले पछि अभियोगहरू फिर्ता हुँदै आइएको छ नि त होइन उहाँहरूको
3: कति हुन्छ अभियोग कति फुर्काउँछ एउटा चाहिँ सहकारी फिर्ता ल्याएको छैन सबै सबै फिर्ता छैन तर मनी लन्ड्रिङ त फिर्ता हुनै सक्दैन मैले त्यो फिर्ता हुने त्यो त इन्टरनेसनल कुरा छ हाम्रो त्यो ग्रे लिस्ट र ब्ल्याक लिस्टको कुरा जुन छ संसारको हामी त्यो ग्रे लिस्टमा छ त्यो ब्ल्याकमा जाने कुनै बेर लाग्दैन हामीले मनी लन्ड्रिङ त्यो त त्यो त छोड्न मिल्दैन त्यसमाथि बालन शाहले कुनै पनि बेला फौजदारी मुद्दा ड्याममा चाहिँ रात बालन शाह राति 12 बजे काम गर्छ अब रविले चाहिँ पावर दियो पार्टीले उसले कुनै पनि मेरो संसदीय दलबाट चाहिँ बालन शाह हटाउनु सक्ने अवस्था त्यो त दियो तर संसदीय दल बोलाउनु पर्छ टाइम लाग्छ
2: हटाउन सक्ने क्षमता त छ नि त अहिलेखेर
3: हो तर त्यो टाइम लाग्छ आज आज बोलायो भोलि बस्ने होला पर्सि निर्णय गर्ने होला तर बालु आज न त प्रधानमन्त्री ल लैदियो फौजदारी भन्छ रात 12 बजे भनिदिएपछि त बिहान सम्झ फौजदारी मुद्दा 9-10 बजे त कोर्टमा हाजिर भइसक्यो फौजदारी मुद्दा लिएर अनि के त्यहाँदेखि के गर्ने भन्नु चाहिँ रविराम चाहिँ पुग्यो जेलतिर
2: सरकारले
3: अहिले बालन शाहले रवि लामिछानेलाई चुक्क पनि नबोल्ने अवस्थामा पुर्याएको छ अब यो राष्ट्रिय मानवाधिकार आयोगले कसरी चाहिँ नि त्यो बालनको त्यत्रा स्ट्याटसहरू चाहिँ जेएनजीको आन्दोलनमा त्यो चाहिँ देखेन उहाँ कार्कीजी हो क्या जो हाम्रो त्यो त्यो कमिसनको चाहिँ चेयरम्यान हुनुहुन्थ्यो नि उहाँको स्ट्याटस अनुसार चाहिँ नि उहाँले चाहिँ नि अभियोगमा मुस्या छ राष्ट्रिय मानवाधिकार आयोगले त बालन शाहको त्यत्रा स्ट्याटसहरू चाहिँ त्यो नि अनदेखा गर्यो सो उनको चाहिँ नि रिपोर्ट अस्ति कमिसनको रिपोर्टमा चाहिँ जेएनजीको आन्दोलनमा बालन शाहको नाम पनि छैन रवि लामिछाने फौजदारी मुद्दालाई र साँच्ची भनौँ भनेदेखि रवि लामिछाने जेल ब्रेक गरे होइन उसको उसलाई भने तिम्रो शान्ति सुरक्षा दिनु सकिँदैन भनेपछि उनकै नेताहरू आएर भने लोपा तपाईँ त मारिदिन्छन् सिंहदेवा झरिसक्यो पार्लियामेन्ट झरिसक्यो सुप्रिम कोर्ट झरिसक्यो अब तपाईँको यहाँ पनि जलाउन सक्छन् भने उनले बिस्तार लगेका हुन् हो ऊ रवि निस्किन नहुने त्यो पोलिटिक्समा पनि त्यहीँ बसेर मर्न पनि पर्थ्यो गयो निस्क्यो अब त्यो पार्टीले आएर उसलाई बचाउनु खोज्यो 2 दिनमा त फर्कि पनि हाल्यो त्यसलाई फौजदारी एकदम जेल ब्रेक गरे भने चाहिँ त्यसो लाउ नपर्ने थियो तर मानव अधिकार नै जानुहोस् उसले किन त्यसो नचाहिने काम गर्यो मेरो विचारमा त केही न केही स्वार्थ यहाँ कसैको त छैन
2: भनेपछि अब जनताले फेरि सुशासन पाउँछन् कि पाउँदैनन् जनताको अपेक्षाहरू हुन्छन् कि हुँदैन 5 वर्षमा कायापलट हुन्छ कि हुँदैन डाक्टर
3: असम्भव यो त हामी सोझे चाहिँ 6 महिनामा होस् कि 3 महिनामा होस् कि 1 महिनामा होस् हामी मिलिजुली सरकारको तर्फ हामी भ्रमैसँग यो बेग लिएर अगाडि बढाएको छ यो राष्ट्रिय स्वतन्त्र पार्टीमा कुन बेला फुटुन्छ
2: कतै राज्यले राष्ट्रले मध्यावधि सामना गर्नुपर्ने स्थिति
3: मध्यावधि हुनै सक्दैन हामी त्यो खर्च अहिले गर्नै छ असम्भव छ
2: त्यसो भए कसरी राष्ट्रमा फुट्यो भने त फेरि दल मिलाउनु पर्ने होला
3: होइन नेचुरली त्यो त्यही मिलिजुली सरकार जो जुन कुरा हामीलाई चाहिन्न भन्ने त्यत्रो चाहिँ नि जेएनजीको आन्दोलन भयो स्थिर सरकारको लागि जुन गरियो हो दिन त दियो जनताले एकदम राम्रो स्थिर सरकारको लागि त दियो अनफोर्चुनेट जसरी चाहिँ हामीले लियौँ नि त्यही मान्छेहरू बिल्कुलै बेकम्बाका मान्छे परेछन् उनलाई उनलाई राष्ट्रप्रति कुनै मतलबै रहन्छ अब पर्यो के स्वार्थमा पर्यो आखिरमा यिनमा र पुराना पोलिटिक्समा के फरक भयो ओली हेर्नुहोस् प्रचण्ड हेर्नुहोस् देउवा हेर्नुहोस् आफू मालामाल भएका छन् जनता कहाँ पुग्यो त त्यसैले जनता नै सकेसम्म स्थिरताको लागि दियो बाबा मिलिजुली सरकार 46 सालदेखि यता हुँदा हुँदा हामी कहाँ पुगेका थियौँ जनताले त दियो ओलीलाई प्रचण्डलाई पनि दिएको थियो तर हुँदो रहन्छ स्वार्थको अगाडि कसैको केही राम्रो हुन्छ हाम्रो धर्मले भनेको छ काम क्रोध लोभ मोह मद मत्सेर यी शत्रु हुनु भएको छ यो शत्रुले त्यहाँ घेर्दो रहेछ जसलाई पनि घेर्दो रहेछ
2: होइन भनेपछि अब यो कतिसम्म फेल हुन्छ क्या स्ट्रेट भने यो ग्रे लिस्टमा छ यो ब्ल्याक लिस्टमा जाने सम्भावना छ दलहरू त्यस्तै बिग्रे अब अर्का अनुहार को आएर देश चलाउने डाक्टर साहब
3: हेर्नुहोस् हेर्नु अन्तर्राष्ट्रिय हेऱ्यो भनेदेखि हामीले इन्डिया छिमेकीलाई पनि रिजाउन सकेनौँ जर्मनी जस्तोले हामीले चाहिँ चिराइसक्यौँ मतलब युरोपियन युनियन चलायौँ, हाम्रो कुनै पनि सुशासन देखिया छैन, अलिकति त्यो सुजन गुरुङले यताउति गरिरहेको छ, ग्रासरुटको काम गरिरहेको छ, त्यो मात्रै देखिया छ, बाँकी चाहिँ नि अब भनौँ अब स्वर्णिम बागले राम्रो बजेट दिएको थिए त उतातिर कर काम न गर्छन् त्यो विद्यार्थीलाई बिरामीले किन कर लगाइदियो भन्नुहोस् भने अब भन्यो भनेदेखि औषधिको पैसा कहाँ चुलिया छ, मार्केट भाव कहाँ चुलिया छ, सरकार व्यवस्थै गर्न सकेको छैन भने यत्रो पावर दिएर पनि पावर खेलाउनु पनि जानेन, सुशासनको जानेन, आफ्नो स्वार्थको लागि गरे संसदको सबभन्दा पहिलो के हामीलाई पर्सनल असिस्टेन्ट चाहियो, के को लागि चाहियो भन्नुहोस् मलाई, त्यही हो के त्यही हो, जनताको लागि यो देऊ भन्नु त छैन, हामीलाई पहिले यो देऊ अनि हामी म भनेपछि अनि अलिकति कसरी शासन चल्छ भन्नुहोस् त मलाई,
2: भनेपछि अब जनताले चाहिँ जनता फेरि धोकाको लागतिर हो
3: जब सरकार काम गर्न सक्दैन नि त उसले त्यहाँ उल्टो उल्टो बाटोमा जान्छ, विचार गर्नुहोस् बेसी यता त्यत्रा चाङका चाङ मुद्दा छन् यी अहिलेका नेताहरू अगेन्स्टमा त्यो कुरा गर्दैन, ऊ चाहिँ दरबार हत्याकाण्डले कुरा गर्छ, अब राजपाट नै गइसक्यो, राज संसार गइसक्यो, त्यहाँ चाहिँ ऊ गर्न रेडी हुन्छन्, अगाडि अहिले जुन असर पर्ने कुरा ऊ गर्दैन, किनभनेदेखि मेरो विचारमा कम्प्लिट अहिलेका पुराना दलहरू चाहिँ यिनको मिलोमिलो भइसकेको छ, किनभने यो पार्टीको माथि अप्पर हाउसमा कुनै मेम्बरै छैन, अब जे तलबाट पास हुन्छ माथि पास नगरी हुँदैन, मलाई सङ्घ चाहिँ के छ भने अहिले राम्रैसँग ओली प्रचण्ड देवासँग चाहिँ हामी तपाईँको फाइल खोल्दैनौँ, तपाईँहरू माथि हाम्रो पास गर्नुहोस् या उनले चाहिँ हामी पास गर्छौँ तर तपाईँले हाम्रो फाइल नखोल्नुहोस् भने म यो चलाएको भाषा फेरि यिनलाई पनि अहिले फुट भयो भने त कुनै पनि फ्याँक्लै त ओली पनि चाहियो, प्रचण्ड पनि चाहियो, देउवा पनि चाहियो, हेर्नुहोस् यो अहिले हामी ब्याक टु मङ्गलमानमा पुगिसकेका छौँ, जताबाट हेरे पनि हामी सबैतिर घेरिसकेका छौँ, हेर्नुहोस् एकदम चौपड अवस्था छ।
2: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु।
1: स्वदेश FM 93.2 MHz।
4: नमस्कार, द नेशन स्पिक्स विद राजेन्द्र भानिया। यो कार्यक्रमको अर्को नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। आज हामी संसदको कुरा गर्छौँ, सरकारको कुरा गर्छौँ, वैकल्पिक भनिएका राजनीतिक दलको कुरा गर्छौँ। फागुन 21 गते पछाडि जे राजनीतिक परिदृश्य मुलुकको राजनीतिमा बनेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी अहिले झन्डै 2/3 सरकार चलाइरहेको छ, तर संसद जुन गतिबाट जुन अवस्थाबाट अगाडि बढ्नु पर्थ्यो त्यस्तो भइरहेको छैन। संसदमा खास गरी प्रधानमन्त्री बालेन्द्र शाहले गएर दिएको अभिव्यक्ति पछाडि प्रतिपक्षी दलहरू जसरी प्रस्तुत भइरहेका छन्, बजेट आउँदा र बजेटमाथिको छलफलको बेलामा संसद सहज रूपमा अगाडि बढ्यो र हामीले नै प्रतिपक्षी दलका नेताहरूसँग कुराकानी गर्दा अब फेरि प्रधानमन्त्रीको जवाब मागेर संसद अवरोध गर्ने या संसदलाई अघि बढ्न नदिने, प्रधानमन्त्रीलाई संसदको रोस्टरमा फेरि उभ्याउने, यो उहाँहरूको जो योजना सुनिएको छ, त्यो बीचमा संसदले जनताका आवाजहरूको प्रतिनिधित्व गरोस्, अब गाउँमा बाँदरले दुःख दिएको कुरा संसदमा उठोस्, बाढी पहिरोको सिजन आउँछ बर्खामा त्यसबाट प्रताडित जनताका विषय उठोस्, पढ्न नपाएका मानिसहरूको कुरा उठोस्, सुकुम्बासी जसको बास उठाइएको छ भनेको छ, होल्डिङ सेन्टरमा होल्ड गरिएको छ भनिएको छ, उनीहरूको विषय उठोस्, यस्ता विषय संसदमा उठ्नुपर्छ र सबभन्दा बढी संसदले कानुन बनाउनुपर्छ, विधायकहरूले विधेयकमाथि छलफल गर्नुपर्छ, तर नेपालको संसदमा बेला बेलामा रेस्लिङ हुन्छ, प्रतिपक्षी र सत्ता पक्षका सांसदहरू एक आपसमा के पनि देखियो भने संसदको एउटा मर्यादा हुन्छ, एउटा सांसदले बोलेको कुरा अर्को सांसदले काट्ने होइन, सभामुखसँग अनुमति लिएर सभामुखसँग कुरा गरेर बोल्नुपर्छ, तर त्यहाँ वाद विवाद प्रतियोगिताहरू दिनदिने जसो आयोजना हुन्छ, जित्छ कसले तर हार्छन् चाहिँ नेपाली जनताले। जे बनिरहेको छ वैकल्पिक भनिएका राजनीतिक दलहरू यो बाटो किन गएको, आज हामीले दुई वैकल्पिक राजनीतिक दलको प्रतिनिधित्व गर्ने नेता सांसदलाई आजको यो कार्यक्रममा आमन्त्रण गरेका छौँ। श्रम संस्कृति पार्टीका महासचिव सांसद आरएन राई खोटाङबाट निर्वाचित हुनुहुन्छ, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता राजुनाथ पाण्डे जो काठमाडौँ तिनबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरू दुईजनालाई आमन्त्रण गरेका छौँ, दुवैजनालाई स्वागत छ।
5: धन्यवाद
4: राजु, यहीँबाट सुरु गर्छु, तपाईँले बारम्बार भन्ने एउटा शब्द, तपाईँ सिपाही, तपाईँ एउटा सुरक्षाकर्मीकै पृष्ठभूमिबाट आएको, र अझ एउटा त रमाइलो लाग्ने कुरा पनि छ मलाई, होइन, चुनाव जितेर नआएको भए त सरले मारिहाल्नुहुन्थ्यो नि भन्ने, सर भने चाहिँ अहिलेको हेड सरले भने होला, होइन, त्यो जो एउटा पृष्ठभूमिबाट आउनुभयो र संसदमा जानुभयो, संसदमा यही गर्न, संसदमा यही देख्न, संसदमा यही हुन गा हो,
5: यस्तो छ, अलिकति चाहिँ मिस अन्डरस्ट्यान्डिङ भयो जस्तो लाग्छ मलाई। जस्तै हामीले मैले भन्न खोजेको कुरा के थियो बुझ्न जरुरी थियो, जस्तै मैले चाहिँ बालेनको सिपाही भनेको थिएँ, म हो नि बालेन भनेको चाहिँ व्यक्ति भन्ने सिस्टम हो, प्रणाली हो, मैले जसरी
4: बालेन कहिलेबाट प्रणाली भएको, प्रणाली बालेन साह भन्ने व्यक्ति,
5: मैले चाहिँ झन् 3.5 वर्ष महानगरपालिकामा काम गर्दाखेरि चाहिँ मैले पाएको कुराहरू उहाँ व्यक्तिभन्दा पनि एउटा सिस्टमको रूपमा मैले लिएको थिएँ, आम नेपालीहरूले लिएकै हो, र आजको जुन अहिले देख्नु भएको छ, आजसम्म आइपुग्दाखेरि जनताले विश्वास गरेको कुराहरू लिएर, त्यस कारण मैले त्यो सिस्टम एउटा प्रणाली प्रवृत्तिको रूपमा मैले लिएको थिएँ, म त्यही प्रवृत्तिको सिपाही नै हो, त्यसलाई म स्वीकार गर्न तयार नै छु। र अरू जसरी अब यो अहिले जुन राजनीतिक कुराहरू गरिनु भएको छ, अब यहाँसम्म आइपुग्दाखेरिको अवस्थामा चाहिँ यो कुरा अहिले तत्कालै मूल्याङ्कन गर्ने बेला भइसकेको छैन,

0: राख्दाखेरि चाहिँ एक किसिमको जनताको विश्वास लिएर आएको जोस जाँगर छ, त्यसो अलिक समीमित भएर जानुपर्छ त्यसलाई काहीँ केही।
1: भनेपछि तपाईँलाई संसद अहिले जसरी चलिरहेछ, संसदमा जे भइरहेछ, जस्तो परिदृश्य देखिरहेछ, भदौमा हुनुपर्ने गाई जात्रा वैशाखमा जेठमा असारमा भइरहेछ, मजै लागिरहेछ।
0: त्यस्तो मजा आएन, त्यो संसद चाहिँ एउटा सिक्ने थलो पनि हो र प्र्याक्टिस गर्ने थलो पनि हो, त्यस कारण त्यहाँ देखेका जुन दृश्य परिदृश्य छन् त्यो त्यस्तो मलाई चाहिँ लाग्दैन कि म त्यहीँ बसेर हेरिरहेको छु। म त फेरि हरेक कुराहरू आफूले केही गर्नुभन्दा पनि पहिला सिकेर बुझेर जानेर मात्रै बोल्छु भने आजका दिनसम्म मैले संसदमा बोलेको छैन र म 3 महिनासम्म के अरे 100
1: बोल्न नजानेर नबोले
0: पालो पनि 100 दिनसम्म चाहिँ म चाहिँ नबोल्ने मेरो आफ्नो कमिटमेन्ट नै थियो, म आफ्नो कमिटमेन्ट गरेको थिएँ। त्यसपछि
1: अनि अन्तर्वार्ताको कमिटमेन्ट पनि करिब 100 दिन सरकार बनेको भयो, त्यस पछाडि आज अन्तर्वार्तामा बोलिरहनु भएको छ, कमिटमेन्ट पुरा भयो।
0: 100 दिन पुगेपछि सस्तो लाग्दैन मलाई, अब
1: दुई
0: छ होइन, त्यसपछि
1: यो कार्यक्रम जाँदा 100 दिन पुग्छ।
0: अब ठिकै छ, लेट्स सी।
1: एकछिन आरएनजी कहाँ आउँछु।
2: हजुर,
1: तपाईँको युवा जोस, तपाईँको तातो रगत र तपाईँको माटो बारम्बार देखिन्छ होइन संसदमा। तपाईँहरूलाई चाहिँ अध्यक्ष हर्क साम्बाङले त्यही गर्नु भन्ने सिकाएर पठाउनुहुन्छ हो?
2: युवा जोस भन्नुभयो त्यो चाहिँ मैले बुझिनँ।
1: अनि तपाईँहरूको
2: माटो कुरा गर्नुभयो, माटो चाहिँ तपाईँहरू जहाँ उभिनु भएको छ त्यसको मुनि पनि माटै छ होइन, हामी माटोलाई माया गर्छौँ, अरू कुरा त्यस्तै हो। र तपाईँले भन्नुभयो युवा जोसको सवालमा यहाँले गरेको प्रश्न अलिक मिल्दैन कि भन्ने लाग्छ
1: मलाई।
2: अब युवा जोस भनेको चाहिँ कुन एङ्गलबाट भन्नुभयो,
1: संसदमा तपाईँहरू जसरी प्रस्तुत भइरहनु भएको छ, जे संसदमा भइरहेछ, तपाईँहरूको सङ्ख्यात्मक अवस्था एउटा छ तर संसदमा जे देखाइरहनु भएको छ त्यो त अलि बढी जोसीले लाग्छ नि
2: होइन। हामीले राष्ट्रियताको सवालमा बोल्नु, माटोको पक्षमा बोल्नु, सुशासनको पक्षमा बोल्नु, गरिब निमुखाको पक्षमा बोल्दाखेरि तातो रगत भयो
1: करिब निमुखाको भने कुन कुन विषय बोल्नु भयो एकचोटि मलाई, मेरो हातमा यी 5 औँला छ भन्ने, म औँला भाँचेर बस्छु नि ल।
2: एक, सुकुम्बासीको पक्षमा बोल्यौँ बाँच्नुभयो। दुई, प्रवासमा भएका चाहिँ जति पनि नेपाली युवाहरू छन् त्यसको हकिन्दै बोलेका छौँ। तीन, फ्री भिसा फ्री टिकटको नाममा ठगिएका युवाहरू कुरा गरेका छौँ हो। चार, सिमानामा बस्ने नागरिकको कुरा गरेका छौँ हो। पाँच, किसानको कुरा गरेका छौँ हो। छ, मजदुरको श्रमजीवी कुरा गरेका छौँ।
1: अनि के विषय चाहिँ समाधान भयो अब त्यो पनि भन्दैनौ त?
2: त्यस विषयमा चाहिँ सरकारले गर्ने नगर्ने भने सरकारको कुरा हो, हामीले आँसु राखेका छौँ। र त्यसमा तपाईँको चाहिँ सबैभन्दा पहिलोचोटि सांसदमा भएर गएपछि रोस्टमबाट बोलेको चाहिँ 2-4 कुरा हो। एउटा धर्मनिरपेक्ष संहिता, लोकतन्त्र, गणतन्त्रलाई छेडखानी सरकारले नगर्नु भनेर बोलेको छु। अर्को कुरो तपाईँको चाहिँ किसानको संसदमा पहिलोचोटि मैले बोल्दै गर्दाखेरि किसानको समस्या बाँदरको विषयमा फर्स्टमा मैले त्यहाँ एन्ट्री गराएको थिएँ। म सांसद
1: विषय तपाईँले एन्ट्री गराउनु भयो, बाँदरले भोजपुरको सांसदलाई बढी समात्यो।
2: एकछिन सुन्नु न, त्यो संसदमा गइसके पछाडि मैले सम्माननीय प्रधानमन्त्री बाजेन्द्र शाहज्यू चाहिँ वन मन्त्रीज्यूलाई पनि लिखित रूपमा 3 उपायसहित मैले उहाँलाई त्यो पत्र बुझाएको थिएँ। बाँदर व्यवस्थापनको 3 उपाय, एउटा वनको बाँदर वनमा रमाउने, त्यो नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्यो। दोस्रो बन्दीकरण र तेस्रो स्थानान्तरण, 3 उपायसहित मैले लिखित रूपमा प्रधानमन्त्रीज्यू र वन मन्त्रीज्यूलाई मैले दिएको थिएँ। अब हिजो अस्ति वन मन्त्रीज्यूले रोस्टमबाट के भन्नुभएको छ भने उच्च स्तरीय विज्ञहरूको समूह बनाएर छानबिन अथवा त्यस सम्बन्धी के
1: गर्छ
2: विधि बनाउनको निम्ति चाहिँ तयारी गर्दछ भन्नुभएको थियो। अनि त्यो संसदमा एकजना सांसदले, सत्तापक्षको सांसदले विधेयक बन्दैछ भन्नुभएको थियो, अहिलेसम्म आएको चाहिँ छैन होइन, त्यस्तो छ।
1: तपाईँलाई यस्तो लाग्छ संसदमा जनताका पक्षमा हामी आवाज उठाइरहेको छौँ, जनताका माग र मुद्दाहरू बोलिरहेछौँ तर सरकार सुनिरहेको छैन,
2: कता कता हो भन्ने लाग्छ?
1: सरकार त तपाईँ भनिरहनु भएको थियो 100 दिन चाहिँ सरकारले काम गरिसके पछाडि एउटा सिन देखिन्छ, अनि तपाईँले आम जनताको अभिमत नै एउटा संस्था हो भालेन भन्नुभएको छ, जो अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ होइन। अनि जनताको पक्षमा र जनताका विषय उठाउँदाखेरिमा नसुन्ने मान्छे, नसुन्ने सरकार कसरी जनताको हुन्छ?
0: यस्तो छ, मैले पनि भनेको थिएँ, हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि त्यही नै हो, देशमा अहिले सुशासनको खाँचो छ, अहिले सबै जनताले चाहेको अनुसारको चाहिँ त्यो डेलिभरीका कुराहरूदेखि लिएर विकासका कुराहरू धेरै कुराहरू छन् यहाँ। अहिले सुरुमा चाहिँ स्टार्टिङ पोइन्ट भनेको सुशासन, गुड गभर्नेन्सको कुरा हो। मैले चाहिँ हिजो निर्वाचन क्षेत्रमा जाँदाखेरि मेरो एक नम्बर एजेन्डा सुशासन थियो। सुशासन बिना जति यहाँ

0: खन्याए पनि केही हुनेवाला छैन. त्यसको लागि सरकारले सुशासन चाहिँको काम सुरु गरेको कुरा त आम जनतालाई सोध्नु होला. तपाईँ विभिन्न सरकार
1: मलाई चाहिँ भन्दैन आम जनता यो कार्यक्रम
0: हरेक चाहिँ तपाईँको चाहिँ सरकारी कार्यालयमा जानु होला. जनताले जहाँ आफ्नो सेवा लिन चाहनुहुन्छ त्यहाँ सोध्नु होला. मलाई सुनाइरहनु
1: भएको भनेर सोध्ने
0: होइन, हिजो जाँदाखेरिको अवस्था र त्यहाँको कर्मचारीले गर्ने बिहेभियर र त्यहाँको प्रोसेसको कुराहरू त्योभन्दा फरक छ. हामी खुसी छौँ र विभिन्न कुराहरू पनि आएछन्. त्यस कारणले
1: गर्दा तपाईँलाई राष्ट्रपतिको कार्यकर्ताले चितवनमा भने कि सेवाग्राही जनता
0: आम सेवाग्राही र आम नेपाली जनता
1: के सजिलो भएको छ सुशासनमा चाहिँ यहाँ प्यारामिटर ऐ भने जस्तै आउँला यो प्यारामिटर चाहिँ सुशासनको सुध्रियो भन्दैन.
0: एउटा कुरा हेर्नुहोस् है, अब जनताले सेवा सरकारी कार्यालयमा जाने कि पहिला 16 वर्ष पुगेपछि अथवा 18 वर्ष पुगेपछि अथवा 20 वर्ष पुगेपछि कति वर्षमा जानु, नागरिकता लिन जाँदाखेरि हिजोको हैरानी हो, त्यो पासपोर्ट लिन जाँदाखेरिको हैरानी. हेर्नुहोस्
1: तपाईँलाई एउटा चिज सच्याइदिन्छु, पासपोर्ट लिन जाँदा र नागरिकता लिन जाँदा यो बिचमा पछिल्लो दिनमा हैरानी थिएन.
0: होइन म मैले पनि हेरेको छु कतिपय चाहिँ म यो जिम्मेवारीभन्दा अगाडि जाँदाखेरि चाहिँ त्यहाँ पासपोर्टको डिजी साहब समेत धेरै कुरा हुन्थ्यो. त्यो नजिक भएको कारणले गर्दा त्यहाँ भएका समस्या मैले आफू पनि सहजीकरण गरेको कारणले गर्दाखेरि चाहिँ धेरै चेन्ज छ. मैले भन्न खोजेको कुरा के भनेदेखि सुरुमै जुन 3 महिनाको पिरियड छ यो अहिले चाहिँ क्लाइमेट सेटिङको अवस्था हो
1: होइन,
0: स्टार्ट गर्दैछ गभर्मेन्टले सरकारले सुरु गर्दैछ. अब त्यसको केही देखिनेलाई त फिल हुने गरी अनुभूति हुने गरी देख्न केही समय लाग्छ.
1: होइन
0: अब सुरुवात गर्दैछ यतिसम्म नै त अब
1: जनताका सामान्य कुरै सुनेन. बाँदर बन्ध्याकरणको कुरा बाँदर नियन्त्रणको कुराको गर्नलाई त किन कुलिङ पिरियड चाहियो र किन चाहिँ समय कुर्न पर्यो र तपाईँ चाहिँ कृषिका विषयहरू समाधान गर्न सीमाका जनताका कुरा सुन्नका लागि या उहाँले भनेको तपाईँ सुकुम्बासीका कुरा सुन्नका लागि सुकुम्बासीको त तपाईँहरू हुकुम्बासी हटा भन्नुहुन्छ त्यो आत्महत्या गरेर मर्ने हुकुम्बासी थिए
0: अव्यवस्थित बस्ती भन्छौँ हामी
1: त्यो आत्महत्या गरेर मर्ने चाहिँ हुकुम्बासी थिए.
0: अनि त्यहाँ कुनै किसिमका घटना घटे कहाँ घटे कसरी घटे र घटनाको मेन कारण के हो त्यो अर्कै अलग कुराहरू होला.
1: त्यो तपाईँहरूलाई पर्छ.
0: सरकारले गर्न खोजेको विषय के भने 35-36 वर्षदेखि लिएर चाहिँ विभिन्न आयोगको नाममा चाहिँ आयोगका पदाधिकारी पाल्ने होइन, कहिले सुकुम्बासी समाधान आयोग कहिले भूमि आयोग विभिन्न किसिमका त्यो सधैँ लेन्दी प्रोसेस बनाएर चाहिँ राजनीति दलका कार्यकर्ता भर्ना गर्ने र तिनको काम कहिले नगर्ने, गरिबको कुरा गर्ने गरिबको काम कहिले नसक्ने त्यो कुरालाई चाहिँ ब्रेक थ्रू गरे हो. र हामीले बुझेको थियौँ काठमाडौँकै कुरा गर्दाखेरि चाहिँ झन्डै 3370 घरदुरी जस्तो लाग्छ मलाई 5-10 यताउता भए पनि त्यहाँ बस्ने बस्ती कस्ता थिए त्यहाँ कस्ता किसिमको घटना घट्थे र त्यहाँ कस्ता किसिमको गतिविधि हुन्थे त्यो आम कुराहरू हामीलाई मात्र होइन कि यो सुरक्षा निकायलाई पनि थाहा थियो र आफ्नो चाहिँ घर जग्गा अन्य ठाउँमा भए पनि नेपालको अन्य भूभागमा भए पनि यहाँ कब्जा गरेर बसेको अवस्था र राजनीतिक नेतृत्वले चाहिँ सपोर्ट गरेको अवस्था जुन त्यसको म भिक्टिम पनि भएँ 2-3 वर्ष. त्यही कारण त्यो अवस्थित व्यस्ती जहाँ खोलाको चाहिँ मापदण्ड छ खोला बग्ने ठाउँमा लगेर राखिएको थियो त्यो चाहिँ एक किसिमले त्यो उहाँहरूलाई जोखिमबाट हामी स्वयंले त्यो खोलाबाट प्रत्येक वर्ष गएर चाहिँ हामीले उहाँलाई उद्धार गरेर स्कुलमा राखेको थियौँ. उहाँलाई स्कुलमा राख्ने फेरि केही दिनपछि फेरि फर्किने उहाँहरूको स्वयं जीवन रक्षाको लागि हामीले गरेको काम हो. तर विभिन्न राजनीति
1: जीवन रक्षा भए त
0: के होइन बहिनी
1: आत्महत्या गरेर मृत्यु हुने दुईजनाको चाहिँ जीवन रक्षा
0: होइन. तपाईँले देख्नु भएको छ 2 वर्ष अगाडि चाहिँ त्यो खोलामा चाहिँ बचाउ भन्दाखेरि चाहिँ तपाईँको त्यही बस्तीका मान्छेहरू थिए होइन र खोला आयो बिचमा बिचमा पर्नुभयो बचाउन कति गाह्रो थियो. खोलाको जुन बहाव छ एरिया छ त्यो बहाव एरियालाई चाहिँ निश्चित गरिनुपर्छ र यो अतिक्रमण अथवा चाहिँ अवस्थित तरिकाले बसिने र त्यो सेनिटेसनको कुराहरू छ
1: त्यहीँ त्यो सबै व्यवस्थापनलाई मैले माने त्यो सबै तपाईँको नियतलाई पनि माने तर अहिले लिएर गएर ती जेल जसरी चाहिँ हिरासतमा जसरी राखिएका मान्छेहरू तिनको चाहिँ जवाफ कसले दिन्छ?
0: अनि हिरासत भन्दा पनि यो जुन
1: हिरासत त हो नि
0: त्यो हिरासत
1: त्यहाँबाट बाहिर निक्लिन नपाइने त्यहाँ बोल्न नपाइने
0: पाइन्छ
1: संचार माध्यममा बोल्न नपाइने
0: पाइन्छ.
1: अझ प्रश्न त के छ भने
0: हजुर
1: अब मलाई यो प्रश्न चाहिँ त्यति सान्दर्भिक लाग्दैन तर मैले सामाजिक सञ्जालमा पनि त्यो प्रश्न हेरेको थिएँ. तपाईँको के भन्नुभयो है संस्था नै हो भन्नुभयो क्या अरे होइन बालन शाहले सिंहदरबार जलाउँछु भन्दा चाहिँ प्रधानमन्त्री बनाउने मलाई यहाँ यसरी राख्यो म यहाँबाट बाहिर चाहिँ खुकुरी लिएर जान्छु भन्दा उसले लहर थुन्ने यो मत्स्य न्याय हो
0: कस्तो
1: सिस्टम भने
0: यसमा चाहिँ के लाग्छ भने कतिपय कुराहरू म भन्दा नि अझ बुझ्नुहुन्छ त्यो भनेको जलाउँछु नै भनेको जस्तो लाग्दैन हो नै अनि त्यो कुराहरू चाहिँ
1: के गर्छु भने
0: होइन त्यो चाहिँ
1: सिंहदरबार आगो लगाइदिन्छु भने के गर्छु भने सिंहदरबार गएर घन्टी बजाउँछु
0: भने उहाँले आफ्नो क्लियरेन्स त दिइ नै सक्नु भएको छ हेर्नु भएको छ होइन तपाईँले पनि हेर्नु भएको छ आएको हुन्छ त्यो चाहिँ भनेका कुराहरू विषय चाहिँ यसलाई चाहिँ विषयान्तर गरेका विषय हुन् कि अनि आम यो जुन नेगेटिभ तरिकाले
1: बुझिनेछ केलाई विषयान्तर गर्नु पर्यो
0: अनि यो त के भनेदेखि 35-36 वर्षदेखि तपाईँको राज्य दोहन गरेर बसेको राजनीति दलले लगाएको एक किसिमको आरोप मात्र
1: ठिकै छ. उहाँले त सुकुम्बासीको व्यवस्थापन गरेको अरे, खोलामा फेरि मान्छे डुबेर नमरोस् भनेको अरे, त्यो खोलालाई व्यवस्थित गर्नु खोजेको अरे, उनीहरूको जीवन रूपान्तरण गरिदिनु खोजेको अरे, अनि त्यही विषय उठाएर मैले जनता विषय उठाएँ भन्ने मैले त नि
2: सुकुम्बासी नेपालमा किन भयो भन्ने विषय अध्ययन गर्ने कि नगर्ने तपाईँले सुने कि मैले
1: म त उत्तर दिनु बसेँ होइन, प्रश्न सोध्नु बसे हो.
2: तर म क्रस क्वेसन गरेको तपाईँ नै म भन्छु. नेपालमा सुकुम्बासी तिन कारणले भएको छ. एक नीतिगत कारणले 2021 सालमा भूमि ऐन बन्यो हो, 28-29-36 हुँदा 45-46 आयो हो. त्यति बेला पाउच नै क्षमता हुने मान्छेले धनी पूर्जा ए संसार तपाईँको चाहिँ गरेर ल्याए. तर पाउच नहुने क्षमता नहुने मान्छेहरूले त्यति बेला अहिले नै आज उनीहरूले तपाईँको धनी पूर्जा पाएको छैन. म नेपालको 65 जिल्ला घुमेको छु. मधेसमा जानुभयो भने त्यहीसँग जोडेको जग्गा एउटा कोइले नि छ, सँगै उसको बाउ बाजेदेखि कमाउँदै आएको त्यहीसँग जोडेको जग्गा तपाईँको चाहिँ धनी पूर्जा छ, लाल पूर्जा छ,
1: नम्बरी छ.
2: त्यो किन भयो भने मैले खोज्दै जाँदाखेरि त्यो नीतिगत कारण हो. एक नीतिगत कारणले सुकुम्बासी बने. दोस्रो, हिजोको केन्द्रीकृत शासन प्रणाली जसले काठमाडौँमा मात्रै विकास गर्न चाहन्थे, नेपाल भने काठमाडौँ त सम्झे होइन, त्यति बेला विकास बुझ्दै आउँदै गर्दाखेरि घर थर बिर्से, तपाईँ गाउँ बिर्से, कहाँ के उसँग केही छैन. त्यो केन्द्रीकृत शासन प्रणालीले विकास बुझ्दै आउँदाखेरि सुकुम्बासी भए. दुई, तिन, विचार नपुर्याएर विकास गर्दै गर्दाखेरि काठमाडौँको यहाँको तपाईँको रैथानेहरू पनि सुकुम्बासी छन्. त्यो कसरी भयो भन्दाखेरि जसले तपाईँको रोड हाम्रो जो यो भन्यो नि पूर्व के भन्छ हाम्रो यो चाहिँ रिङ रोड निर्माणको क्रममा भित्रैबाट निर्माणको क्रममा एउटा टङ्लङ घर थिए, घर सब भत्काएर गए, खतम भए, ऊ सुकुम्बासी भयो.
1: पनि सुकुम्बासी
2: भयो हो. यो तिन कारणले आज मानिसहरू सुकुम्बासी छन्। अब तपाईँलाई एउटा अनौठो खर्च भन्छु. आज काठमाडौँ र नेपालको ठुल्ठुलो सहरमा पहाडमा झरेर बिगाको बिगा रोपनीको रोपनी जग्गा राख्ने अनि तल झरेर सुकुम्बासी भयो भनेर हाम्रो मिथ्या भ्रम छ. तपाईँलाई म भन्छु, खोटाङ मेरो जिल्ला जारो मन्दिर बाँचे छु, 264 अति त्यहाँ चाहिँ परिवार सुकुम्बासी छन्। काठमाडौँबाट गएर सुकुम्बासी भयो, कुनै तपाईँको चाहिँ धनगढीबाट गएर सुकुम्बासी भयो होइन नि, हो नीतिगत रूपमा समस्या छ. अनि यो समस्या वर्षौँ दिनदेखि पालेर आएको समस्यालाई अहिले हान्दिने, अहिले डिस हान्दिने, अहिले
1: अहिले पनि त्यसलाई जारी राख्ने, त्यसो भए समाधान नगर्ने.
2: फेरि गलत प्रश्न आयो.
1: कसरी गलत भयो
2: म भन्छु, फेरि तपाईँले मलाई बोल्नु दिनुहोस् न. हो सुकुम्बासी अव्यवस्थित बसोबासी हटौँ, समस्या समाधान गरौँ, तर त्यो माथि राजनीति नगरौँ. हो श्रम संस्कृति पार्टीले कुनै सभा सम्मेलनमा कहिले सुकुम्बासीको तिमीहरू घर भत्काउन भने छाती थाप्छौ भनेका छौँ, तिमीहरूले हामीले भोट दियो भने तिमीलाई लाट पुर्जा दिन्छौ कहीँ भनेका छौँ, छैन. हो हामी सुकुम्बासीको तपाईँको समस्यामाथि राजनीति होइन उनीहरूको निया चाहन्छौँ. तर अहिले तपाईँको चाहिँ राइट साइडमा तपाईँको चाहिँ राइट साइडमा तपाईँको क्यान्सर भयो, लेफ्ट साइडको तपाईँको हात काटेर उपचार हुन्छ? पहिला ठाउँमा उपचार त गर्नु पर्यो नि. वर्षौँ दिनदेखि बिगारेर आएको उहाँले भन्नुभयो हो, राजनीति गरे के
1: गरे, भूमि आयोग
2: बनाए, उनीहरूले गल्ती गरे, ल माने उनीहरूको पक्षमा ल गल्ती गरे, एनिवे ठिक छ. अनि अहिले वर्षौँ दिनदेखि कसै माफियाले गरे गल्तीले गरिब निमुखा घाँटी निजर्ने, त्यो चाहिँ न्याय हो? सुकुम्बासी हटाउने ठिक छ, छानबिन आयोग बनाउनु पर्दैन,
1: उच्च स्तरीय सबै हुकुम्बासी
2: हुन्छ. फेरि तपाईँले मैले भन्दैछु गल्ती बोलिहाल्नु,
1: सबै
2: त्यहाँ सुकुम्बासी सबै
1: तपाईँले कि
2: सुन्नु न, सबै सुकुम्बासी पनि छैनन्, सबै हुकुम्बासी पनि छैनन्, छानबिन आयोग बनाउनु पर्छ केको लागि, त्यही त हामीले भन्दैछौँ त. छानबिन आयोग बनाएर को सुकुम्बासी को हुकुम्बासी त्यसलाई छानबिन गरेर डेटा निकालेर त्यसलाई चाहिँ तपाईँको चाहिँ व्यवस्थित गर्ने हो क्या?
1: विधि पुगेन.
2: अनि त्यही प्रश्न मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यही प्रश्नमा उहाँ उभिँदा सोधेका थिएँ, उहाँको एन्सर के सुन्नुहुन्छ भनिदिउँ. 35 वर्षमा नभए काम 35 नेटमा खोज्ने भन्नुभयो. त्यति बेला म जुरुक्क उठेर उहाँको कुरालाई प्रतिकार गर्न सक्थेँ, तर त्यति मूर्ख पनि छैन। मेरो देशको कार्यको राष्ट्र प्रमुखलाई मैले तपाईँको चाहिँ पूर्ण कार्यकारी राष्ट्र प्रमुख त हो नि, कार्यकारी राष्ट्र
1: कार्यकारी सरकार
2: प्रमुख उहाँलाई मैले तुरुन्तै तपाईँको चाहिँ प्रतिकार गर्नु मैले चाहिनँ। तर 35 मिनट मैले खोजेँ, हौ कति लाग्छ बाइडेन साहजीलाई म सोध्न चाहन्छु, 5 वर्ष 2 वर्ष 1 वर्ष कति लाग्छ? तर लाखौं लाख सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरौँला स्थिति हो।
1: ओके, त्यही रोकेर सोध्छु, उहाँले भनेको चिज चाहिँ कहाँनिर रह्यो भने राजनीति, तपाईँले अहिले के भन्नुभयो, 35 वर्षदेखि 36 वर्षदेखि ती पुराना राजनीतिक दलहरू राजनीति गरिरहेको थिए, भोट ब्याङ्क बनाइरहेको थिए, हामीले त्यसलाई समाधान गर्न खोज्दाखेरिमा यो विषयलाई विषयान्तर गरियो। तपाईँ भन्नुहुन्छ उहाँको प्रश्न चाहिँ राजनीति त तपाईँहरूले पनि गरे हो नि, तपाईँकै सभापति होइन रवि लामिछाने अस्ति निर्वाचित भएर आउनु भएको होइन र हो है, उहाँले नै बोलेको कि त्यो एआईले बनाएको होइन? तपाईँ सुकुम्बासीहरूलाई, तपाईँ सुकुम्बासीहरूलाई हटाइँदैन, हटाइयो भने तपाईँहरूको डोजर चलाउँदाखेरिमा छाती थाप्न जाने छाती चाहिँ यो हुन्छ भनेर रवि लामिछानेले बोलेको पक्नुहोस् है। तपाईँकै पार्टीबाट निर्वाचित सांसद हो होइन केपी खनाल, कैलालीबाट चिन्नुहुन्छ है?
0: चिन्छु।
1: तपाईँको बालन सर चिया खान जानुहुन्छ नि, उहाँकै हो होइन? अनि उहाँले नै भनेको यो पटक त सुकुम्बासीको छोरो नै तपाईँसँग उम्मेदवार भएर आएको छ, मेरो त घर नै ऐलानीमा छ, म तपाईँहरूलाई धनी पूर्जा दिन्छु भनेर भाषण गरेको त तपाईँले पनि सुने होला, मैले पनि सुनेको होइन? अनि विधि बनाएर हुकुम्बासी र सुकुम्बासी छुट्याम, सुकुम्बासीको समस्या समाधान गरौँ, हुकुम्बासीहरूलाई दण्डित गरौँ, न त्यो छाती त्यहाँ थाप्न पुग्यो, न त्यो लाल पूर्जा आयो, राजनीति चाहिँ कसले गराए रहेछ सर?
0: यस्तो सुकुम्बासी बस्ती कहाँ हटायो त? अहिले सरकारले सुकुम्बासी बस्दै हटाएको होइन, खालि अव्यवस्थित बस्ती। म प्रतिप्रश्न सोधे,
1: यति मान्छेहरूको चाहिँ अर्को ठाउँमा घर छ
0: होइन? मैले सोध्दैछु हजुरलाई,
1: सुकुम्बासी होइन तिनको अर्को ठाउँमा जग्गा हुनु पर्यो,
0: बस्ती जानु भएको छ?
1: धेरै पटक गएको छु,
0: त्यहाँको मान्छेसँग
1: धेरै पटक गरेको छु। सुनको चम्चाले चाँदीको थालमा खाने मान्छे हो,
0: स्टडी राम्रोसँग गर्नु भएको छ यसरी कुरा जानु जानु हाल घुम्न
1: घुम्न होइन धेरै पटक रिपोर्टिङ गर्न पत्रकार हुनु,
0: राम्रोसँग स्टडी गर्नु भएको छ त्यहाँको। हामीले सुकुम्बासी हटाएकै होइन, हामीले अव्यवस्थित बस्ती,
1: त्यही त मलाई भन्दैनौ नि त, त्यो होल्डिङ सेन्टरमा लगाएका मान्छेहरू अहिले ज जसको छाप्रो भत्काइयो, ज जसको फरिको निकालियो, ज जसको स्कुल उड्यो, ज जसको किताब चाहिँ डोजरले च्यात्यो, ती मान्छेहरू सुकुम्बासी थिएनन्, अव्यवस्थित बसोबास गरेका मान्छे थिए। आई अन्डरस्ट्यान्ड द डिफरेन्सेस बिट्विन द ल्यान्डलेस एन्ड द अनम्यानेज पिपल। ती मान्छेहरूको काहीँ जमिन छ, ती मान्छेहरूको काहीँ घर छ, अथवा लाग्छ
0: पक्कै नै हो,
1: पछि छानबिन गर्न जरुरी थिएन।
0: होल्डिङ सेन्टर राख्यो केलाई, होल्डिङ सेन्टरमा राखेर चाहिँ स्क्रिनिङ गर्ने, र उहाँ रियल चाहिँ काहीँ चाहिँ जग्गा जमिन नभएको नेपाल सरहदभित्र केही नभएदेखि उहाँलाई व्यवस्थापन गर्ने सरकारलाई
1: होइन, त्यो त तपाईँको बोली आफैले आफैलाई काट्न मिलेन मान्ने छु। तपाईँले अहिले के भन्नु भएको छ भने सुकुम्बासी हटाएकै होइन, अव्यवस्थित बस्ती हटाएको भनेपछि उनीहरूको त सुकुम्बासी हुनका लागि के भन्छ हाम्रो नेपालको कानुनले भने, जुन व्यक्तिको नेपालको सरहदभित्र नाममा जग्गा धनी लाल पूर्जा छैन त्यो मान्छे सुकुम्बासी होइन त
0: पक्कै।
1: भनेपछि यी होल्डिङ सेन्टरमा बस्ने मान्छेहरूको नाममा काहीँ न काहीँ लाल पूर्जा छैन भने यो सरकारले दिनु पर्यो अब
0: पक्कै हो,
1: सुकुम्बासी हटायो होइन नि त
0: पक्कै पनि उहाँहरू काहीँ छैन भने सरकारले दिन्छ।
1: अनि होल्डिङ सेन्टर छोडेर जा भनेर चाहिँ कहाँ जाने अब?
0: होल्डिङ सेन्टर चाहिँ छोडेर जा भनेको अवस्था होइन,
1: किन होइन
0: कहाँ होइन, विभिन्न सामाजिक सञ्जालको सत्य कहाँ हुनसक्छ
1: के भएको
0: छ गर बुझ्नु होला, त्यहाँ चाहिँ होल्डिङ सेन्टरमा काहीँ जाने अवस्था छैन भनेदेखि होइन सरकारले पाल्छ, ढुक्क हुनुभयो हुन्छ, व्यवस्थापन गरेर उहाँलाई चाहिँ रियल सुकुम्बासी हो, उहाँको काहीँ जग्गा जमिन केही छैन भनेदेखि त्यो व्यवस्थापन गरेर उहाँलाई विदाई गर्छ, ढुक्क हुनुभयो हुन्छ।
1: तर सुकुम्बासीको समस्या चाहिँ अव्यवस्थित बस्ती पनि समाधान, सुकुम्बासीहरूको पनि अहिलेसम्म रहेको समस्या समाधान, जसको आफ्नो जमिन छैन, जसको आफ्नो घर छैन उनीहरूलाई सरकारले भत्ता दिन्छ।
2: सुन्नु सुन्नु, सरकार डराएर ब्याग सरे हो, म प्रष्ट भन्छु, सरकारले देशैभरिको सुकुम्बासीमाथि आक्रमण गर्नु खोजेका थिए, तर बिचमा उहाँले के थाहा पाउनु भयो भने यो सुकुम्बासी अवस्थित कम्तीमा 60-70 लाखभन्दा बढी रहेछ भनेर उहाँले बुझ्नुभयो, अनि लास्टमा ब्याग सर्यायो। तर अहिले पनि तपाईँको अधिकांश ठाउँमा चाहिँ उहाँले चाहिँ स्थानीय सरकारसँग सहकार्य गरेर तपाईँको चाहिँ भत्काउने कुराहरू भइरहेछ,
1: धेरै ठाउँमा
2: नोटिस गएको छ। म तपाईँलाई प्रश्न के भन्छु भने, देश हाम्रो, माटो हाम्रो, जनता हाम्रो, नागरिक हाम्रो, नागरिकले नफेलाउ, नकुटाउँ होइन, अनि म देश यही हो नि, मरेर जाने मान्छे किन लोभलाज गर्ने, बिचरा उहाँले सरकार कहाँ झुकिरहेछ भने नि एक त अनुभव नभएको होला अब पहिला देश घुम्नु पर्यो नि अस्ति त्यो रोस्टनबाट मैले के भएर अर्को कुरा सम्झाउँछ है सरकारले बजेट बनाउँदा कम्तीमा प्रधानमन्त्री लगायत अन्य मन्त्र सम्बन्धित मन्त्रालयले एकचोटि देश घुम्नुपर्छ है मैले भनेको थिएँ क्या किन त्यसो भने हो नि म चाहिँ घुमेको छु नि त मैले गरिबको आँसु देखेको छु कि निमुखाको पीडा बुझेको छु क्या मैले चाहिँ म अतिको 30 वर्षको युवा किन देश बस्यो म रहरले म फेरि फुत्तै साम्री सञ्जाल चलाएर हो हालेर फुत्तै आएको सामसा नसम्झिनु मलाई फेरि म 13 वर्ष सडकमा हिँडेको मान्छे हो मेरो उमेर 30 वर्ष हिँड्नु होला फरक कुरा हो 30 वर्ष के रहेछ 13 वर्ष सडकमा हिँडेर आएको मान्छे हो म मैले गरिब निमुख पीडा
0: देखाएँ
2: सुन्नु न सुन्नु न अहिले हाम्रो भाष्य के छ भने नि भाष्य त्यो खालको छ त्यो पनि मैले त्यो भन्दैछु र एउटा कुरा म तपाईँलाई अव्यवस्थित कुरा सरकारले जो गराएको छ नि ए भनेपछि काठमाडौँमा त अव्यवस्थित छ
0: नि के भन्नुभयो भने अव्यवस्थितलाई हटाएको ती सुकुम्बासी छन् भने उहाँले भनेको तपाईँको अगाडि भनेको मेरो अगाडि भनेको दर्शकको अगाडि भनेको कि जो सुकुम्बासी छन् अब त हेर्नुहोस् कस्तो राम्रो कुरा आयो भने आई बिलिभ टु राजु पाण्डे चिज के आयो भने जो जो सुकुम्बासी हुन् भने स्क्रिनिङ गरेर देखिनेछ मेरो देशमा पनि अब सुकुम्बासीहरूले भत्ता पाउनेछन् उनीहरूको जिम्मा सरकारले बोक्नेछ वाओ
2: 60-70 लाख छन् देशभरि भोलि हेर्दै गयो भने होइन ठुलो मात्रामा छ र जो सरकारले अव्यवस्थित अव्यवस्थित भनेको छ नि काठमाडौँ मात्रै होइन अव्यवस्थित देशैभरि छ खोटाङकै एउटा तपाईँलाई घटना भन्छु खोटाङको दुधकेसी किनारमा बस्ने नदीनालाई किनारमा बस्ने अवस्था छँदैन छ तर एउटा जोखिम ठाउँ तपाईँलाई भन्छु खोटाङको तपाईँको चाहिँ जन्तेढुङ्गा गाउँपालिकामा वर्षौँ दिनदेखि ठुलो पहिरो गएको छ वरिपरि तपाईँको चाहिँ गाउँमा तपाईँको चाहिँ नागरिक 4-5 वटा गाउँ थियो आज पनि तपाईँको कोही उठीवास लागेर सहर पसे सुकुम्बासी धरानतिर कता कताहरू बसेका छन् अनि त्यो नजान्नेहरू त्यहीँ त्यही गाउँठाउँमा बसेका छन् अझै पनि होइन एउटा एक्जाम्पल दिएको है यस्तो त देशमा चाहिँ यति धेरै छ तपाईँको अवस्थित बसोबासी होइन
0: तपाईँको प्रश्न चाहिँ के यति धेरै मान्छेको व्यवस्थापन सकिन्छ त भन्ने
2: होइन त्यो पनि होइन मैले भन्नु खोजेँ के भन्दाखेरि पहिला ठाडै गाह्रो घाँटीमा निचाउनु एउटा बच्चाले गल्ती के गर्नुहुन्छ भन्नुहोस् त पहिला सोध्नुहुन्छ नि औ बाबु त किन तिमीले यो गर्यो यसो गर्नुहुन्न है भनेर सिकाउनुहुन्छ नि के गाह्रो छ भन्नुहुन्छ होइन नि त
0: तर काठमाडौँको नदी किनारमा त धेरैचोटि गरेकै छ नि त्यो कुरा
2: त्यस्तो होइन
0: उहाँहरू काठमाडौँ महानगरपालिकामा हुँदा धेरैचोटि एटेम्प्ट गरे
2: त्यस्तो हो भने त्यस्तो हो भने पहिला उहाँहरूले बासस्थान देखाउनु पर्थ्यो छानबिन गर्नु पर्थ्यो होइन छानबिन गर्नु पर्थ्यो नि त अब अहिले सुन्नु न ड्याङ डुङ हानिदिएछ ब्राङ ब्रुङ हान्दैछ बिचल्ली बनाइदिएछ दुईजना त्यहाँ कतिजना सुसाइटी पनि गरे अनि अहिले आएर चाहिँ ओहो बिरामी भएछ उपचार गरे हुन्छ हुन्छ हुँदैन नि त
0: त्यहाँनिर
2: भएर उपचार
0: गर्नुपर्छ एउटा प्रश्न पनि छ तपाईँकै सांसदहरूको तपाईँकै पार्टीका नेताहरूको पनि ऐलानीमा घर रहेछ उहाँहरू आफैले घोषणा गरेर भन्नुभएको छ अहिले यो सुकुम्बासीको कुरा यो डोजर चलाउने कुरा रोकिएको चाहिँ अब आफ्नो मान्छे पर्छन् भनेर
3: हो हजुरले चाहिँ भन्न खोजेको चाहिँ विभिन्न सामाजिक सञ्जालमा चाहिँ हाम्रो
0: सामाजिक सञ्जाल होइन हामीसँग त्यसको तपाईँलाई चाहियो भने प्रमाण पनि छ
3: माननीय केपी खनालको विषय जोड्न खोज्नुभएको
0: होला
3: एउटा कुरा म के भन्छु
0: तपाईँको दुई तिनजना सांसदको अरू नाम पनि भन्दैछु अहिले भन्दै
3: अझ क्लियर गर्छु म अझ क्लियर गरिदिन्छु म हामीले सरकारले गरेको कुरा चाहिँ के हो भनेदेखि जोखिमयुक्त रूपमा रहेको अवस्थित बस्ती हटाएको नम्बर एक
0: ओके
3: सुकुम्बासी बस्तीलाई हटाएको छैन नदी किनारामा रहेको जोखिमयुक्त बस्ती नम्बर दुई मेरै काठमाडौँ क्षेत्र नम्बर तिनमा जहाँ चाहिँ नदी किनारा होइन जोखिमयुक्त छैन त्यहाँ सुकुम्बासी अहिले पनि हुनुहुन्छ खोइ हामीले हटाएन हुन्छ मेरै तिन नम्बर काठमाडौँ क्षेत्र नम्बर तिनमा छ र जो जो रियल सुकुम्बासी हो उहाँले लाल पूजा पाउनुहुन्छ यसमा ढुक्क भएर बस्नुभयो
0: तर विधि उल्टो भयो
3: अनि विधि स्क्रिनिङ त गर्नु पर्यो
0: पहिला जाँच लिने अनि पढाउने भयो क्या
3: त्यस्तो जाँच लिने
0: पहिला पढाएर जाँच लिनु पर्यो नि
3: जाँच लिएर चाहिँ पहिला पनि कुरा भएको थियो पहिला पनि हामी महानगरमै छँदाखेरि तत्कालीन प्रधानमन्त्रीज्यूहरूसँग कुरा भएको छ तत्कालीन हाम्रो मेयर साहबले हालको माननीय प्रधानमन्त्रीज्यूले चाहिँ पटक पटक प्रयत्न गर्नुभएको त्यसलाई के सपोर्ट गर्नुपर्छ हामी गर्छौँ भन्दाखेरि पनि तत्कालीन अवस्थामा पनि उहाँहरू कुनै शर्त पनि हटाउन तयार हुनु भएन. त्यो धेरै कुरा मैले जानकारी छन्. धेरैचोटि गृह मन्त्रालयले मिटिङ भयो.
1: के भन्नुहुन्थ्यो उहाँहरू?
3: उहाँ त्यो कुरा छलफल गरेर त्यो हटाउनुतिर छँदैछ. किनभने उहाँहरू राजनीति दलका कार्यकर्ता हुनुहुन्थ्यो, झन्डा बोक्नुहुन्थ्यो, प्रश्न खुलम्र आइरहनु भएको छ. त
1: तपाईँलाई एउटा चिज भनौँ,
3: हजुर,
1: यो पटक जति मान्छेहरू तपाईँहरूले होल्डिङ सेन्टरमा पठाउनु भयो या बुचोलमा जो जसले प्रदर्शन गरे या अन्य ठाउँमा सुकुम्बासी भएर प्रदर्शन गरे नि, ती अधिकांशले घन्टे चिन्हमा भोट हालेका थिए. कतिले त हाम्रो भोट फिर्ता ल्याए भनेका छन्.
3: होइन होइन, अहिले पनि कुरा के हो भने सुकुम्बासीलाई हटाउन खोजेकै होइन कि, यहाँ कुरा नै अर्को अर्थ लगाइयो. यहाँ
1: सार्वजनिक जग्गामा बसेको बस्ती पनि हटाइएको छ,
3: जोखिमयुक्त र सार्वजनिक अतिक्रमण गरेका छन् त हट. जस्तै
1: व्यक्तिको
3: व्यक्तिको जग्गा, जस्तै मनोहराम हेर्नु होला, मनोहराममा चाहिँ मनोहरा जग्गा एकीकरण आयोजना चाहिँ सुरुभग 20-25 वर्ष भइसक्यो. व्यक्तिको जग्गा कब्जा गरेर बसिया छ, अनि कसैको जग्गा कब्जा गरेर बसिया छ, कतिका घरहरू तपाईँको नजिकका काठमाडौँ नजिकका चाहिँ गाउँहरूमा चाहिँ घरहरू छन्, ती मान्छे चाहिँ अड्डा जमाएर बसेका छन् र पाँच त्यहाँ छुट्टै एउटा समिति गठन गरेर हो पाँच लाख सात लाखमा बेचेका छन्. अनि त्यसरी निर्मम तरिकाले नानीसँग कहाँ हुन्छ? हेर्नुहोस्, कानुनी राज्यमा सुशासन कायम गर्ने निम्ति निर्मम हुनुपर्छ र सबै कुरा यो हुन्छ कि त्यो हुन्छ कि यो गर्छ कि त्यो बिग्रिन्छ यो बन्छ कि भन्ने हिसाबले राज्य चल्दैन.
1: राज्यसँग मानवीयता भन्ने
3: मानवीयता हुन्छ तर न्यायचित मानवीयता हुनुपर्छ, न्यायचित हुनुपर्छ. न्यायचित भयो भने काम लाग्दैन.
1: तपाईँको सांसदहरूको समाचार आइसके पछाडि चाहिँ यो ऐलानी जग्गाको अब उनीहरूलाई पूर्जा दिने?
3: अनि यस्तो यस विषयमा चाहिँ सरकारले नियम कानुन पद्धति विधि न्यायचित तरिकाले छानबिन गर्छ.
1: त्यो भने के हो भने क्या, पहिला हेर्नुहोस्, सुरुवात चाहिँ सुशासन मबाट गर्नुपर्छ, पहिला कानुन कार्यान्वयन चाहिँ मबाट गर्नुपर्छ. म प्रश्न उठाउँछु भने मेरो अनुहारमा दाग छ भने मैले ऐना पुस्ने होइन क्या, अनुहार धुने हो. आफ्नो सांसदको नाम आए पछाडि चाहिँ खुट्टा किन काम छ?
3: होइन, त्यो होइन, खुट्टा कमाएको
1: कहिले हुन्छ?
3: अहिलेको प्लानिङ नै के थियो भने नि, अहिलेको प्लानिङ
1: ऐलानीमा गएर 3.5 तले घर बनाएर बसेको छ, त्यो पनि करोडको घर.
3: होइन, मैले अहिले चाहिँ सरकारले गरेको कुरा चाहिँ तिर जाउँ
1: न, त्यो चाहिँ कहिले गर्ने?
3: त्यो गर्छ, छानबिन गर्छ, त्यस्तो छ. अब त्यहाँ
1: छानबिन त गृहमन्त्रीको छानबिन जस्तो होला होइन?
3: मैले पनि सुनेको छु, होइन, मैले पनि सुनेको छु. बस्ती गाउँ बस्ती नै ऐलानी जग्गा बसिया छ भनिया छ, उहाँ आफैले स्वीकार्नु भएको छ. उहाँले चाहिँ चुनावी क्याम्पेनमै भन्नुभएको, स्वीकार गर्नु भएको छ. त त्यो कुरा हेर्नुहोस्, उहाँले ढाँट्नु भएको छ र
1: राज्य
3: बस्न पाइन्छ पाइँदैन, त्यसको मापदण्ड बन्ला केही बन्ला. अहिले
1: त्यो चाहिँ कहिले भन्नु, यी सुकुम्बासीको चाहिँ यी तपाईँले यी अव्यवस्थित हुनु सुकुम्बासी होइन भन्नुहुन्छ, म मरे पत्याउँदिनँ होइन. यी सुकुम्बासीका लागि चाहिँ तपाईँलाई मापदण्ड चाहिएन, तपाईँको सांसदको नाम आएपछि, तपाईँको नेताको नाम आएपछि मापदण्ड चाहियो.
3: सुकुम्बासी हो भने स्वीकार
1: म होइन भनेर स्वीकार्दिनँ. अधिकांश
3: होइन न, सुकुम्बासी नै होइन उहाँहरू चाहिँ. अहिले हेर्नुहोस् है, अब बर्खा सुरु भयो नि, ढुङ्गा लिएर जानुपर्ने अवस्था थियो. म स्वयं पोहोर साल चाहिँ साँझ तपाईँको 6-7 बजीतिर त्यहाँको मान्छेले बोकेर विभिन्न चाहिँ सामाजिक सञ्जाल देख्नु भएको छ, हामीले बोकेर लगेर स्कुलमा राखेका छौँ. उहाँलाई जोखिम सुरक्षा गरिरहेको छौँ. यहाँ त पोलिटिसाइज भयो कि, हामी नागरिकको अव्यवस्थित रूपमा बसेको नदी किनारामा खोलाले बगाउँछ कि विभिन्न किसिमको धनजनको क्षति हुन्छ कि भन्ने हिसाबले हामी बचाइरहेको छौँ, त त्यो अरू व्यक्तिहरूले चाहिँ अरू राजनीति दलले उचालिरहेछन् कि. तर हामी व्यवस्थित गर्न चाहन्छौँ न्याय. मैले भने छु 3-4 कुरा हेर्नुहोस् है मेरो, सुशासन होइन, सामाजिक न्याय, न्यायचित वितरण प्रणाली, विकास अनि समृद्धि भन्छु म. मेरो हेर्नुहोस् है मेरो कुराहरू, यो 4 पिलर मैले लिएर बसेको छु. र हिजो हेर्नु होला, आज मात्रै भने मेरो चुनावी क्याम्पेन भनेको थियो, हामी राज्य चाहिँ अभिभावक हो, राज्य अभिभावक हो, अभिभावकीय भूमिका खेल्नुपर्छ. तर अभिभावकको भूमिका खेल्ने राज्यसँग चाहिँ अननेसेसरी किसिमले चाहिँ राजनीति गर्ने हिसाबले भोट ब्याङ्क सुरक्षित गर्ने हिसाबले जहाँ हुन्छ नि, त्यहाँ यस्ता कुरा आउँछन्, यस्ता कुरा सुन के हुने होला.
1: त्यस्तो त तपाईँहरूले प्रशस्तै गर्नुभयो नि होइन, एउटा चिज सोधौँ.
3: जस्तै
1: तपाईँको सभापतिले धेरै पटक भन्नुभएको थियो, हाम्रो सरकार बने पछाडिको 100 दिनमा हेर्नु होला, 100 दिन हामीलाई सरकार चलाउने, 100 दिनभित्र हामी विदेशका गल्ली गल्लीबाट नेपाली नागरिक फिर्ता ल्याउँदैछौँ. अब आउँछन् होइन?
3: होइन,
1: सरकार त बन्यो नि हाम्रै.
3: राज्यको रिसोर्सेस के छ
1: आफूले चाहिँ, अनि त्यो राजनीति गर्दा त्यो बोल्दा चाहिँ रिसोर्सेस चाहिँ कहाँ गएको?
3: त्यो
1: यो सोच्ने कुरा चाहिँ गट्टा खेल्न गएको.
3: राज्यले चाहिँ क्लाइमेट सेटिङ गर्दैछ अहिले, हेर्नुहोस्,
1: 35
3: वर्ष त भएको छैन
1: किन उनीहरूले गरेका थिए हामीले गर्न पाउनु पर्छ
3: त्यसको मतलब
1: राजनीति चाहिँ तपाईँहरू गरिरहनु भएको छ
3: होइन नि हिजोको तपाईँको चाहिँ सरकारका चाहिँ सम्माननीय प्रधानमन्त्रीजीहरू कुन कसरी समय व्यतीत गर्थे अहिले कसरी गर्नु भएको छ
1: बिहान
3: 8 बजेदेखि लिएर बेलुका 9-10 बजे काम गरिरहनु भएको छ
1: उत्तर कोरिया जस्तो छ
3: सरकारको प्रवक्तालाई सोध्नुभयो
1: सरकारको प्रवक्ता जवाफ पनि सुनेछ सर
3: फेरि सोध्नु होला
1: सुनेको छ पार्टीको प्रवक्ताको नि सुनेको छ सरकारको प्रवक्ताको नि सुनेको छ आरएनजी एउटा समय दिएर उहाँहरूले गर्नु भएन भने विरोध गर्न स्वाभाविक हुन्थ्यो यो हामी व्यवस्थापन गर्दैछौँ सक्छौँ गर्छौँ
2: यस्तो के सुन्नु न सरकार निर्मम कहाँनिर हुने भने नि अघि नै मैले भने नि पहिला छानबिन समिति खास ठेट कुरा भनिदिउँ अब उहाँले जब महानगरमा हटाउनु खोज्नु भएको थियो ढुङ्गमुरा भएको थियो त्यसको रिस पोख्नु भयो सुरुमा चाहिँ गाड डाङडुङ हटाउनु भयो तर पछि उहाँलाई के अभास थाहा भयो रियालिटी के थाहा पाउनु भयो देशभरि हेर्नु भयो नि त पहिला महानगरमा त हेर्नु भएको थियो सुकुम्बासी सुन त्यो त रिस थियो डाङडुङ्गर हानिदिनु भयो अनि लास्टमा तपाईँको चाहिँ उहाँले के बुझ्नुभयो भने सुकुम्बासी त छैन भने हाम्रो सरकार ढल्छ नि कुरा भनेर बुझ्नुभयो सबभन्दा बढी सुकुम्बासी कहाँ छ भन्थ्यो
1: यस्तो बलियो सरकार कसरी ढल्छ
2: त्यस्तो कुरा तपाईँ पहिलोचोटि हो यो हो तानासाई 240 वर्षको राजा त थाली पठाइयो बोल्ने भने जिब्रो काट्ने राणा त थाली पठाइयो तपाईँले यस्तो कुरा गर्नुहुन्छ
1: ए फाल्दिने
2: जनताले भन्छ र सुन्नुहोस् सुकुम्बासीको सबैभन्दा बढी कहाँ छ म भन्थ्यौँ सबैभन्दा बढी तराईमा देशमा छ क्या अथवा सहर केन्द्रित छ क्या उहाँले भोट खोज्छ त्यहीँबाट बढी अनि उहाँले पछि ढ्याक्क के बुझ्नुभयो हो यो सुकुम्बासीको अवस्था छुयो भने अर्कोचोटि फेरि 182 पर्सितिर गरिन्छ
1: चिन्ता गर्ने बेला
2: ब्याग सर्नुभयो क्या रियालिटी कुरा त्यही हो जो उहाँले काठमाडौँको 2-4 तपाईँको चाहिँ खोला किनारको अवस्थित भन्नुभएको छ नि यसो देशको भोलि डेटा हुन्छ नि 60-70 लाख
1: भन्दा जरुरी त
2: सुन्नु न छ हो त्यो छ त हामीले छैन भनेको छ
1: हामीले पनि देखेको
2: देखेको प्रक्रिया त यस्तो क्या उहाँले के गर्नुभयो होइन नि उहाँले जनता मार काम गर्नुभयो गरिब मार काम गर्नुभयो मजदुर भएर श्रमिक मार काम गर्नुभयो क्या सरकारले त्यो किन भयो थाहा छ हाउसिनु भयो उहाँहरू बढी उम्लिनु भयो हाउसेको रुखले फल दिँदैन म त सम्झेर भनिरहेको छु आफ्नो सम्झेर भने फेरि थोरै परै सम्झेर भने हो उम्ल्याउने पोखिन्छ भनिरहेको छु किन थाहा छ सफल होस् भनेर हो क्या त्यो उहाँहरू सफल हुनुपर्छ भन्ने हो मेरो धारणा किन थाहा छ त्यो देशको लागि अहिले उहाँले के गर्नु थाहा छ 35 वर्षदेखि मात्रै नभनौँ न 240 वर्ष राजाले 104 वर्ष राणाले र 35-36 वर्ष जो उहाँले भन्नुभयो नि त्यहाँदेखि पिल्सिँदै पिल्सिँदै पिल्सिँदै आएको जनतालाई उहाँले पिल्साउनु भयो व्यवस्थापन त्यसरी हुन्छ त भने क्या
1: ठिक छ विधि अलिकति मिलेन
2: मिल्नु पर्यो नि त दिदी मिल्नु दिदी मिलेन भने हो त
1: ओके त ठिक छ
2: दिदी मिलेन सुन सुन किन चाहिँ तपाईँको त्यहाँ चाहिँ गोरु चाहिँ लट्ठी मुनो वर्षाको पहिला विधि प्रयोग गर्नु पर्दैन भने हो क्या विधि त प्रयोग गर्नु पर्यो नि
1: त्यो समय त कटेर गयो
2: अब सुन्नुहोस् त्यो समय कटेर गयो हो जे जे उहाँले गल्ती गर्नुभयो गल्ती गर्नु गर्नुभयो यो गल्ती स्वीकार्नुपर्छ उहाँले होइन उहाँहरूको सांसद कसो घर सुकुम्बासीमा छ छन् त्योसँग हामीले मतलबै छैन जो सोच तिनले पनि धन्य पूर्जा पाउनुपर्छ भन्छौँ हामी होइन पाउनुपर्छ तर सरकारले गल्ती गर्नुभयो अब सरकार सचिनुपर्छ र सचिएर बाँकी सुकुम्बासीहरू र अवस्थित बसोबासीहरूको पूर्ण तपाईँको चाहिँ एउटा चाहिँ छानबिन समिति बनाऊ उच्च स्तरीय छानबिन समिति बनाऊ बरु त्यसमा हामीले के सहयोग गर्नुपर्ने गर्छौँ त्यस पछाडि तपाईँको उसको व्यवस्था गरेर चाहिँ ठोकौँ न फेरि कता कता ठोक्नु पर्ने त्यसो होला नि ठोक्ने त
1: सुकुम्बासीको एजेन्डा यो भयो अर्को उहाँले अहिले भन्नुभएको थियो गणतन्त्रलाई नचलाऊ होइन यो आन्दोलनको उपलब्धिलाई नचलाऊ तपाईँले त महाधिवेशनबाटै चलाइदिनु भयो होइन
3: यस्तो हो नि कुरा के हो भने हामी चाहिँ संविधान मानेर चुनावमा गए होइन होइन यही संविधान मानेर हामी चुनावमा गइरहेछौँ एउटा बसको विषय त छ नि त
1: नै यो मलाई तपाईँहरू पनि त्यही नेता हुनुभयो क्या, अनि मलाई बेला बेला दिक्क लाग्छ यो के काम गरेछु भन्ने लाग्छ क्या। ती 35 वर्षका मान्छेसँग गफ गर्दै गर्दै आएको, अब नयाँ त सुध्रे होलान् भनेको, यिनी पनि यो हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भन्दा उस्तै उस्तैको नानु भने जस्तो क्या। तपाईँको पार्टीको महाधिवेशनमा तपाईँका महाधिवेशन सदस्यहरूले ताली बजाएको र तपाईँको सभापतिले भनेको चाहिँ प्रदेश सभा खारेज गरिनेछ, र तपाईँको अर्थमन्त्रीले र तपाईँको सभापतिले भनेको चाहिँ के त भन्दा स्थानीय पालिका निर्दलीय हुनेछ होइन, अनि स्थानीय पालिकाका प्रतिनिधिबाट प्रदेशमा उनीहरू प्रदेश सभामा जानेछन्, प्रदेश सरकारमा जानेछन्। प्रदेश सभा खारेज भने हो, प्रदेश सरकार खारेज भने होइन। जानेछन् भने त प्रदेशसम्म के हुनेछ, निर्दलीय हुनेछ। गणतन्त्रको मकसद त त्यो होइन होला। अब यो मैले सोध्नु परेको कि यो पनि हामीले सामाजिक सञ्जालतिर मिस म्यानिपुलेट गर्दैन,
3: राज्यको संरचनाको विषय छ नि, त्यो चाहिँ यही नै 100% यही नै मात्रै हुनुपर्छ कहीँ लेखेको छ
1: होइन। तपाईँको राजनीतिक दर्शन हो कि होइन यो,
3: होइन मैले भन्दैछु
1: तपाईँको महाधिवेशनले पारित गरेको राजनीतिक दर्शन हो कि होइन,
3: महाधिवेशन
1: कि रवि लामिछाने भने मान्दैन भन्नुस्,
3: अनि महाधिवेशनबाट पारित भएका कुराहरु होला नि, महाधिवेशन
1: होइन
3: प्रस्ताव,
1: अनि मैले भन्दैछु भन्नुस, म चाहिँ ब्यालेन्स आपछ हो भन्नु नि त,
3: हैन त्यो छ हैन, त्यो छ भोलि संविधान चाहिँ संशोधनको विषयको कुराहरु बसको कुराहरु आइराछन् त सबै राजनीतिक
1: असिमसाले गर्छन्, त्यो असिमसाको कारणले
3: सबैसँग कुरा गर्नु,
1: तपाईँको सभापतिले चितवनबाट जारी गरेको क्या, तपाईँहरूले चाहिँ आँखा चिम्लेर रवि लामिछाने भन्नुभयो श्रीकृष्ण छन् एक भन, अनि सबैले तरारा ताली बजाएको
3: 2072 को संविधान चाहिँ चेन्जै नहुने भन्ने छ र
1: छैन,
3: अनि
1: छैन,
3: अनि चेन्जै हुँदै होइन त 2072 को संविधान चाहिँ
1: हो यसो भन्नु,
3: अनि त्यसको चाहिँ केही कुरा
1: करेक्ट करेक्ट करेक्ट करेक्ट करेक्ट ल बहत्तरको संविधान संशोधन गर्ने हो, निर्दलीय स्थानीय पालिका राख्ने हो, प्रदेश सभामा निर्दलका मान्छे जाने हो प्रदेशमा, बहत्तरको संविधान संशोधन हुन्छ नि।
2: सुन्नु न, सुन्नु न, उहाँले भने कुरा
1: तपाईँले गणतन्त्र चलाइस भने भन्नु,
2: सुन्नु सुन्नु न, उहाँले भने कुरा मिलाएको छैन, कसरी बहस गर्नु म, प्रदेश सभा भन्ने छ सुन्नुहोस् है, प्रदेश सभामा तपाईँको चाहिँ निर्दलीय कुनै तपाईँको सदस्यकार त्यहाँ चाहिँ सभा बन्छ,
1: बन्छ
2: कसरी भन्छ,
1: भन्छ स्थानीय पालिकाबाट
2: बनाउने,
1: त्यही त उहाँले दल नराख्ने भनिसक्नुभयो त,
2: हेर्दाखेरि दल चाहिँदैन प्रदेश सभा बन्नलाई,
1: किन चाहियो प्रदेश सभा चाहिएन रे क्या उहाँहरूलाई, प्रदेश सरकार मात्रै चाहियो आरएनजी, कस्तो
2: उहाँले भने कुरै सैद्धान्तिक मिथ्या कुरा भएको छ क्या, सिद्धान्त कसरी मिल्छ भने क्या, त्यस्तो हास्यपद कुरा गर्नुहुन्न क्या, अहिले कम्तीमा नयाँ भन्ने ढङ्गले नयाँ ढङ्गले कुरा ल्याउँदा पनि हास्यपद कुरा ल्याउनुहुन्न क्या, सुन्नुहोस् है
1: कहाँ बिग्रियो भन्नु न,
2: उहाँले कहाँ बिग्रियो, पहिलो कुरा भन्दै स्थानीय गैर दलीय बनाउनु पर्छ भन्ने
1: भयो, उहाँहरूको सुरुबाटै
2: स्वतन्त्र मेयर अध्यक्ष बन्ने भए हो, अनि प्रदेश समिति के आर्छस् भन्ने हो नि त, प्रदेश सभा के आर्छस् भन्दाखेरि त्यो तपाईँको चाहिँ स्थानीय तपाईँको
1: चाहिँ
2: प्रमुखहरू जान्छन्,
1: उनीहरूको सभा भन्छ,
2: उनीहरूको सभा भन्छ, अनि त्यसको लिड कसले गर्छ,
1: त्यहाँ उहाँले निर्वाचित गर्नु होला, विधि बनाउनु होला,
2: उहाँलाई
1: नै सोधौँ न त,
3: कुरा के हो भने
1: उहाँलाई नै सोधौँ न,
2: क्लियर
1: गर्नुहुन्न, मैले क्लियर
2: गरिदिनु, होइन मैले क्लियर गर्दिनँ, मल्टी पार्टी डेमोक्रेसी सिस्टम भने के हो,
1: त उहाँले स्वीकार गर्नु भएन,
2: अनि
1: त उहाँहरूले संघीय प्रतिनिधि सभा बाहेक अन्त
2: उहाँले विकल्प छ, त्यो चाहिँ एउटा विकल्प कि हामी राजावादी हुनु पर्यो, राजा चामछम भन्नु पर्यो, एक कि त हामी एक दलले सिस्टम अथवा चाहिँ तपाईँको चाहिँ गैर दल बहुदल मान्दैनौँ भन्नु पर्यो क्या,
1: त्यही सोध्नु,
2: अनि त्यो सुन्नु न, त्यो फेट्न टुप्पा कुरा चाहिँ यसो पास गरेर त्यो पनि सब महाधिवेशनमा अधिवेशनमा हुन्छ भने क्या, र यो सुन्नुहोस् यो यो यो कुरा अर्को कुरा मेरो प्रश्न, अब सङ्गति किन चाहिन्छ म भनिदिन्छु,
1: अनि त्यहाँ आउनु अगाडि यो सकौँ न, यो सकौँ न,
3: एउटा कुरा भन्छु, हाम्रो
1: उहाँले सोधेको प्रश्न अलि अलि स्पष्ट गरौँ राजजी, तपाईँहरूले फेरि पनि भन्छु ल, तपाईँहरूको महाधिवेशनमा सभापति रवि लामिछानेले तपाईँहरूलाई फुर्सद थिएन किनभने तपाईँ त महामन्त्रीको क्यान्डिडेट हुनुहुन्थ्यो, तपाईँलाई त्यो पढ्न फेरि आउनुभयो, थकेल थियो, संसद सुरु भयो, पढ्न भ्याउनु भएको छैन, मेरो त कामै त्यही पढ्ने होइन, त्यस कारणले मैले धेरैचोटि पढेँ नि त, मैले पढ्दा निकालेको सेनाप्सिस के हो भने रासोपाले स्थापनाकालदेखि नै भनेको स्थानीय पालिका स्वतन्त्र हुनुपर्छ, निर्दलीय हुनुपर्छ, त्यो ती भन्नुभएको छ, स्थानीय पालिकाको सङ्ख्या घटाइनेछ भन्नुभएको छ, कति घटाउने भन्नुभएको छैन, राष्ट्रिय सभालाई तपाईँहरूले अब गैर दलीय बनाउने भन्नुभएको छ, त्यसलाई विज्ञको सभा बनाउने भन्नुभएको छ, फ्यान्टास्टिक होइन, सङ्घीय प्रतिनिधिसभाको बारेमा बोल्नु भएको छैन, तर के बोल्नु भएको छ भने पूर्ण समानुपातिक निर्वाचन पद्धति भन्नुभएको छ, ठिक छ, र प्रदेश सभा खारेज तर प्रदेश सरकार खारेज होइन, संघीयतामा जुन थ्री टायर अफ फेडरलिजम हामीले भनेका छौँ त्यो खारेज होइन भन्नुभएको छ। अब त्यसो हुँदा उहाँले उठाएको प्रश्न चाहिँ के भने, तपाईँको पार्टीबाट मात्रै स्थानीय जनप्रतिनिधि जितेर जाने त होइन होला, श्रम शक्तिले जित्छ होला, काङ्ग्रेसले पनि जित्छ कि एमाले पनि कहीँ कहीँ जित्ती पो हाल्छ कि भन्दा, त्यहाँ त पार्टीको पनि जान्छ होला, स्वतन्त्र पनि जान्छ होला, एउटा कसरी प्रदेश सरकार बन्छ होइन, अब बहुदलीय प्रणाली हो यो भन्ने स्वीकार नगर्ने भने त फेरि राजा मान्नुपर्छ होला कि किमजोङ उन हुँ भन्नुपर्छ होला, त्यही भन्नुभयो नि तपाईँले, मैले बुझाइदिएको छु ल।
3: यस्तो हामी गणतन्त्र प्रति प्रतिबद्ध छौँ, यसमा दाहिने बायाँ कुरा कसरी नगर्दा हुन्छ, कसरी त्यो धमिलो
1: राजा ल्याउने कुरा होइन,
3: गणतन्त्र प्रतिबद्ध पार्टी हो। एउटा कुरा के हो भनेदेखि, अहिले यो चाहिँ 200 म अहिले मेरो अलिकति अनुभव भने, म संसदमा जान्छु, हामी 275 सांसद छौँ हो, मलाई विरक्त लाग्छ हेर्नुहोस् त्यो सङ्ख्या देखेर म पनि आएँ यहाँ होइन आएँ, त्यो सङ्ख्या अहिले जुन सङ्ख्या छ, सङ्घीय संसदको सङ्ख्या, प्रदेशको सङ्ख्या, प्रदेश संसदको मन्त्रीको कुरा, स्थानीय तह यो राज्यले धान्न सक्छ, अब रिभाइज गर्नुपर्छ, अब रिभाइज गर्ने बेला, अब राजनीतिक दलले चाहिँ जति सङ्ख्या जति सक्यो बढी चाहिँ जनप्रतिनिधि बनाएर कार्यकर्ता पाल्ने होइन, अब देश
1: 18 वर्षभन्दा मुनिका बच्चालाई चाहिँ सदस्यता दिने पार्टी चाहिँ कुन
3: गलत हो,
1: कसरी गलत
3: होइन, त्यो गलत
1: कसरी गलत
3: छैन, प्रमाण ल्याउनु होला छैन,
1: तपाईँलाई कति बेला चाहिन्छ त्यति बेलै दिन्छु,
3: प्रमाण छैन, आज भर्खर
1: कति बेला चाहिन्छ त्यति बेलै दिन्छु,
3: आज भर्खर चाहिँ मैले चाहिँ मेरो चाहिँ महामन्त्रीजीसँग मैले कुरा भएको थियो,
1: तपाईँको पार्टीले गरेको निर्णय तपाईँको महामन्त्रीसँग मेरो पनि कुरा भएको
3: छ, त्यो त्यो
1: गरेको कुरा के हो भने त्यो काहीँ छ, हामी खारेज गर्नेछौँ, त्यो हाम्रो नीति छैन,
3: मैले देखेको छैन, त्यो
1: तपाईँलाई देखाउँदैनन्,
3: मैले देखाएको छैन, नदेखाएको कुरो कसरी हो भन्ने,
1: तर तपाईँले पार्टीको
3: राज्यको चाहिँ यो दुरावस्था हेर त
1: नजाउँ न, त्यता नजाउँ न, कुरा यसरी जेरी नपकाउने,
3: गणतन्त्र प्रति
1: प्रदेश सरकार कसरी बन्छ, त्यो गैर दलीय कसरी हुन्छ,
3: छलफल हुन्छ नि त, भोलि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा चाहिँ होला,
1: तपाईँहरूको त अडान भयो,
3: सबै होइन सबै राजनीतिक दलसँग छलफल त भइ नै हाल्छ,
1: छलफल गरेर ल्याएको त्यो
3: आफ्नो
1: पहिला पारित गर्ने सुकुम्बासी व्यवस्थापनको
3: शैली हो, आफ्नो पार्टीभित्र आफू क्लियर हुनु पर्यो नि त, अनि प्रस्तावहरू छलफल होला, अनि संविधान अनुसार चाहिँ त्यो दुई तिहाई
1: तपाईँलाई त अरू पार्टीसँग छलफल नगरी नि पुग्छ,
3: अस्ति संसदमा लफडा हुँदै गरौँ होइन, होइन डेमोक्रासीमा गणतन्त्रमा कहिले काहीँ चाहिँ वाद विवाद हुने आफ्नो मतभेद हुने सामान्य कुरा हो, संसदमा त्यो देखिन्छ,
1: तपाईँलाई संसदमा जाँदा चाहिँ दिक्क लागेको चाहिँ विरक्त लाग चाहिँ यत्रो 275 जनाको सेतो हात्ती किन पाल्नु भनेर
3: तपाईँ
1: के भन्नुहुन्छ,
3: मलाई लाग्छ त्यो कुराहरू
4: यसमा यस्तो छ, पहिलो नम्बरमा सरकारलाई म सजेस्ट गर्न चाहन्छु, सरकार धेरै दायाँ बायाँ नगर्नु, धेरै नअम्लिनु, अहिले जे छ त्यसमा यथावत राखेर सरकार चलाउनु, सुशासन कायम गर्नु,
1: संविधान भेद होइन,
4: र सुन्नु
1: परिवर्तन गर्नु,
4: संविधानको सवाल संशोधनको सवालमा सरकारलाई थाहै रहेन छ, यो संविधान संशोधनको अथवा संविधान पुनर्लेखनको निम्ति यो निर्वाचन भएको हो,
1: कानुन बनाउन भएको
4: होइन नि,
1: तर संसदको दुई तिहाईले संविधान संशोधन गर्न मिल्छ,
4: सुन्नु न थाहा छ क्या मलाई, त्यो पढेको छु होइन, उहाँले संविधान संशोधनको प्रस्ताव र संविधान तपाईँको यो विशेष गरी यो तपाईँको यसपालिको निर्वाचन त्यसको लागि भएको होइन,
1: तर उहाँले चुनावमा
4: एनीवे उहाँहरूले संविधान संशोधनको कुरा ल्याउनु भयो, स्थानीय तह घटाउँ, ओके छलफल गरौँ, हाम्रो पार्टी छलफल गर्न तयार छ, कहाँ कहाँ घटाउने र कहाँ कहाँ बढाउने होला नि फेरि होइन,
1: पुनर्संरचना गर्दा त बढ्ने मन छ होला,
4: प्रदेशको सांसद सङ्ख्या घटाउँ, ओके छलफल गरौँ, हेरौँ कहाँ कहीँ गलत परेको भएको छ कि, प्रतिनिधि सभा सांसद घटाउँ, ठिक छ छलफल गरौँ, तर निमटेन पार्नु त भएन नि, अब सुन्नुहोस्
1: निमटेन पार्ने त कहाँ प्रस्ताव,
4: फेरि तपाईँले फेरि
1: प्रस्ताव भन्नु न कहाँनिर छ, गलत कुरा त भन्नु भएन नि,
4: प्रदेश सभा खारेज भने के हो,
1: प्रदेश सभा खारेज, प्रदेश खारेज होइन क्या,
4: प्रदेश सभा खारेज भने के हो,
1: प्रदेश सभा जसरी अहिले प्रदेशका सांसदहरूबाट चुनाव हुन्छ त्यो नगर्ने भनेको,
4: त्यसो भने
1: त्यो 330 मान्छे नपाल्ने भनेको,
4: सुन न फेरि गलत, प्रदेश अघि नै मैले त्यसमा त भनेको उहाँले सुरुमा भन्नुभएको कुरै गलत छ, प्रदेश सरकार कसरी गठन गर्नुहुन्छ त्यसमै गलत छ, एक हो उहाँले एउटा त्यहाँ त्रु के भन्छ एउटा बचाउनले के राख्नु भएको थाहा छ, प्रदेश मुख्यमन्त्री प्रत्यक्ष गर्ने भने कता भने आला भने होला हो, अरू मन्त्री चाहिँ आएला, अनि त्यहाँ प्रदेशमा कानुन त बनाउनु पर्ला, कहाँ प्रदेश स्तरे किन बनाउने, पढाउनु पर्ला नि त, स्थानीय सरकार प्रदेश स्तर र सङ्घले कानुन बनाउने भने आएको छ होइन, अनि त्यो कसरी बनाउने, प्रदेश
1: संविधान संशोधन गर्ने,
4: सुन न सुन्नु न फेरि तपाईँको चाहिँ कुरा संविधान संशोधनको कुरामा आउँदैछु क्या त्यस पछाडि होइन त्यस पछाडि
1: तपाईँले कसरी गर्ने भनेपछि भन्नु भएन परेन है भने तपाईँले प्रतिप्रश्न गर्छु भनेर
4: त्यो सुन्नु न सुन्नु न प्रदेश सभा उहाँले जसरी तपाईँको चाहिँ ऊ गर्नु भएको छ नि त्यो अवधारणा त्यही गलत छ क्या पहिलो नम्बर त्यो गलत त भइहाल्यो हो अब दोस्रो नम्बर उहाँले प्रदेशको सवाल प्रदेश किन चाहिन्छ भन्ने कुरो उहाँले बुझ्नु भएन रहेछ उहाँलाई जनताले अल्गोरिदमको तपाईँको चाहिँ हामी सबैजना त्यसको शिकार बनेर भोट चाहिँ दिनुभयो होइन तर उहाँहरू यति कच्चा र अपरिपक्क छ भनेर जनतालाई थाहा थियो भोट त दिन्न चाहे चाहे त्यो सिमानाको सवालमा होस् गरिब निमुखा किसानको तपाईँको अधिकार खननको सवालमा होस् बालिन साजुले के भन्नुभयो किसानको बाँदर कहाँ तपाईँको सम्भव रहेनछ भनेर चाहिँ रस्टमबाट बोलिदिनु भयो राष्ट्र कार्यकारी सरकार पनि त्यो बोल्नुहुन्न क्या त्यस्तो कुरा त्यति कुरा कम्ती बुझ्नु पऱ्यो नि
1: हाम्रो प्रधानमन्त्री मनमा लागेर ट्याक्क भन्दै
4: सुन्नु अब सुन्नुहोस् अब सुन्नुहोस् मनमा लागेको मलाई मन लाग्छ तपाईँले जे पाएको भनिदिनु त
1: मिलेन
4: अनि
1: उहाँले जे पाए कहाँ भन्नु
4: हो अब सुन्नुहोस् प्रदेश किन चाहिँ तिन चार कारणले प्रदेश
1: प्रदेश फाल्ने भन्नु भएको छैन भने
4: फेरि
1: उहाँको प्रस्तावमा प्रदेश सभा चाहिँ नराख्ने भनेको
4: प्रदेश सभा त उहाँहरूको लिएको प्रस्तावमा प्रदेश सभा प्रदेश सभा राख्नु नमिल्ने भन्ने छ कि त्यो मैले आउँदैछु कि यहाँ आउँदैछु
1: बनाइदिनुहोस् त एकछिन बक्नुहोस् न त
3: भोलि चाहिँ संविधान
1: संशोधन पख्न तयार हुने मान्छे हो तपाईँ
3: संविधान संशोधन हुने विषय के हुन सक्छन् त्यो राजनीतिक बहस होला नि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चाहिँ स्पष्ट रूपमा एजेन्डा ल्याउँछ आफ्नो धारणा ल्याउँछ कुरा के हो भनेदेखि यस विषयमा चाहिँ पार्टीको भोलि डिसिजन होला म एक
1: पार्टीको डिसिजन भइसक्यो
3: हैन म भन्छु
1: भोलि पार्टीको डिसिजन भइसक्यो
3: अनि बसको कुराहरू आउला
1: राष्ट्रिय महाधिवेशनले पारित गरेको एजेन्डा त के हुन्छ
3: मेरो कुरा भन्न दिनु होला
1: तपाईको फाइनल गर्ने हो
3: मेरो भन्ने कुरा दिनु होला मलाई के लाग्छ भने मेरो संघीय सांसदको हिसाबले राजु पाण्डेको हिसाबले पनि म के भन्न चाहन्छु यो सेतो हात्ती पालेर जनताले खाइ नखाइकन तिरेको करले यो पाल्न
1: सक्नुहोस् है 275 जना सांसद तपाईँले म एकदम तपाईँलाई समर्थन गर्छु ल एकदम समर्थन गर्छु है यहाँ समस्या के छ भने अलिक कम प्रश्न हर्का साङबाङलाई सोध्यो भने माटोको सदस्यता लिन जा हुन्छ अहिले त तपाईँलाई समर्थन गर्छु भनेपछि घन्टीको सदस्यता लिन जा हुन्छ होला कोही बात छैन
3: जनता स्वतः स्फूर्ता आइरहेछन् जा भन्नु पर्दैन अहिले
1: पर्दैन जनता आउने जाने नै हुन्छ फेरि होइन तपाईँले के भन्नुभयो 275 जना सेतो हात्ती भयो यिनलाई चाहिँ पाल्न सकिन्न सङ्ख्या घटाउँ
3: स्थानीय तहदेखि
1: त्यहाँ 753 त्यहाँ त्यत्राविधि 330 होइन झन्डै 900 मान्छे पाल्नु परेको छ फ्यान्टास्टिक मुलुकको यत्रो पैसा खर्च भयो नि त
3: पक्कै
1: फ्यान्टास्टिक एउटा मन्त्रीलाई दर्जनौ सल्लाहकार चाहिँ फ्रीमा पाल्ने हो त्यो चाहिँ किन गरे फेरि
3: एउटा कुरो सोध्छु म एउटा कुरो म फेरि प्रतिप्रश्न गर्छु
1: सल्लाहकार चाहिँ कार्यकर्ता हुन्छ तपाईँहरू ठिक ती चाहिँ अरू पार्टीका हुन्छन् तपाईँहरू बेठिक
3: मैले भन्दैछु हिजोको दिनमा चाहिँ हामी चाहिँ यो गत निर्वाचन हुनुभन्दा अगाडि रहेका सरकारहरूको पालामा प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले राखेका सल्लाहकार सङ्ख्या हेर्नु होला
1: मन्त्रीको सल्लाहकार कतिजना हुन्थ्यो
3: हेर्नु होला
1: कतिवटा हुन्थ्यो
3: होइन अब फर्मल इन्फर्मल के थियो होला वेतनभोगी अथवा वेतन नलिने खालका विभिन्न थियो होला
1: तपाईँले म यो चुनाव पछाडि दुबईबाट आएको भन्ने सोचेको
3: होइन होइन
1: म 25 वर्षदेखि यही देशमा पत्रकारिता गरेको
3: पक्कै नै हो नि हामीले हेर्ने रहेको छौँ नि
1: अनि
3: पक्कै नै हो
1: तपाईँहरूले मन्त्रीले यत्रो विधि सल्लाहकार राख्ने मैले सुनेको छैन
3: मन्त्रालय
1: प्रधानमन्त्रीको कार्यालयमा चाहिँ 48 जनासम्म विभिन्न पदमा नियुक्त गर्न पाइने प्रावधान थियो होइन त्यसलाई मलाई लाग्छ प्रधानमन्त्री बालन शाहले एकदम धेरै घटाउनु भएको छ उहाँको निश्चित मात्रै छन् आई सल्युट हिम तर मन्त्रीलाई यो दर्जनौ सल्लाहकार दिने विज्ञ दिने
3: मन्त्रालय संख्या पनि घट्यो
1: यो तपाईँहरूले चाहिँ एकदमै एक्स्ट्रा भ्यालेन्ट खर्च गर्दै
3: हुनुहुन्छ मैले अहिले हेर्दाखेरि मैले के देख्छु मन्त्रालय जाँदाखेरि पनि मन्त्रालय चाहिँ जब मर्ज गरेर चाहिँ मन्त्रालयको संख्या घट्यो नि कार्यबोध छ
1: कार्यबोधमा चाहिँ सल्लाहकार लगाएर नियुक्ति छ
3: विज्ञहरू राख्ने हो विज्ञहरू राख्ने
1: विज्ञ भनेको चाहिँ आफ्नो पार्टीको
3: होइन आफ्नो पार्टीको हुँदैन ल को देखाउनु होला को चाहिँ देखाउनु होला हाम्रो पार्टीको को नै छ
1: राजनीति
3: होइन मलाई के लाग्छ भनेदेखि त्यस विज्ञ
1: आफ्नो निश्चित मिसनमा हिँडेको मान्छेलाई एउटा सार्वजनिक संस्थान जो सबभन्दा स्वतन्त्र हुनु पर्थ्यो त्यो ठाउँमा लिएर गएर निवेदन मागेको नाममा लिएर गएर चाहिँ भर्ती गरिएको छ त्योभन्दा बढी के देखाउनु पर्यो नामै भनिदियो भने चाहिँ भनिदिन्छु
3: हेर्नुहोस् है यो कुरा चाहिँ कतिपय कुराहरू चाहिँ प्रष्ट भन्नु पर्दाखेरि मैले अघि भने विज्ञको रूपमा चाहिँ मन्त्रालयहरूमा
1: होइन हामी कहाँ राजु सर यति स्वीकार गर्नु
3: राष्ट्रपाका कार्यकर्तालाई भर्ना गरिएको छैन
1: कार्यकर्ता भएपछि एक नम्बर थपिन्छ भने सुन्नु भएन तत्कालीन महामन्त्रीले
3: त्यो त हेर्नुहोस् त्यो त अर्कै कुरा त्यो अर्कै प्रसङ्गमा
1: भन्नुभयो
3: अर्कै प्रसङ्गमा भन्नुभयो
1: मैले भनेको संख्या घटाउने कुरा खर्च घटाउने कुरा उहाँले भनेको कुरा चाहिँ सुनिन्छ नि
2: त्यसमा सुन्नु न छलफल गरौँ भनेको छु तपाईँ छलफल भने के हो त्यसले हेर्नुपर्छ भने होला नि त ठिक छ भने ठिक गलत छैन गलत भटौँ भनेको होला नि त र अर्को कुरो नि यो यो चाहिँ संहिता माथिको सरासत आक्रमण हो अब फेरि तपाईँले संहिता प्रदेश राख्ने नघटाउने भन्नु होला
1: आएर चेन्ज गर्नु
2: होइन
1: छैन
2: त्यो होइन त्यो उनीहरूले उहाँले लिएको मैले सुरुमा त्यो अस्वीकार त्यो गलत छ उहाँले त्यो कति अध्ययन गरेर भन्नुभयो आइरहनु मलाई थाहा छैन र अर्को कुरा म तपाईँले के भन्छु संहिता किन चाहिन्छ अब भन्छु ल अहिले संहितामाथिको प्रहार गर्नलाई कता कता भएर हुन्छ शब्द जाल घुमाएर संहिता कहाँ फाल्नुपर्छ भन्नुमा यहाँ केही शक्तिहरू सक्रिय छन् त्यसकै आज शिकार बन्ने कि त सरकारको नियति हो कि
1: सरकार
2: शिकार बन्यो होइन मलाई थाहा छैन
1: प्रयोग हुनु भएको छ
2: सुन्नु सुन्नु न त्यही त मैले उहाँहरू त्यसको शिकार हुनुभयो कि सरकारको न्याति हो त्यो मलाई थाहा छैन उहाँहरू जान्नुहुन्छ तर म तपाईँलाई एउटा कुरा भनिदिन्छु संहिता किन चाहिन्छ संहिताको आज जुन खर्चिलो भयो भन्ने हाम्रो मेन्टली जो आज चाहिँ तपाईँको एउटा भ्रम पैदा गरिरहेको छ नि यो गलत छ त्यसो भने हिजो अञ्चलहरू कुरा गर्दै जान्छ हिजो कर्मचारीको त लिस्ट निकालेर हेर कति खर्च थिए होला त्योभन्दा सटेन दुई चार पैसा तल माथि भयो होला म त्यसलाई अन्न त लिन्न त हिजो पनि नभएको त होइन नि हो नभएको त होइन नि त्यसै कारणले गर्दाखेरि लोकतन्त्रले लोकतन्त्र बनाए संहिताले तपाईँ यिनीहरूले त गलत ढङ्गले प्रयोग गरे
3: अलिकति
2: संहिता किन चाहिन्छ भन्ने तपाईँलाई भन्छु संहिताको कारणले गर्दाखेरि आज लुकिएर हराउन आँटेका चाहिँ पहिचान र भाषिक सांस्कृतिक तपाईँको चाहिँ उठानु भएको छ संहिताको कारणले गर्दाखेरि एक दोस्रो आज तपाईँ हिजो तपाईँको चाहिँ पासपोर्ट बनाउनलाई महिनौदेखि काठमाडौँ धाउनु पर्थ्यो नागरिकता बनाउनलाई तपाईँको चाहिँ हप्ताउँदेखि जिल्ला धाउनु पर्थ्यो आज कम्तीमा तपाईँको नागरिकले नजिकबाट छिटो छैन ढङ्गले सेवा सुविधा पाएको छ दुई तिन केन्द्रीकृत तपाईँको हिजोको बजेटलाई सन्तुलित ढङ्गले जस्तै तपाईँको मैले भने नि प्रधानमन्त्रीज्यूले ताप्लेजिङको कुरा बुझ्नुहुन्छ हुन्न नि त तर प्रदेशहरूलाई थाहा हुन्छ नि त्यहाँ त्यसै कारणले गर्दाखेरि तपाईँलाई म के भन्छु भने केन्द्रीकृत तपाईँको बजेटलाई सन्तुलित ढङ्गले विनियोजन गरेर तपाईँको दिगो विकास र समतामूलक ढङ्गले तपाईँको विकास गर्नको निसंहिता चाहिन्छ अर्को भाषिक धार्मिक सांस्कृतिक तपाईँको पहिचान सबैलाई रक्षा गर्नको निसंहिता चाहिन्छ
1: आज संहिताको विपक्षमा उहाँहरू हुनुहुन्न
2: त्यो कुरा फेरि तपाईँको
1: विपक्षमा
2: हुन्न हुनु चाहिँ हुन्न तर उहाँले ल्याउनु खोज्नु भएको कुरा पनि बेठिक छ र उहाँले संहितामा छेडखानी गर्नु खोज्नुहुन्छ क्या आज संहिताको कारणले गर्दाखेरि यो देशमा आदिवासी जनजातिले मधेसीले थारूले मुस्लिमले दलितले समग्र तपाईँको उत्पीडित वर्ग र समुदायले आज मुक्ति पाउँदैछ क्या ती सबै समुदायले तपाईँको चाहिँ यहाँ राहत पाउँदैछन् त्यसलाई तपाईँको छेडखानी त्यसको
1: त्यसलाई
2: वञ्चित गर्नको निम्ति आज एकल भाषी एकल तपाईँको चाहिँ संस्कृति एकल जाति किसिमको जुन हिजोको विचार थियो नि त्यसलाई फेरि उहाँले बिउताउनु खोज्नु हुँदैछ यदि त्यस्तो हो भने फेरि तपाईँको चाहिँ सिंहदरबारको विरुद्ध फेरि सङ्घर्ष हुन्छ म तपाईँलाई एउटा अन्तिममा एउटा कुरा भन्छु सिंहदरबारको विरुद्ध किन देशमा तपाईँको बेला बेलामा विद्रोह हुन्छ भने नि त्यो सिंहदरबार थारूको पनि हो त्यो सिंहदरबार किसान मजदुर सबै नागरिकको सिंहदरबार हो भनेर अनुभूति नभएको कारणले गर्दाखेरि सिंहदरबारको विरुद्धमा बेला बेलामा फरक फरक किसिमका आन्दोलनहरू हुन्छ
1: तपाईँले
2: त्यसैले उहाँले संहितालाई जुन ढङ्गले घुमाएर संहिता मास्ने कुचेष्टा गर्नुहुँदैछ नि यो हामीले स्वीकार्य छैन यो उत्पीडित समुदाय तपाईँ गरिब किसान मजदुरलाई स्वीकार्य छैन आज कर्णालीको जनताले
1: तपाईँले जसरी प्रवेश गराउनु भयो तपाईँहरूले 32 मध्ये 30 सिट प्रत्यक्षमा जित्नु भएको छ मधेसमा संघीयता हामीले 62-63 आन्दोलनपछि तत्काल हाम्रो अन्तरिम संविधानमा राख्या होइन जब मधेस उठ्यो जब मधेस आन्दोलन भयो त्यसको विरासतको रूपमा संहिता हामीले एक्सेप्ट गरेर गयो होइन तर जुन भूमिले तपाईँहरूलाई एकजना त उम्मेदवारै नहुँदा पनि सबभन्दा धेरै मत ल्याएर बस्नु भएको छ तथापि मातृका यादव सांसद हुनुहुन्छ 30 सिट त तपाईँहरूकै सांसदहरूले प्रत्यक्ष जितेका छन्, समानुपातिकमा तपाईँहरूलाई त्यति धेरै मत हालेको छ। त्यो मधेसलाई पनि बिचकाउने, आदिवासी जनजातिलाई पनि बिचकाउने, सबैलाई बिचकाउने यस्तो काम चाहिँ किन गरे?
0: होइन, गलत बुझाइ, गलत बुझाइ किन हो भनेदेखि प्रमाण पनि छ मसँग। हिजो चुनावी क्याम्पेनको सिलसिलामा चाहिँ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ जनकुराणा भाषण गर्नुभएको थियो। त्यो भाषण चाहिँ उखु किसान चाहिँ माइती घरमा आएर धर्ना गसिरहनु भएको थियो, अब माइती घर होइन जनकपुरमै, काठमाडौँ जान चाहिँ घुम्न जाऊ, पशुपति दर्शन गर्न जाऊ, स्वयम्भु जाऊ, तर सबै अधिकार यहीँ जनकपुरा। संघीयतालाई झन् स्ट्रङ बलियो बनाउनुपर्छ भने हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको
1: यो प्रस्तावले कसरी बलियो भन्छ?
0: किन भन्दैन, त्यहाँ बस्ने पदाधिकारी मोडालिटीको कुरा डिस्कस गर्न सकिन्छ,
1: त्यो निर्वाचित भएर पार्टीबाट
0: नल्याउँछन्, निर्वाचित प्रतिनिधि आउँछन् तर टिके चाहिँ आउँदैनन्, आउँदैनन् भने
1: उहाँले टिके
0: छैनन्, भोलि पनि आउँदैनन्,
1: त्यो त अहिले टिके आएछन्,
0: टिके आयो भनेदेखि चाहिँ त्यो चाहिँ गणतन्त्र
1: अहिले त निर्वाचित आएको होइन,
0: निर्वाचित त्यो मोडालिटी फर यो जुन जुन सङ्ख्या छ नि, यो जुन सङ्ख्या छ नि, यो अफाप छ, देशै थिएन सक्दैन, यो रिभाइज गर्नुपर्छ। यो चाहिँ जनप्रतिनिधि नै गर्ने हो शासन, जनताको जनताको
1: जनप्रतिनिधि तर दल प्रतिनिधि होइन,
0: दल हो जनप्रतिनिधि पर्यो, र दल त्यो कसरी जाने भन्ने छलफल होला नि त। अहिले
1: एउटा चिज बताइदिनु राजजी, मैले नबुझेको, स्थानीय पालिकामा चाहिँ जनप्रतिनिधि चाहियो दलको हुँदैन, प्रदेशमा पनि दलको हुँदैन, अनि यो संसदमा चाहिँ दलको किन चाहियो?
0: होइन किन
1: बाढीचोडी खान,
0: एउटा कुरा हेर्नुहोस् है, स्थानीय तहमा पनि तपाईँको कुरा गर्दाखेरि कसरी जाने त भन्ने छलफल त संविधान
1: छलफल होइन भने फेरि
0: प्रस्ताव ल्याउने एउटा कुरा हो, केही त
1: देशको संविधान संशोधन गर्ने संख्या नै भएको पार्टीले आफ्नो महाधिवेशनबाट पारित गरेपछि त्यसलाई उल्ट्याउने फेरि महाधिवेशनमा जानुपर्छ क्या?
0: यस्तो यस्तो कुराहरू महाधिवेशनमा गएर महाधिवेशनले लिएर आएको कुरा कतिपय होला नि त, भोलि विभिन्न राजनीतिक दलसँग छलफल त हुन्छ, संविधान संशोधन गर्ने विषय एउटा राजनीतिक दलले मात्र गर्दैन, ढुकाउनु होला, एउटा राजनीतिक दलसँग दुई तिहाई बहुमत भए तापनि छ पाइन्छ, त्यो संविधानले प्रष्टसँग दिएको छ, तर भए तापनि होइन मल्टिपार्टी सिस्टममा अरू राजनीतिक दलसँग छलफल हुन्छ, एउटा निष्कर्षमा पुगिन्छ र जान्छ, यो कसैलाई बिचक्याएर कसैलाई निषेध गरेर चाहिँ अगाडि बढ्दैन।
1: तपाईँहरू खुसी हुने चिज पनि ल्याएको छ रासोपाले,
2: के भयो?
1: पूर्ण समानुपातिक निर्वाचन प्रणाली।
2: म तपाईँलाई भन्दै सरकारले संविधान कहाँ कहाँ परिवर्तन गर्नुपर्छ भने संविधान संशोधन गर्ने भने सरकारले सङ्घीयको विषयमा हेरौँला भनेको छौँ, त्यो छलफलको विषय त्यो छलफलको विषय भएन होइन। र तपाईँको यहाँले कहाँ कहाँ संविधान संशोधन गर्नुपर्छ भने एक पूर्ण समानुपातिको विषयमा छलफल गर, त्यसमा पनि ठुलो कुरै भएन हो, अनि सङ्घीयको सिटको सङ्ख्याको विषयमा छलफलै भएन, अहिले डिबेटको कुरा होइन, छलफल त गरौँला त्यो संविधान संशोधनको बेला। अर्को कुरो, तपाईँले संविधान संशोधनै गर्ने हो भने त्यो मैले लिखित रूपमा चाहिँ त्यो चाहिँ कार्य व्यवस्थाको रूपमा त्यो संविधान संशोधनको टिममा मैले दिएको छु, त्यहाँको सदस्य म पनि हो होइन। अहिले एक नेपालको महिला पुरुषभन्दा सङ्ख्या बढी छ
1: हो,
2: अहिले उहाँलाई कतिमा हामीले अधिकार महिला सशक्तिकरण भनिन्छ, कति पर्सेन्ट छ?
1: 33
2: एक तिहाई, त्यसले 50% पुर्याउनु, महिलाहरूको राज्यको सबै अङ्गमा कम्तीमा 50% महिलाको अधिकार सुनिश्चित संविधानमा गरियोस्, त्यो एउटा कुरा ल्याउनुहोस्। अरू कुरो तपाईँले भन्नुभयो,
1: त्यो त छलफल गर्दैछ दशम शाहको नेतृत्वको समितिले, तपाईँहरूसँग छलफल
2: गर्दैछ, त्यहाँ के छ हुन्छ नि, मै छु त के छलफल हुन्छ मलाई थाहा छैन,
1: भन्नु हामीलाई थाहा छैन,
2: सबभन्दा बढी त्यहाँ खबरदारी गर्ने मान्छे मै हो त, बोल्दै बोल्दैन
1: के हुन्छ त्यहाँ,
2: मैले के भनेको थाहा छ, उहाँले सुरुमा मैले त्यो चाहिँ त्यो त्यहाँ समितिमा गएको छु, मैले के भने सरकारले कुन कुन संविधानको धारा उपधारा परिवर्तन गर्न चाहन्छ, के छ त्यसको सोद्धाखेरि भने उहाँले के भन्नुभयो, केही पनि छैन, अनि कसरी चाहिँ संविधान संशोधनमा तपाईँ आउनुभयो त यो मुद्दाले,
1: उहाँहरू ब्लाइन्ड फोल्ड आइरहनु
2: भएको छ। सुन्नु न, कम्तीमा संविधान संशोधन गर्ने सरकार तर्फबाट आएपछि हाम्रो तर्फबाट चाहिँ यति दिन ल्याएको छौँ
1: प्रस्ताव
2: यो सबै हुनुपर्छ भन्ने हाम्रो होइन, त्यो यहाँ के छ है, ल यहाँको पनि ल्याउनुहोस् भनेर ल्याउनुपर्छ, पर्दैन संविधान संशोधन चाहिँ भन्ने, अनि तपाईँ केही नलिएर आएर हुन्छ, त्यही कारणले संविधान सरकारले कहाँ कहाँ परिवर्तन संशोधन गर्न चाहन्छ भन्दाखेरि केही पनि थिएन। त्यसरी उहाँले के भन्नुभयो मलाई एन्सरमा, चाहिँ सम्बन्धित सरकारवालाहरूसँग सबैसँग चाहिँ परामर्श लिने, परामर्श लिएर चाहिँ त्यसको आधारमा गर्ने भन्नुभयो, अनि उहाँले त्यो परामर्श टोलीतिर के ल्याउनु भयो, आयोग खारिज गर्नुपर्छ, आदिवासी जनजाति आयोग, मधेस आयोग, दलित आयोग, थारू आयोग होइन,
1: विभिन्न
2: विभिन्न आयोगहरू खारिज गर्नुपर्छ भनेर सुझाव दिने मान्छे बढी मात्रामा उहाँले ल्याउनु भयो, अनि त्यसमा मैले 3 सुझाव बनाइदिएको थिएँ, ठिक छ, सुझाव दिने भने
4: तिनवटा कुरा नछुराउनु छ भने मैले एउटा समुदाय सबै समुदायको मान्छे ल्याउनु छ भनेको उहाँले ल्याउनु भएन, मैले नाम पनि दिएको थिएँ ल्याउनु भएन. दोस्रो कुरो उहाँले के गल्ती गर्नुभयो, महिलाहरू बढी मात्रामा ल्याउनु छ होइन, त्यहाँ त पुरुषै मात्रै बढी आउँथ्यो नि. एक दिन चाहिँ महिलाकै भेला थियो, खुसी लाग्यो मलाई, खुसी गरेर मुस्कु मुस्कु हाँस्दै गयो, महिला आएछ भनेको भरे त महिलाकै विषयमा छलफल रहेछ क्या, अनि महिलाको छलफल नभइकन आउँथ्यो त होइन. त्यही कारणले गर्दा महिलाहरूलाई लिङ्गको आधारमा तपाईँले सुझाव लिनुपर्छ भने पहिला समुदाय, दोस्रो महिला अथवा लिङ्ग भनौँ न, महिला नभए लिङ्गको आधार, लिङ्गको सबै समुदाय समेट्नु छ. तेस्रो मैले के भने भूगोलको आधारमा कर्णालीलाई, कर्णालीको पीडा सुदूरपश्चिमको तपाईँको पीडा, ताप्लेजुङको पीडा चाहिँ काठमाडौँमा बस्ने कालो गाडीमा हिँड्ने झन्ड हल्लाएर हिँड्ने सचिव
1: कालो छैन अहिले,
4: सुन न अहिले छैन क्या, हिजो थिएँ नि त मैले पूर्व सचिवबाट कुरा गरेछु, मैले नकारात्मक भनेको होइन है. काठमाडौँमा बस्ने एसआरओमा बस्ने तपाईँको मान्छेले कर्णालीको पीडा थाहा हुन्छ हुँदैन नि त, त्यो भूगोलको आधारमा कम्ती हुँदैन. तिनवटा चिज समेटेर तपाईँहरू चाहिँ सुझाव लिनु भने कहाँको लिनु,
1: उहाँलाई सोधेको मेरो प्रश्न तपाईँलाई पनि सोध्छु. सरकारले यो मन्त्रीहरूको सल्लाहकारहरूको विषय ल्यायो, त्यो चाहिँ तपाईँहरूले संसदमा उठाउनु भयो?
4: त्यस विषयमा चाहिँ हामीले संसदमा, हाम्रो दलले चाहिँ ठ्याक्कै त्यो समय पनि नभएर, समय छैन गाह्रो उठाउनु होइन, त्यहाँभित्र समय पनि पाइनँ, विशेष समय पनि छैन, शून्य समय पनि छैन, हिजो धन्न लागेको भएको छ होइन, त्यहाँ समय पनि नर्थ्यो, हामीले उठाएको छैनौँ. तर अन्य दलको कसैले उठाएको छैन.

0: सफलता कसरी तपाईँको चाहिँ भुमरीमा सरकार फैसक्यो कहाँ कहाँमा भनिदिउँ, अब एक दुई दिन गरेर समय छैन म भनिदिन्छु
1: ल छोटो।
0: एक, संविधान संशोधनको उहाँले कुरा ल्याउनु भयो त्यसमा तपाईँको चाहिँ त्यो पारै मिलेन, त्यसमा उहाँहरू फेल भइसक्नु भयो। दोस्रो, मानव अधिकार जेएनजी आन्दोलनको 23-24 जेएनजी आन्दोलनको मानव अधिकारले तयार पारेको प्रतिवेदन कार्यान्वयनको सवालमा प्रधानमन्त्रीजी के भन्नुभएको छ त्यहाँ उहाँले के भन्नुभयो, त्यो मात्रै होइन हामीले हिजोको तपाईँको जति पनि आन्दोलनहरूमा भएको हिजो घटनाको छानबिन गर्छौँ भन्नुभयो, सरकार त्यहीँ फसिसक्नु भयो। सरकारले के बुझिहाल्छ म प्रश्न गर्न चाहन्छु यहाँबाट पनि, हिजो 2007 सालमा 45-46 10 जनविद्रोह र 62-63 जनआन्दोलन मधेस आन्दोलन त्यो आपराधिक गतिविधि थियो कि त्यो परिवर्तनको लागि आन्दोलन हो, सरकारले त्यो बुझ्नुपर्छ। सरकारले त्यस सम्बन्धी आफ्नो धारणा प्रष्ट बाहिर त बोल्नुपर्छ, रोस्टरमा जो बाध्य बोलेर हुँदैन। अनि त्यसरी त्यस्तो हो भने उहाँले हिजोकोलाई हिंसात्मक गतिविधि हेर्ने हो भने उहाँले 23-24 हिंसात्मक गतिविधि हेर्नु पर्यो, त्यो 23 र 24 उहाँले राजनीतिक तपाईँको चाहिँ एउटा चाहिँ परिवर्तनको निम्ति आन्दोलन हुन्थ्यो भने सहित र घाइतेहरूको माग मुद्दा पुरा गरेर उहाँले के गर्नु छ थाहा छ, त्यो आन्दोलन भन्छ थुन्नु भएन। अहिले कति थुने सरकारले थाहा छ, 976 जना पक्रिनु भयो, कोही सामान्य ताईको धटुमा छुट्यो, अझै 256 जना थिए जेलको तपाईँको चाहिँ कालो चिसोमा बसिरहेछन् हो, सरकार यहाँ असफल भइसक्यो। अरू कुरो सरकारले के बोल्नुभयो प्रधानमन्त्रीज्यूले, भारत सीमा समस्या र सीमा अतिगमन फरक हो, सीमा अतिगमन सेना प्रहरी शक्ति प्रयोग गरेर कसैको भूमि मिसिन्छ नि त्यसलाई अतिगमन भनिन्छ, त्यो चाहिँ नेचुरली तपाईँ उत्पादन संसार गरिन्छ नेपालमा मात्रै होइन, त्यो समस्या हो। उहाँले त्यहाँ के बोल्नुभयो, हामीले मात्रै भारतले मात्रै होइन हाम्रो हामीले पनि
1: स्पष्ट बनाइसक्नुभयो प्रधान,
0: अब फेरि त्यही त म अवधि आउँदैछु क्या
1: चितवनमा स्पष्ट
0: गलत थोरै बोल्नु दिनुहुन्छ, अब हेर्नुहोस् पार्टीको कार्यक्रम ठुलो कि संविधान संसद भवन ठुलो,
1: मेसेज ठुलो कि ठाउँ ठुलो,
0: सुन्नु न फेरि तपाईँले चाहिँ गर्नुभयो, फेरि गर्नुभयो
1: सन्देश ठुलो कि
0: गलत बोल्नुभयो। सुन्नु अब तपाईँ अहिले सुन्नु न, मैले एउटा सिरियसली नागरिकले म भन्दैछु ल, सिरियसली त्यो चाहिँ प्रधानमन्त्री जो कुरा बोल्नु भएको छ नि त्यो अब भविष्यमा यति गल्प आशा हुन्छ, यी बालेन्द्र शाह त प्रधानमन्त्री सदा स्थायी होइन नि त, उनको पार्टीको भोलि कोही होला अरू पार्टीको भोलि प्रधानमन्त्री कोही होला, उसलाई गल्प आशा भयो त्यो उहाँको उहाँको कुराले के भएको छ भने हेर्नुहोस् है, भोलि सीमा समस्या र सीमा अतिक्रमणको विषयमा संवाद गर्ने हाम्रो कूटनीतिज्ञ विज्ञहरूमाथि उहाँले गल्पासो बनाउनु भयो, एउटा ठुलो प्रमाणको रूपमा नजिर स्थापित गर्नुभयो। अब भन्नुहोस् न, मैले चाहिँ त्यो सम्मानित तपाईँको सार्वभौम सांसदको रोस्टमबाट बोलेको थिएँ, हाम्रो प्रधानमन्त्री जो ज्यूले बोलेको भनेर हाम्रो छिमेकी मुलुकले दाबी गर्छ, अनि हाम्रो कूटनीतिक विज्ञहरूले चाहिँ होइन, त्यो त एउटा पार्टी एउटा पार्टीको चाहिँ महाधिवेशन गाह्रो पनि स्पष्टीकरण दिएको थिएँ भनेर हुन्छ, पार्टी ठुलो हो कि देश ठुलो हो,
1: ओके अब सकौँ।
0: त्यही कारणले अन्तिम भने सरकार असफलताको बाटोमा गइसके, म फेरि भन्छु अब त्यहाँ फर्केर
1: तीन महिनामा सरकार सफल असफल भन्ने बेला भइसक्यो
0: हो त, बाटो
1: उन्मुख भन्ने बेला
0: फेरि सुरुमा त्यही भएर सुरुमा के भनेको सियो चोरेन फाली चोर्छ फाली चोरेन घर पर्छ भने सुरुमा त्यहाँ भने तपाईँले यही कुरा ल्याउनुहुन्छ भनेर
1: प्रधानमन्त्रीज्यू कहिले संसदमा गरे यो विषयको, जसरी चितवनमा जवाफ दिनुभयो त्यसरी नै कहिले जवाफ दिनुहुन्छ
2: प्रधानमन्त्रीज्यूको चाहिँ विषयमा, अब सचिवालयबाट के जानकारी आउला अहिलेसम्म मलाई जानकारी छैन,
1: तपाईँलाई पनि जानकारी नहुने हुन्छ
2: कसरी जान्छ, प्रधानमन्त्रीको सचिवालय छ त्यहाँ, त्यसपछि गएर त्यो हाम्रो
1: तपाईँलाई थाहा छैन उहाँहरूले यो विषयमा प्रधानमन्त्रीले संसदबाट जवाफ नदिँदासम्म यो बजेटको छलफल बाबर हो,
0: मैले बुझे चिज के हो भने उहाँले के बुझ्नु भएन, मेरो श्रम संस्कृति पार्टी त्यो सार्वभौम सांसदको रोस्टम भन्दा त्यसको समय मेरो श्रम संस्कृति पार्टी केही पनि होइन, मेरो श्रम संस्कृति पार्टी सीमाको जुन हाम्रो बोर्डर छ नि त्यसको लागि मेरो श्रम संस्कृति पार्टी केही पनि होइन,
1: अडान त बुझियो ठाउँ गलत भएन अडान त बुझियो
0: आम भोलि गएर चाहिँ सुन न, अहिले के भने नि कम्तीमा प्रधानमन्त्री त्यहाँ रोस्टममा गएर मैले गल्ती गरेर भन्नु पर्दैन क्या,
1: यही चिज रोस्टममा गएर बोल्दिन
2: हो,
0: त्यो भयो भने चाहिँ त्यो रोस्टमको फेरि तपाईँले गलत भन्नुभयो गलत भन्नुभयो, यो
1: चाहिँ
0: बोल्नुभयो मानिसजूले मेरो अनुरोध के भने यसरी बोल्नु हुँदैन, किनभने प्रधानमन्त्री जिम्मेवार व्यक्ति हो, उहाँले कहाँ के बोल्ने भन्ने कुरा प्रष्ट यथेष्ट र तपाईँको तथ्यको आधारमा बोल्नुपर्छ, तथ्यहीन बोल्नु हुँदैन, र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता मेरो पार्टी यस्ता पार्टी कति सकेर जान्छ, अहिले पनि 200 भन्दा बढी पार्टी यस्ता नाते पार्टी कति सिधेर जान्छ, तर देश रहन्छ, त्यो

0: सार्वभौम सांसद रहन्छ, त्यो सार्वभौम संसदमा दिएको रेकर्डमा रहन्छ त्यो, अनि भोलि विदेशीले त्यसले एउटा प्रमाणको रूपमा भोलि पेस गर्छ नि के हार्ने, अनि त्यति बेला चाहिँ उसले बोलाएको थियो म जिम्मा लिन्छु जिम्मा लिनु भनेर हुन्छ हुन्न नि त। त्यही भएर देश र राष्ट्रियताको सवालमा हामी उहाँ न सत्ता पक्ष न म प्रतिपक्ष हामी एक ठाउँमा बिनुपर्छ
1: देशको
0: राष्ट्रको पक्षमा। त्यस कारणले गर्दाखेरि अन्तिम भने मेरो सरकार
1: धेरैचोटि भइसक्यो
0: होइन सरकार मेरो तपाईँको चाहिँ नजिकको सरकार सफल होस् भन्न चाहन्छु यति मेरो धारणा बस।
1: धन्यवाद तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राई अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे उहाँहरूसँगको यो संवाद द नेसन स्पिक्समा आजका लागि यही सकिन्छ। नमस्कार।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गायक कुलेन्द्र विश्वकर्मा र गायिका राधिका हमाल पुन। आउनुहोस् सुरु गरौं कुलेन्द्र विश्वकर्मा र राधिका हमाल पुनसँग जनता जान्न चाहन्छ। राधिका हमालजी, कुलेन्द्र विश्वकर्माजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु।
4: धेरै धेरै धन्यवाद छ अत्यन्त लोकप्रिय कार्यक्रम हेर्ने सबैलाई।
3: हजुर, दुर्गेश थापा र प्रियङ्का कार्कीको म्याथ सिक्ने भए भन्ने गीत सुन्नुभयो?
4: मैले चाहिँ अलिक सुन्न पाएन, अलिकति अब अलिकति यो हुन्छ नि श्रावण लागेपछि मलाई अझै धेरै व्यस्तता बढ्छ होइन, अब सुटिङ अनि अहिले पनि म सुटिङबाटै आउँदैछु।
3: सामाजिक सञ्जालमा चर्चा सुन्नु भएकै छ, हेर्नु भएकै छ, दुर्गेश थापाको म्याथ सिक्ने भए र राधिका हमाल पुनको क्याम्पस पढ्न आउने बीच के फरक पाउनुहुन्छ?
4: अब त्यो चाहिँ आदरणीय जनता जनार्दन उहाँहरूले हो सबै कुरा को फैसला गर्ने भनौँ न। त्यही भएर 14 वर्ष अगाडिको गीत हो क्याम्पस पढ्न आउने, अहिले पनि जनता जनार्दनले मन पराउनुहुन्छ, तर अब कति उहरू चाहिँ आउँदा आउँदै मर्नु पर्ने हुन्छ।
3: 14 वर्ष अगाडिको गीत क्याम्पस पढ्न आउने, सरले उता पढाउने,
4: हामीले आँखा
3: जुधाउने, चित्त बुझाउने, अनि अहिलेको मास्टर नि फिल्मको गीत म्याथ सिक्ने भयो।
4: मैले चाहिँ कर्तव्य भन्ने चाहिँ हेरेको थिएँ होइन, भनौँ डाँटी भन्दाखेरि एकदम राम्रो राम्रो कुराहरू मात्रै आउने हेर्ने ध्यान दिने त्यो टाइपको छु म चाहिँ। त्यही भएर मैले फेरि अब उहाँहरूलाई होइन मैले यो गरिनँ भन्ने कुरा होइन होइन, तर त्यो चाहिँ आउँदा आउँदै हटाइएको भन्ने कुराले गर्दा हेर्न चाहिँ पाइएन। महिला उपाध्यक्ष हो तर म चाहिँ कार्यकाल दोहोराको भएको भएर वरिष्ठ महिला उपाध्यक्ष भन्नुहुन्छ र अब ऱ्याङ्किङमा चाहिँ अब हामी उपाध्यक्ष नै हो उहाँहरूभन्दा अलिकति अगाडि।
3: गीत सङ्गीत सिर्जनालाई हटाउनै पर्ने स्थिति आयो क्या?
4: हजुर।
3: हाम्रो समाजमा कस्तो प्रभाव पर्ला यस्तो गीतहरूले?
4: अब नराम्रो प्रभाव पर्ला भनेरै हटाइएको होला, उहाँहरूलाई पनि धन्यवाद छ, ढिलै भए पनि सिक्नु हो नि त, र सकेसम्म त्यसमा ठुलो लगानी हुन्छ होइन, त्यो ठुलो लगानी पर्ने भएको कारणले गर्दाखेरि उहाँहरू जस्तिको अब एकदम प्रियङ्काजीलाई त म एकदम लेजेन्ड मान्छु कि राम्रो मान्छु, उहाँहरूले चाहिँ अलिकति ध्यान दिनुपर्ने हो, किनभने जुन टाइटल छ नि गुरुआमा भन्ने फिल्ममा म पनि उथेँ क्या पहिला, त्यो टाइटल हेरेर कुरा हुन्छ नि त, त्यसकै होइन नेपाली ऊ चाहिँ होइन एउटा कति जिम्मेवार छ नि त मास्टर नि पढाउने मान्छे यो देशलाई बनाउने सबैभन्दा ठुलो जिम्मेवार पदमा हुन्छ अरे क्या यो भन्नाले अब कामको हिसाबले पढाउने टिचर होइन मास्टर नि चाहिँ मास्टर चाहिँ होइन
3: शिक्षकमाथि
4: शिक्षक
3: महासङ्घले आपत्ति जनाएको विषय थियो। त्यही भएर तपाईँसँग
4: हाम्रो हजुर हाम्रो ग्रुपमा चाहिँ कुरा भएको थियो, हाम्रो ग्रुपमा चाहिँ उहाँहरूले निवेदन पनि चाहिँ पठाउनु भएको त्यो सबै कुराहरू, तर हामीले नै हजुरहरूले यो गर्न पाइन्छ यो गर्न पाइँदैन भन्ने त्यो एक खालको विमति राख्न पाउने चाहिँ छ, त्यो ग्रुप छ त्यति ठुलो होइन जिम्मेवार हामी छौँ, तर त्यो हजुरले गर्नै हुँदैन है भन्न सक्ने प्रशासनिक त्यो त हामीसँग छैन।
3: तपाईँले गीत सङ्गीतमा लामो समयसम्म व्यतीत गर्नुभएको छ, धेरै गीतहरू सिर्जना गर्नुभयो गाउनुभयो, गीत बिक्नको लागि चाहिँ भाइरल हुनको लागि दुई अर्थी शब्द नै जनाउनु पर्दो रहेछ र कि समाज त्यतैतिर पुगिसकेको
2: होइन, त्यसरी दुईटा अर्थ लाग्ने डबल मिनिङका गीतहरू आउनै पर्छ भन्ने त होइन, एउटा मिनिङले पनि गीतहरू चलेर होइन समाजमा आम दर्शकमाझ लोकप्रियता कमाएर बसेको पनि हामीले देखेका छौँ, धेरै कलाकारहरू सम्मानित भएर बाँच्नु पनि भएको छ समाजमा, तर डबल मिनिङ पनि कुन अर्थमा लगाइयो भन्ने चाहिँ महत्त्वपूर्ण पार्ट हुन्छ। अब
3: सम्मानित शिक्षक शिक्षिका
2: हो अब यो मुभीमा त्यत्रो काम गरेर आउनुभएकी नायिका होइन, अब कसरी बुझेर चाहिँ काम गर्नुभयो, अब अथवा हाम्रो दुर्गेश भाइ कसरी बुझेर काम गर्नुभएको छ, समाजमा कस्ता कुराहरू पाच्य हुन्छन्, कस्ता कुराहरू अपाच्य हुन्छन्, र आफ्नो दर्शक श्रोताको दिलमा आफू सधैँभरि बस्नको लागि कस्ता सिर्जनाहरू प्रयोग गर्दाखेरि बस्न पाइन्छ भन्ने कुरा बुझ्नु जरुरी छ। अब उहाँहरू जतिको कलाकारले बुझ्नु भयो होला भन्ने नै लाग्थ्यो, तर गीत मैले त्यति धेरै त हेर्न पाइनँ अनि गीत पनि हटिसकेर भन्ने कुरा सुने। यद्यपि भोलि यस्ता कुराहरू आउँछन् भन्ने सम्भावित कामहरू त नगर्दै राम्रो हुन्छ।
3: कलाकारहरू चर्चामा आउनको लागि, सस्तो लोकप्रियताको लागि, भ्युजको लागि, भाइरल हुनको लागि जे पनि गर्न थाल्ने भयो
2: होइन, यस्तो होइन गर्छन्, गर्नेले गरि पनि रहेका छन्। त मैले अघि पनि भनेको थिएँ नि, एउटा लामो समयसम्म हृदय दर्शक श्रोताको हृदयमा बस्नको लागि कस्ता कामहरू गर्ने भन्ने आफैले मूल्याङ्कन गर्ने हो।
3: त्यो आवश्यकता चाहिँ कसलाई हुन्छ, गायक गायिकालाई हुन्छ कि दर्शकलाई हुन्छ कि अथवा निर्माण पक्षलाई?
2: दर्शकलाई हुन्छ भन्ने मलाई लाग्दैन, मैले पनि विगत लामो समयदेखि काम गरेको छु इन्डस्ट्रीमा, यो आफैका लागि आवश्यकता ठानेर गर्ने हो भन्ने लाग्छ। दर्शकलाई त हामीले कस्ता सिर्जना दिन्छौँ भन्ने कुरा उहाँहरू त मन परे हेर्नुहुन्छ, मन नपरे हेर्नुहुन्न, त्यो एउटा पार्ट रह्यो। तर पनि समाज भड्काउला खालका मिलिएर बसिरहेको संस्कृति गीत सङ्गीतलाई भड्काउने खालका गीतहरू अझ चासोको विषय भन्दा रहेछन्। उहाँहरूलाई सन्देश दिने नै लेभलमा त्यो हैसियतमा छैन होला, म एउटा सामान्य कलाकार हो, मैले आफ्नो सामान्य ढङ्गले दर्शक श्रोतामा चाहिँ गीत गाएर सामान्य उहाँहरूले मलाई मलाई लाग्छ सानो हृदयमा कतै राख्नु भएको छ भन्ने लाग्छ। र मैले काम गरेका सिर्जनाहरू, मैले काम गरेका चाहिँ गीत सङ्गीतहरूमा उहाँहरूले थोरै धेरै जति सक्नुहुन्छ उहाँ रमाउनु भएको छ भन्ने नै लाग्छ। तर
3: तपाईँका गीत सङ्गीतलाई त जनताले धेरै मन पराएका छन्।
2: हजुर, तर उहाँहरूलाई भन्दा पनि समग्र त्यसरी आएर सिर्जना दुई चार दिनमै डिलिट गर्नुपर्ने अवस्था आउँछ भने त्यो सिर्जना ल्याउनु पूर्व नै सोच्नुपर्छ भन्ने नै हो, सबैभन्दा महत्त्वपूर्ण पाटो त्यही नै हो। तर उहाँहरू जतिको कलाकारले अब आइहालेपछि अब त्यसको असर भनेको अब गीतमा लामो समयसम्म के थियो, म पनि त्यता पनि हेरिनँ, हेर्न त मैले लामो समय हेरिनँ, त्यो गई पनि हालेँ गीत भन्ने पनि सुने, तर त्यसको लामो समयसम्म पर्ने असर के हो भन्ने कुरा महत्त्वपूर्ण कुरा हो कि। क्षणिकको लागि जे पनि हुनसक्छ तर त्यसको कालान्तरमा पर्ने असर कस्तो रहन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा।
3: अब त्यो सकारात्मक पक्ष भन्दा पनि नकारात्मक पक्षलाई बढी रुचाउनतिर उद्धत भएको कारणले पनि यस्तो गीत आएको हुनसक्छ।
2: गीत सङ्गीतको समाज त्यति धेरै भड्काउला सङ्गीतलाई मात्रै प्रोत्साहन गरेर सुन्ने हेर्ने चाहिँ गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन। अहिले पनि त राम्रा सिर्जनात्मक गीतहरू, वियोगान्त गीतहरू, प्रेम कथामा आधारित गीतहरूले सिँढी चढेकै छन् त, दुई चार दिन अगाडि पनि हामीले देखेका छौँ, फेरि भोलि पनि हामी देख्छौँ नि त होइन।
3: तपाईँले गाएको गीत पनि समाजमा भए गरेका घटनालाई समावेश गरेर समेटेर जसरी गाउनुभयो, सालको पात्र टपरी हुनेदेखि जुवल भएको आँगनीमादेखि प्रजा होइ सानो पदेरीमासम्म,
2: अहिले यसरी सिर्जना भड्काउले हुनुपर्छ भन्ने मलाई लाग्दैन। सिर्जना मिठा सिर्जनाहरू, प्रेममा बाँधिएका सिर्जनाहरू, समाजमा आधारित घटना परिघटनालाई आधारित गरेर सिर्जित गरेका सिर्जनाहरू ती जीवन्तसम्म रहन्छन् भन्ने नै हो। तर अब कालान्तर अहिले जे अगाडि जे पर्छ भोलिको कुरो भोलि नै हुन्छ, आज चाहिँ आजको पपुलारिटी सम्हालौँ भन्ने जस्तो कुराहरू कसैले पनि नराखिकन एउटा कलाकारले आफ्नो धर्म नबिर्सिकन काम गर्यो भने त्यो कलाकार पनि कलाकार रहेर बाँचिरहन्छ भन्ने मलाई लाग्छ।
3: राधिकाजी, यस्ता गीत सङ्गीतहरू समाजमा पस्किनु गाउनु कमजोरी नै हो नि होइन?
4: महा कमजोरी, त्यसको सजाय पनि पाइसक्नु भयो नि त, जनताहरूले रुचाएको भयो त डिलिट गर्न पर्थेन होला नि त, त्यही हो त्यसको सोझो उत्तरै त्यही। एकदम, किनभने त्यहाँ धेरै कुराहरू मिसिएर होइन, धेरै चाहिँ लगानी लगाएर त्यसरी उहाँहरूले आफ्नो हुन्छ नि धेरै समय खर्चेर त्यो आएको हुन्छ। सँगसँगै फेरि चर्चा नै पाउनु पर्ने, कमाउनु पर्ने लेभलको मान्छे पनि होइन उहाँहरू, हुन्छ नि सधैँभरि टप अफ लेभलमा भएको साथीहरू, उहाँहरू जस्तो मान्छेले चाहिँ त्यो त्यस्तो चाहिँ गर्न हुँदैन। र आदरणीय जनता जनार्दनको कुरा गर्ने हो भने उहाँहरूले चाहिँ कहिले पनि नराम्रो कुरालाई साथ दिने त्यो कुरै हुँदैन कि। त्यसैले अहिले जनताहरूले नै त्यस्तो रुचाउनु भएको हो कि भन्ने कुरा जुन हजुरले अगाडि क्वेसन गर्नुभयो, जनता जनार्दनहरूले कहिले पनि त्यस्तो चाहिँ रुचाउनु हुन्न, त्यसकै परिणाम हो नि त, हटाउनु परेको त्यही हो एकदम।
3: राधिका जी, जनता जान्न चाहन्छन् म अब रमाइलो गरौँ, क्याम्पस पढ्न आउने गीत गाइदिनुहोस् न।
4: पशुपति सरलाई म अहिले पनि सम्झिन चाहन्छु, हामीले हुन्छ नि धेरै लामो समय भयो क्याम्पस पढ्न आउने, त्यसपछि जुनकिरी भन्ने गीत 14 वर्ष पछाडि लिएर आएका थियौँ, त्यतिखेर पनि हामीले निम्तो पनि पाएका थियौँ यहाँ आउन सँगै, अब सबै जुरेन, समय पनि जुरेन। पशुपति सरलाई पनि सम्झिँदै म एकदम ए क्याम्पस आउने तिमी भर हो पढाइमा त कसको ध्यान छ र हो, क्याम्पस पढ्न आउने, क्याम्पस पढ्न आउने सरले त पढाउने, हामीले आँखा जुधाउने चित्त बुझाउने, मै बिग्रे पैसाले कोही कोही बिग्रे पैसाले, मै बिग्रे पैसाले।
3: तपाईँ पनि क्याम्पस पढ्न जाँदाखेरि त्यस्तै गर्नुहुन्थ्यो?
4: त्यस्तो चाहिँ गरिएन, किनभने हाम्रो बेलामा चाहिँ कस्तो भने, अहिले त साथीहरू एकदम हुन्छ नि, अब महिला पुरुष हुन्छ नि एकदम घुलमिल भएर बस्ने, अहिले त साथी साथी भएर एउटा हुल बाँधेर हिँड्ने होइन, कस्तो राम्रो छ नि त। त्यतिखेर चाहिँ छोरा मान्छेहरू एक साइड अनि छोरी मान्छेहरू अर्को साइड बस्न पर्ने थियो होइन त, कुलेन्द्र सर त्यस्तो
3: थियो। क्याम्पस पढ्दाको अनुभव
2: खासै त्यस्तो केही भनिहाल्नु पर्ने साधारण छ, सामान्य छ मेरो, त्यस्तो खालको केही पनि छैन।
3: सरले पढाइराख्दाखेरि आँखा जुधाउनु पनि भएन पछाडि बसेर,
2: यो छैन त्यस्तो केही पनि,
4: हेर्दा नि एकदम धेरै अनुशासित
2: होइन, म अनुशासित खै त नेचर हुन्छ मान्छेको, म अनुशासित छु छैन त मलाई थाहा
4: छैन,
2: अब उहाँहरूसँग हामी संस्थामा पनि छौँ र विगत लामो समयदेखि राधिकाजीले मैले लामै गीतहरू गाएको छु, धेरै गीतहरू गाइयो, हामी एकअर्कामा हामी साथीत्वको भावना पनि छ, फ्यामिलियर भावना पनि छ, अनि धेरै के अब यो समग्र लगायतमा अलि कमै बोल्ने अलि त्यो टाइपको चाहिँ मेरो स्वभाव रह्यो।
3: अहिले म यहाँहरू दुवैजनालाई दोहोरी ब्याटल त गराउँछु नै, त्योभन्दा अगाडि चाहिँ सालको पातो टपरी जनता जान्न चाहँदै, मैले सालको पात लागि समर्पित,
2: हजुर समर्पित हुन्छ, म सालको पात त म गाई नै हालौँ होला के भने, त्योभन्दा पनि पहिला अहिले एउटा रिसेन्टली मेरो एउटा गीत पनि आएको छ बजारमा, आम दर्शन माझ हामीले पठाइसकेका छौँ, बसन्त थापाजीको सङ्गीत, नवराज पन्तको शब्द, अनि मैले गाएको छु मेलिना राई र मैले,
3: एक महिना भइसक्यो,
2: एक महिना भइसक्यो। पटुकीको पैसा कलका लाउँदो भैँसा सम्हालेर राखे खुसी मिल्दो रहेछ, नलुकाऊ यो धोको नलुकाऊ, सानो मन नगर मन फुकाऊ, यो गीत बजारमा आएको छ भर्खरै, एक टुक्रो सालको पनि गाउँछु, अब तपाईँले भनिसक्नु भयो ऋषिजीले होइन, सबैले मन पराएको
3: दुवैजना मिलेर गाउनु
2: सालको बात गाउँ,
4: एकदम मनपर्छ मलाई,
3: एकदम
2: दोहोरी नै गाउँ, ठ्याक्कै हाम्रो धमाला दाजुकै जस्तो शैलीमा दोहोरी नै गाउँ त
3: हुन्छ।
2: थपलिया देखेपछि लाग्छ मलाई दामी, थपलिया देखेपछि लाग्छ मलाई दामी, जनता जान्न चाहन्छन् मा आएका छौँ हामी, आएका छौँ हामी, ए हे बरे सालको

0: This FM 93.2 MHz. लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 53
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4935 80 र 98 550 26 440
4: इट्स 9 o'clock अहिले 9 बजेको छ
1: सबैभन्दा पहिले मुख्य खबर आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम नारायणगढ मुगलिन काठमाडौँ तथा बिपी राजमार्गमा गाडी चल्न थाले बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोका खोलिने विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने विद्युत खपत बढाउन पूर्वाधार विस्तारमा सरकारको जोड 80 अर्ब रुपियाँ लगानी गरिँदै इरानी आक्रमणबाट जोर्डनमा दुईजना अमेरिकी सैनिकको ज्यान गयो मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो एम्बाप्पेको गोल संख्या 10 पुग्यो नेपाल खबरमा अब पूरा खबर देशभर मनसुन सक्रिय छ अहिले कर्णाली लुम्बिनी गण्डकी र कोशी प्रदेशको तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ गैराती ठूलो पानी परेको काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ विशेष गरी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ कोशी बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ ती जिल्लामा रेड अलर्ट छ कोशीका 9 जिल्ला झापा मोरङ इलाम पाँचथर तेह्रथुम धनकोटा शङ्खुवासभा भोजपुर र खोटाङ बागमतीका 6 जिल्ला चितवन धादिङ नुवाकोट काभ्रे सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोरखा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ गैरातीदेखि बन्द रहेको नारायणगढ मुगलिन काठमाडौँ सडक खण्डमा गाडी चल्न थालेका छन् यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सडक आज बिहान 6 बजेपछि मात्रै खुलेको हो नारायणगढ मुगलिन खण्डको जलबिरीमा सडक खुलेपछि भएको दुर्घटनाले केही बेर अवरोध भए पनि अहिले अवरोध नरहेको र सबै खाले गाडी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ गैराती पहिरो र सम्भावित बाढीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाडौँ भित्रने गाडीहरू चल्न सकेका थिएनन् मुगलिन काठमाडौँ सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको पहिरो पनि हटाइएको छ अहिले यी दुवै खण्डमा अवरोध नभएको र गाडीको आवागमन सुरु भएको प्रहरीले जनाएको छ यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढीले अवरुद्ध बिपी राजमार्गको काभ्रे खण्ड पनि खोलिसकेको छ यो सडकका विभिन्न 4-5 ठाउँमा पहिरो खसेको थियो जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घुमाउने 400 बेसी गिम्दी र तिनथली लगायतका ठाउँमा खसेको पहिरो हटाइएको छ मनसुन अवधिभर बिपी राजमार्गमा रातमा गाडी चलाउन यसअघि नै रोक लगाइएको छ यस्तै कान्ति लोकपथ भने बन्द छ कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाडीको आवागमन रोकिएको हो प्रहरीका अनुसार ललितपुर चापागाउँ हुँदै हेटौँडातर्फ जाने बाटो बन्द छ यस्तै अरनीको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 पहिरो जाँदा र भोटेकोसी गाउँपालिका 40 किलोमा सडक भाँसिँदा गाडीको आवागमन प्रभावित भएको छ यसैबीच नारायणगढ मुगलिन सडक खण्ड चितवनको इच्छा कामना छ जलबिरीमा 2 बस र 1 ट्रक ठोक्किँदा अवरुद्ध सडक खुलेको छ गैराती 10 बजेदेखि बन्द यो सडक आज बिहान 6 बजेदेखि खुलेको थियो जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलेपछि गाडी चल्न थालेका र त्यही क्रममा गाडी ठोक्किएका हुन् दुर्घटना लगत्तै बन्द सडक 8:15 बजेतिर खुलेको छ दुर्घटनामा 26 यात्रु घाइते भएका छन् घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ चितवन प्रहरीले सडकमा लेन अनुशासन कायम गरी गाडी चलाउन आग्रह गरेको छ बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरलाले नदीमा पानीको बहाव बढेर बाढीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराति पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढी पहिरो र डुबानको जोखिम बढेको छ। बाढीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्धताको लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कोइरलाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका 4 हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
2: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सरकारले विद्युत खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो। त्यसको मुख्य उद्देश्य विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय गाडीको प्रयोगलाई वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब रुपियाँ लगानी गरिँदैछ। भरपर्दो प्रसारण, वितरण, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। जीर्ण तथा न्यून क्षमताको प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीति अनुसार नै मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 KV वा त्योभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। दाङको तुलसीपुर 3 बल्लेमा जङ्गली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दिपा पुनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 र अर्को परिवारका 2 जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दिपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको सञ्जीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब परीक्षक केसीका अनुसार अरू 6 उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जङ्गली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा 2 अमेरिकी सैनिकको ज्यान गएको छ। 1 सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सलाई जवाब केन्द्रित थिए। इरानका सर्वोच्च नेता मोस्तवा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लङ्घन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्धविराम प्रयास असफल बनेसँगै दुवै पक्षबीच सैनिक गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार आज राति 12:45 सुरु हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 र 4 सहित गोल्डेन बुट तथा गोल्डेन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 थपे। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 भएका छन्। दुवै टोलीले समान 6 जितेका छन् भने 2 बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म पुगेको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20 लाख अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने, 23 जिल्लामा उच्च जोखिम, नारायणगढ मुगलिङ काठमाडौँ तथा बिपी राजमार्गमा गाडी चल्न थाले। बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढाउन पूर्वाधार विस्तारमा सरकारको जोड, 80 अर्ब रुपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 जना अमेरिकी सैनिकको ज्यान गयो, मध्यपूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
2: हेलो
3: बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
7: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
7: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
7: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधि मैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई टिकेटिङ सेवाको परीक्षण सुरुवात गरिएको हो। परीक्षण सफल भएपछि आउँदो हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यो कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार जस्तै कम्प्युटर, थर्मल प्रिन्टर, क्युआर स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ। विद्युत तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा समेत ई टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ। मन्त्रालयले आउँदो 6 महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गएको हप्तादेखि नै सरसफाई अभियान सुरुवात गरेको थियो। हिजो शनिबार पशुपति क्षेत्रका विभिन्न ठाउँमा सरसफाई गरिएको कोष सञ्चालक परिषद सदस्य समेत एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो। सरसफाईको क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने 4 ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको उहाँले बताउनुभयो। दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, वज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा पनि सफाई गरिएको छ। यो साउनको पहिलो सोमबार भोलि परेको छ। अधिकार कर्मी मल्ल के सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण सेप्टेम्बर 17 सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताउनुभयो। समालोचक कवि सुवेदीले साहित्य मार्फत लेखकले नेवार समुदायको भाषा संस्कार र संस्कृति लिपिबद्ध गरेका बताउनुभयो। नेपाल भाषा एकाडेमीका पुष्पराज राजकणिकालले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने, 23 जिल्लामा उच्च जोखिम, नारायणगढ मुगलिङ काठमाडौँ तथा बिपी राजमार्गमा गाडी चल्न थाले। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा इटिकेटिङ सेवाको परीक्षण, आउँदो हप्तादेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिने। र पशुपति क्षेत्रमा सरसफाइ, भोलि सोमबारको लागि आवश्यक तयारी तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
9: इक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 98550 77061 र 98550 77053।
11: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
11: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
11: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
11: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
11: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र 98455 33158।
12: स्वदेश FM 93.2 MHz।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कार्यवाही समेत भोगिसकेका डाक्टर जितेन्द्र परियार नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालको कार्यकारी निर्देशकको संक्षिप्त सूचीमा परेका छन्। विगतमा निलम्बनमा परिसकेका उम्मेद्वार डाक्टर परियार सर्टलिस्टमा परेपछि सरकारी छनौट समितिको निर्णय र मापदण्डमाथि नै प्रश्न उठेको छ। निजामती कर्मचारी अस्पताल संचालक समितिको अध्यक्ष नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था छ। हाल मुख्य सचिव गोविन्द बहादुर कार्के छन्। समितिमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ। विगतमा गम्भीर लापरवाहीको आरोप लागेका व्यक्तिको छनौटले समितिको निष्पक्षतामाथि नैतिक प्रश्न खड़ा भएको सरकारवालाहरूले बताएका छन्। विवादित चिकित्सक डाक्टर परिवार सर्टलिस्टमा परेसँगै उनी विरूद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत परेको छ। गौडेता नगरपालिका वडा नम्बर एक बकैनियाका 24 वर्षीय अफसर आलम हुसेन टेलिकमको टावरबाट ओर्लिएका छन्। उद्धारपछि उनी घर फर्केका छन्। बिहानै उनी सदरमुकाम मलङ्गुवा स्थित नेपाल टेलिकमको 80 फिट टावरमाथि चढेपछि केही समय तनाव भएको थियो। घटना थाहा पाएपछि उनका घरबाट आमा बुवा आएर सम्झाएका थिए। आमा बुवाको आग्रहपछि उनी टावरबाट ओर्लिएर घर गएको स्थानीयहरूले बताएका छन्। उनी सर्लाही क्याम्पस मलङ्गुवाका बीबीएसमा अध्ययनरत विद्यार्थी हुन्।

0: एमटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: Choice. LG ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाकी खबर. चितवनको इच्छा कामना गाउँपालिका छ जलभिरे नजिक मुगलिन नारायणगढ सड़क खण्डमा तीन सवारी साधनिक आपसमा ठोकिँदा करिब 26 जना यात्रु घाइते भएका छन्। आइतबार बिहान करिब 7:10 बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुप्र 03001-05055 नम्बरको बस सलाईबाट काठमाडौँ तर्फ जाँदै गरेको मप्र 03002-732 नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बाप्र 03001-07 नम्बरको ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको हो. दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि भरतपुर पठाइएको छ. दुर्घटना हुँदा अवरुद्ध भएको सड़क खण्ड सवारी साधन हटाए दुवै तर्फी नै सुचारू भएको छ. घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. नेपाल चीन व्यापारको प्रमुख स्तर मार्ग स्याप्रुबेसी रसुवागढी सड़क अहिले चीन सरकारको सहयोगमा स्तर उन्नतिको क्रममा रहेको छ. गत वर्ष चीनतर्फको लेहेन्दे खोलामा आएको बाढ़ीले सड़कका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुननिर्माणसँगै सड़कलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढ़ाइएको हो. निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़कका धेरै स्थान हिलाम्मे बनेका छन्। सड़क खन्ने चौडा पार्ने काम भइरहेका कारण मालवाहक सवारी साधन सञ्चालनमा कठिनाई भइरहेको छ. विशेष गरी नेपाल चीनबीच आयात निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँगुरो तथा हिलोयुक्त सड़क पार गर्न समस्या हुने गरेको छ. र सगरी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारी नाका हो. दैनिक रूपमा सयौं मालभाग सवारी साधन यही मार्ग हुँदै चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्छ. यही कारण सड़कको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सड़क निर्माण थालिएको हो. हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. अहिलेलाई बिदा दिनुहोस्. नमस्कार.

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853-518-953।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आइसियु, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 056-493-580, मोबाइल 98550-26440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
1: होइन,
0: भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
6: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
3: घडेरीका विशेषताहरू:
6: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
7: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456-90042।
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर त, तलाई हेरम।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0284। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
11: नेपालीपनको आभास, नेपाली मनको आवाज।
12: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
11: स्वदेश FM 93.2 मेगाहर्ज।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्ड एमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्ताव प्रति कड़ा विमति प्रकट गर्नुभएको छ। तीन दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन हुने र त्यो जनताको म्यान्डेट विपरीत हुने भन्दै उहाँले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडे अस्वीकार गर्ने स्पष्ट पार्नुभएको छ। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण तथा 44 बीपी स्मृति साप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गर्नुभएको हो। नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सत्तालाई नै सबै थोक मान्ने सोचका कारण 2072 साल यताको राजनीति अस्थिर र दिशाहीन बनेको उहाँको निष्कर्ष छ। बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिका कारण राजनीतिको साग गिरेको उहाँले बताउनुभयो। गौरेता नगरपालिका वडा नम्बर 9 बकैनियाका 24 वर्षीय अफसर आलम हुसेन टेलिकमको टावरबाट ओर्लिएका छन्। उद्धारपछि घर फर्किएका छन्। बिहानै उनी सदरमुकाम मलङ्गवा स्थित नेपाल टेलिकमको 80 फिट टावरमाथि चढेपछि केही समय तनाव भएको थियो। घटना थाहा पाएपछि उनका घरबाट आमा बुवा आएर सम्झाएका थिए। आमा बुवाको आग्रहपछि उनी टावरबाट ओर्लिएर घर गएको स्थानीयले बताएका छन्। उनी सर्लाही क्याम्पस मलङ्गवाका विवेश अध्ययनरत विद्यार्थी हुन्। टेलिकमको टावरमा उनी चढेपछि मलङ्गवामा तनाव भएको थियो भने उद्धारको प्रयासका लागि प्रहरीहरू समेत खटिएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। खोटाङमा खरे खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका छ नेपालकी 43 वर्षीय शान्ता राई र केपिलास गढी गाउँपालिका 4 बाक्ली सालाका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको हो। राईलाई स्थानीय छागे खोलाले बगाउँदा मृत्यु भएको निर्फाका वडा अध्यक्ष माधव राईले बताएका छन्। आफन्तको घरमा गएकी शान्ता फर्किन ढिला भएपछि खोजी क्रममा खोलामा मृत फेला परेकी हुन्। त्यस्तै गाईखुरी खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन्। खोजतलास गर्ने क्रममा परियारको शव करिब 100 मिटर तल फेला परेको थियो। दुवै शवको पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। फिफा विश्वकप 2026 उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदैछ। अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रदैछ भने स्पेन 16 वर्षपछि पुनः विश्वकपको ट्रफी उचाल्ने योजनामा छ। अर्जेन्टिना समग्रमा 4 पटक विश्वकप उपाधि जित्ने अभियानमा छ। यसअघि उसले सन् 1978, 1986 र 2022 विश्वकप जितेको थियो। 2022 कतार विश्वकप जितेको अर्जेन्टिना यसपटक पनि उत्कृष्ट लयमा रहेको छ। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप उपाधि जित्ने अवसर पाएको। 3 लगातार संस्करणमा अन्तिम 16 भन्दा माथि पुग्न नसकेको स्पेनले युवा खेलाड़ीलाई प्राथमिकता दिएपछि पछिल्ला वर्षमा टोलीले प्रभावशाली पुनरागमन गरेको छ। अर्जेन्टिना भने आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यमा छ। टोलीको मुख्य भरोसा कप्तान मेस्सीमाथि नै रहनेछ। 8 पटक बालुन डियोर जितेका मेस्सीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। अनुभव र नयाँ पुस्ताको ऊर्जा बीच हुने यो फाइनलमा मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना र रोड्रिगोको कप्तानीमा रहेको स्पेन बीचको प्रतिस्पर्धाले विश्व फुटबलका समर्थकलाई रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ। हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayatka Talimharu Dhamadham Sanchalan Bhairaheko Chha Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha गरी खाने शिक्षा हामी सबैको इच्छा के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
2: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
5: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
6: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
5: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
5: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील परेरा प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा ठप्प, क्षमता तथा मांसपेशीका लागि लाभदायक। जोखिम बन्न सक्ने अध्ययनको निष्कर्ष, रातको निन्द्रा रोग प्रतिरोधात्मक, क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोला नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान त्यसै गरी नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा बाढ़ी आउने सम्भावना छ। बाढ़ीको सम्भावना भएका जिल्लाको नदी, तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका बासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, डोटी, डरेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन्। नारायणगढ़ मुगलिन र डीपी राजमार्गमा अवरोध छैन। कान्ति लोकपथ भने बन्द छ। लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको प्रहरीले जनाएको छ। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बालबालिका, सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मस्यौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको 2/3 भागलाई घटाएर 16-18 वर्षका बालबालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसैगरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बालबालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बालबालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ। मन्त्रालयका अनुसार अहिले देशभर 10 बाल सुधार गृहको कुल 1085 जना भए पनि क्षमता अनुसार नभई 1195 जना बालबालिका आश्रित छन्। पछिल्लो आन्दोलनका क्रममा केही बालबालिका भागेकाले यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ। बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियाक अर्थात लिनियर एक्सलेटर मेसिन बन्द हुँदा रेडियो थेरापी सेवा ठप्प छ। सेवा बन्द हुँदा दैनिक उपचारका लागि पुग्ने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन्। रेडियो थेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक 25 भन्दा धेरै बिरामीले रेडियो थेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रिएपछि उनीहरू
भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन आफ

हृदय आएका थिए तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन

गरिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन रेडियोथेरापी सेवा लिँदै आएका थिए, तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला

0: LG ले आयो नया LG Essential Series.
1: अब अवस्थामा तत्काल उद्धारको लागि काठमाडौँ इटहरी भैरवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनु भएको हो.
2: नेपाली कंग्रेसका सभापति गगन थापाले प्रदेशमा प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुरूप नहुने बताउनु भएको छ. आज बिहान ललितपुरमा आयोजित नयाँ पुस्तासँग नेपाली कंग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा थापाले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको हो. थापाले सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट बाहिर निस्कनुपर्ने भन्दै पार्टीले आफ्ना स्थापित मूल्य मान्यता र सिद्धान्तमा कहिले सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो. यसैबीच नेपाली कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झरनाथ खनालले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नु अघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु पर्ने माग गर्नुभएको छ. प्रदेशमा समीकरण फेरिन लागेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु पर्ने उल्लेख गर्नुभएको हो. पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टीले दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाउनु पर्ने भन्दै केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनु पर्ने बताउनु भएको हो. थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्. रेडियो सुन्दै गर्नुहोला.
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी
4: रेडियोथेरापीसी अलिदै आएका थिए तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्. सुशील कोरेला प्रखर क्यान्सर अस्पताल लुम्बिनी कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो. अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन्. मेसिन
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ. थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ.
1: अब बाँकी समाचार. नेपाली बजारमा आज सुन चाँदीको मूल्य वृद्धि भएको छ. गत शुक्रबारको तुलनामा सुन तोलामा आज 1900 र चाँदी 40 रुपियाँले बढेको हो. नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छपवाल सुनको मूल्य 2,84,000 र त्यति नै परिमाणको चाँदीको भाव 4,240 रुपियाँ निर्धारण भएको छ. गत शुक्रबार एक तोला सुन 2,82,100 र चाँदी 4,200 रुपियाँमा खरिद बिक्री भएको थियो. अन्तर्राष्ट्रिय बजारमा आज 51 सुन 4,031 र चाँदी 56 अमेरिकी डलरमा कारोबार भइरहेको छ.
2: अब अन्तर्राष्ट्रिय समाचार. इरानले जोर्डनमा गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन्. चारजना घाइते भएको र एकजना बेपत्ता भएको अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले जनाएको छ. चार अमेरिकी सैनिकलाई जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो. अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेका छैनन्. राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले गैराती फेरि एकपटक इरानमाथि हवाई आक्रमण गरेको छ. सेन्टकमको विज्ञप्ति अनुसार लगातार 8 रात गरिएको यो आक्रमणको उद्देश्य हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने, इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको दावी गरिएको छ. यो घटनाक्रममा अमेरिका र इरानबीच पछिल्लो एक सातादेखि तनाव फेरि बढिरहेका बेला सार्वजनिक भएको हो. यसैबीच इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा प्रस्तुताले सर्वोच्च नेता मुज्तफा खामेनेईसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन्, जसमा अमेरिकालाई कहिल्यै नबिर्सने पाठ सिकाइने चेतावनी दिइएको छ. खामेनेईको सन्देशमा सम्झौताको उल्लङ्घनले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको उल्लेख छ. खामेनेईको सन्देशमा अमेरिकाले युद्ध भड्काउने प्रयास गरेमा अहिलेसम्मकै ठूलो क्षति बेहोर्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ.
1: र अब खेल समाचार बोकायो साकाको ह्याट्रिक मद्दतमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ।
4: रेडियो थेरापीसी अलिभे आएका थिए तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा
1: 4 गोलको जित हासिल गरेको हो। मिडफिल्डर डेक्लान राइसको गोलमा इङ्ल्यान्डले तेस्रो मिनटमा अग्रता लिएको थियो। त्यसपछि 18 मिनटमा आजरी कोन्साले गोल गर्दै अग्रता दब्बर बनाए। फरवार्ड बोकायो साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा लगातार 2 गोल गरेपछि इङ्ल्यान्ड हाफ टाइम अघि नै 4-0 विशाल स्थितिमा पुग्यो। तर फ्रान्सले दोस्रो हाफमा अनपेक्षित पुनरागमन गर्यो। कप्तान केलियन एम्बापेले 48 मिनटमा पहिलो गोल गरे। त्यसको 6 मिनटमा ब्रान्डली बाराकोलाले गोल गरेपछि खेल 4-2 स्थितिमा आयो। 66 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई 4-3 स्थितिमा पुर्याए। खेल सकिन 3 मिनट बाँकी छँदा इङ्ल्यान्डले पेनाल्टी पायो। बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र टोलीलाई 5-3 अग्रता दिलाए। इन्जुरी समयको 6 मिनटमा फ्रान्सका ओस्माने डेम्बेलेले गोल गरेपछि खेल फेरि 5-4 स्थितिमा पुग्यो। तर त्यसको 2 मिनटपछि जुट बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको 6-4 ऐतिहासिक जित पक्का गरे। यो जितसँगै जारी विश्वकप फुटबलमा फ्रान्सका कप्तान एम्बापेले कुल 10 गोल गरेका छन्। यससँगै विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि रोचक बनेको छ। यसैबीच आज राति विश्वकप फुटबलको उपाधिको लागि साबिक विजेता अर्जेन्टिना र पूर्व विश्व विजेता स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। न्युयोर्क स्थित न्यू जर्सी स्टेडियममा नेपाली समयअनुसार राति 12:45 खेल सुरु हुनेछ। शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई यस दशकै प्रतिष्ठित खेलका रूपमा हेरिएको छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नारायणगढ 2 सडक खण्डमा 2 बस र 1 ट्रक ठोकिँदा 30 घाइते। खोटाङमा बाढीले बगाउँदा 2 मृत्यु।
2: देशका विभिन्न नदी नालामा आकस्मिक बाढीको जोखिम। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 25 ढोका खोलियो।
1: प्रदेश सरकारलाई प्रतिपक्षी विहीन बनाउन नहुने काङ्ग्रेस सभापति थापाको भनाई। नयाँ समीकरण बनाउन अघि बैठक बोलाउन नेकपाका वरिष्ठ नेता खनालको माग।
2: इरानको आक्रमणमा जोर्डनमा 2 अमेरिकी सैनिक मारिए। एक बेपत्ता कहिले बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 मेगाहर्ज।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-00-34
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98457-31034 र 97443-43915

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले यो वर्ष 166 कानून बनाउने गरी सूची संसद सचिवालयमा बुझाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सबैभन्दा बढी 17, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा स्वच्छ खाद्य स्वच्छता मन्त्रालयबाट 16 कानून बनाउने सूची सरकारले संसद सचिवालयमा दर्ता गराएको छ। त्यसपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयबाट 15, कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 13 कानून बनाउने सूची दर्ता भएको छ। गृह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट 11, शिक्षा तथा खेलकुद मन्त्रालयबाट 9, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 8, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट 7 रहेका छन्। त्यसै गरी नै सूचना तथा संचारबाट 6, युवा श्रम तथा रोजगारबाट 5, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिंचाइ, परराष्ट्र र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयबाट 4 र 1 रक्षा मन्त्रालयका विधेयक हुनेछन्। विधायन ऐन 2080 अनुसार सरकारले विधेयक संसद सचिवालयमा सूचित दर्ता गराउनु पर्ने व्यवस्था छ। ऐनको दफा 3 विभागीय मन्त्रालयहरूले वर्षभरि बनाउने कानूनको सूची जेठ महिनाभित्र कानून मन्त्रालयमा बुझाउनु पर्ने र कानून मन्त्रालयले उक्त सूचीमा प्राथमिकता क्रम समेत निर्धारण गरी पठाउनु पर्ने व्यवस्था रहेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले मुलुकको फौजदारी न्याय प्रणालीले अपराधलाई घृणा गर्ने तर अपराधीलाई सुधार गर्ने नीति लिनुपर्नेमा जोड दिनुभएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो। सांसद आचार्यले बालबालिकासँग सम्बन्धित कानून जटिलता र सुधार गृहको विद्यमान अवस्थाका बारेमा पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नेकपा एमालेले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया सुरु गरेको छ। पार्टी संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालय च्यासलमा अन्तर्क्रिया कार्यक्रम सुरु भएको हो। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाशन पार्ने कार्यक्रम रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। खोटाङमा खहरे खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। भारी वर्षा पछि गई राति आएको बाढीले बगाउँदा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका छ निर्वाकी 43 वर्षीय शान्ता राई र केपी लासगढी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको हो। र गत आर्थिक वर्ष 2082-83 7,92,000 बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,178 जना वैदेशिक रोजगारीमा गएका हुन्, जसमा 6,97,096 जना पुरुष र 95,091 जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या 47,079 कमी हो। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। हवस् त, यसका साथै दिउँसो 1 बजेको नेपाली खबर सकियो। दिउँसो 2 बजे पुनः नेपाली खबरका साथमा उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई

0: आदिवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 9765073089 9804446182 र 9841995225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855092260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ. Web surfer, अब घर घरमा fast internet.

0: समयको ख्याल राखौं।
1: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदीय समितिले देशभरका बाल सुधार गृहको अवस्था सुधार्न सरकारलाई चार बुधे निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानव अधिकार समिति बैठकले सुधार गृहको भौतिक पूर्वाधार क्षमता र बाल बालिकाको खानपान व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन भनेको हो। अनुगमन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले रूपन्देहीको बाल सुधार गृह साँघुरो र अनुपयुक्त भएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नयाँ भवनमा सार्न गृह मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ। यस्तै सुधार गृहमा रहेका बाल बालिकाले पाउँदै आएको दैनिक खर्च र सिधा अपर्याप्त रहेकाले उनीहरूको उमेर अनुसारको पोषणयुक्त खाना र पोषण पालनको उचित प्रबन्ध मिलाउन सरकारलाई भनिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेशहरूमा तीन ठूला राजनैतिक दल मिलेर सरकार गठन गर्ने प्रस्तावप्रति असहमति जनाउनु भएको छ। ललितपुरमा आज आयोजित नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा उहाँले यस्तो सहमति लोकतान्त्रिक मूल्य र जनमत विपरीत हुने बताउनुभयो। थापाले तीन प्रमुख दल सत्तामा सहभागी हुँदा प्रदेश सभा प्रतिपक्षविहीन बन्ने र त्यसले राजनैतिक अस्थिरता बढ़ाउने उल्लेख गर्नुभयो। कंग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै उहाँले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। नेकपा एमाले संसदमा आफ्नो प्रस्तुतिलाई बलियो बनाउन पार्टीका सांसदहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ। पार्टी संसदीय मामिला विभागको आयोजनामा ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन्। छलफलमा संसद सचिवालयका पूर्व सचिव हर्कराज राई सहितका विज्ञले संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउनु भएको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लगायतका नेताले पार्टी नीतिबारे धारणा राख्ने तय भएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। आज अपरान्न अहिले फेसबुक डाउन भएको छ। साइटमा समस्या आएका कारण जनाउँदै प्रयोगकर्ताका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो। प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन, साइटमा आएको समस्याका कारण तपाईँको खाता हाल उपलब्ध छैन, हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्छौं, कृपया केही मिनटपछि फेरि प्रयास गर्नुहोला भनिएको छ। डाउन डिटेक्टर वेबसाइटमा आइतबार दिउँसो 1:30 बजेबाट फेसबुक डाउन खोजी गर्नेहरूको संख्यामा 81 वृद्धि भएको देखिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता भएर पनि तोकिएको समयमा उत्पादन शुरू गर्न नसकेका जलविद्युत आयोजनाको म्याद थप गर्ने तयारी गरेको छ। प्राधिकरण सञ्चालक समिति बैठकले कामको भौतिक अवस्था र सम्झौताका शर्त पालनाको आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार राम्रो काम गरिरहेका र काबु बाहिरको परिस्थितिले समस्यामा परेका आयोजनाले म्याद थपको सुविधा पाउनेछन्। गत आर्थिक वर्ष 2082-83 वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 81-82 तुलनामा 47,079 कम हो। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मम, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खोटाङमा खहरे खोलाको बाढीले बगाउँदा 2 जनाको ज्यान गयो। 24 घण्टामा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढीको जोखिम। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड। युक्रेनसँगको युद्धका कारण रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किए। सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने। नेपाल खबरमा अब पूरा खबर। सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। आज दिउँसोदेखि डेस्कटपमा फेसबुक खाता खोल्दा अहिले अकाउन्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो। मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयको चल्न छाडेको छ। डाउन डिरेक्टरमा दिउँसो 1 बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन। खोटाङमा खहरे खोलाको बाढीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुहागढी नगरपालिका वडा नम्बर 6 नेरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोल्छीमा आएको बाढीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बालबालिकाको उद्धार गरेको छ। बालगृहमा बालबालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बालबालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बालबालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता वृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बालबालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृहमध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देश आश्वासन प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रुचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात् रोस्टर तयार गर्ने प्रक्रिया सुरु गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात् क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा सङ्कलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू सङ्कलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व सङ्केतहरू हुन्।
1: पहिरोका पूर्व सङ्केतहरू जानी राखौँ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 0493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढेको छ। आर्थिक वर्ष 2082-83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081-82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिङे गैंडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। काठ, दाउरा, गैरकाष्ठ, वन पैदावार, बिक्री, जडिवाना लगायत शीर्षकमा भने 31,01,64,551 रुपियाँ राजस्व सङ्कलन भएको छ। विदेशको खबर। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध सुरु भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ्दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको सङ्ख्या पनि बढेको बिबिसीले जनाएको छ। रुसी केन्द्रीय बैङ्कको तथ्याङ्क अनुसार यस वर्षको सुरुवातदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। COVID-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूको कारण रुसले पटक पटक देशका ठुला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ्दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रुसका लागि कर सङ्कलन गर्न कठिन भइरहेको छ। इरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रुसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रुसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर। स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोई ब्यान्ड बिटिएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्युयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनटभन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झन्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाडीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड IFAB द्वारा सञ्चालित खेलका नियमहरूअनुसार खेलाडीहरूले 15 मिनटभन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्युजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढीले बगाउँदा 2 जनाको ज्यान गयो, 24 घन्टामा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढीको जोखिम। नेपाल बाल सङ्गठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड। युक्रेनसँगको युद्धका कारण रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किए, सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.nt।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
13: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको रुद्रमती नदी सफाई अभियान सुरु भएको 12 वर्ष पुरा भएको अवसरमा अभियानका अनुभव र उपलब्धि समेटिएको रुद्रमती स्मारिका प्रकाशन भएको छ। रुद्रमती सरकार समाजले आज आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोल, संवैधानिक कानुनका जानकार काशीराज दाहाल, मुख्य सचिव ल्यामणि पौडेल लगायतले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको हो। त्यस अवसरमा कार्यवाहक मेयर डङ्गोलले काठमाडौँ उपत्यका नदी सफा गर्न तिनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। रुद्रमती सफाई अभियानमा योगदान गरेका काठमाडौँ महानगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा नम्बर 30 का वडाध्यक्ष दलबहादुर कार्की, माथिल्लो बागमती सफाई अभियान तथा असहाय गाई बाछा संरक्षण अभियानका उत्तम पुडासैनी बागमती सफाई अभियानका लक्ष्मी पौडेललाई सम्मान गरिएको थियो। कार्यक्रममा दिएको जानकारी अनुसार बुढानाकण्ठदेखि बुद्धनगरसम्मको रुद्रमती क्षेत्रलाई 10 भागमा विभाजन गरी सफाई अभियान सञ्चालन भइरहेको छ। 2070 सालको फागुन 10 गतेदेखि सुरु भएको रुद्रमती सफाई अभियानमा अहिलेसम्म 415 वटा संस्था सहभागी भएका छन्। यो अवधिमा 2,87,000 स्वयंसेवकले 7,760 टन फोहोर व्यवस्थापन गरेका छन्। हरेक शनिबार बिहान 2 घन्टा बागमतीसँगै रुद्रमतीको पनि नियमित सफाई हुँदै आएको छ। गजलकार तारा पल्लवीको पहिलो गजल संग्रह सिरानिया सार्वजनिक भएको छ। आवरण प्रकाशनद्वारा प्रकाशित गजल संग्रहको गजलकार ज्ञानु वाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो। नारी मनका पीडा, समवेदना र विद्रोही चेतनालाई गजल मार्फत अभिव्यक्त गर्ने तारा पल्लवीको गजल संग्रहमा 8 दर्जनभन्दा धेरै गजल समावेश छन्। नेपाली काङ्ग्रेसले 44 बिपी स्मृति दिवसको अवसरमा आउँदो बुधबार 6 गते दौड र जलवायु सम्बन्धी बहस कार्यक्रम आयोजना गर्ने भएको छ। ललितपुर काङ्ग्रेसको व्यवस्थापनमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यक्रम गर्न आएको हो। कार्यक्रम अनुसार साउन 6 गते बिहान 6 बजे ललितपुरको युएन पार्कबाट सुरु हुने ग्रिन रन दौड जावला खेल पुगेर सम्पन्न हुनेछ। जलवायु सचेतना जगाउनका लागि हुने कार्यक्रममा ग्रिन रन मा दौडपछि बिहान 7 बजे जावला खेल चोकको फल्चामा जलवायु परिवर्तनको चुनौती निराकरण कसरी भन्ने शीर्षकमा विषय विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना हुने काङ्ग्रेसले जनाएको छ। र ललितपुरको गोदावरी नगरपालिका नम्बर 6 को टिका भैरवमा रहेको राजको लोको खोजमा बिमारी अवस्थामा रहेको एक महिलाको उद्धार भएको छ। पर्ची नखुलेकी महिलाको जिल्ला प्रहरी परिषद ललितपुर मार्फत प्रहरी चौकी टिका भैरवबाट खटिएको टोलीले उद्धार गरेको हो। प्रहरीले महिलालाई उद्धार गरी उपचारका लागि ललितपुरको लेलेमा रहेको आनन्द वन अस्पतालमा पठाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाल बाल संगठनबाट 20 जना बालबालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। रुद्रमती सफाई अभियानको 12 वर्ष पुरा अनुभव र उपलब्धि समेटिएको स्मारिका सार्वजनिक। र नेपाली काङ्ग्रेसले आउँदो बुधबार ललितपुरमा दौड र जलवायु सम्बन्धी बहस कार्यक्रम आयोजना गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 ढुङ्गे अड्डाबाट ठूलो परिमाणमा लागु औषध सहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालले ती दुईजनालाई आइतबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको किर्तिपुर नगरपालिका 9 पागा दो बाटो बस्ने 39 वर्षीय अनिल देउला र उदयपुर गाईघाट स्थायी घर भई हाल चन्द्रगिरी नगरपालिका 7 नैका बस्ने 24 वर्षीय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका अनिल देउलाले लागु औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको टोली परिचालित भएको थियो। सशस्त्र प्रहरीको टोलीले पक्राउ परेका दुईजनासँग 50 बक्समा 15,000 क्याप्सुल लागु औषध बरामद गरेको छ। यस्तै उनीहरूले प्रयोग गरेको 72P7800 नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। छलफलमा अर्थ कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी थिए। सरकारले गत जेठ 11 गते सो विधेयक संघीय संसदमा दर्ता गराएको थियो। औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीले 46 करोड़ भन्दा बढी महसुल राज्य कोषमा दाखिला गरेका छन्। विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित 300 भन्दा बढी उद्योगको 28 करोड़ बकेउता रहेको थियो।
4: नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथ

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। देशभर मनसूनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ। हाल देशभर बदली भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ। हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा गर्जन र चट्यान सहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। यस्तै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान भाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 को सिमानामा पर्ने रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरोका कारण नदी थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म बढेको छ। नारायणगढ़ मुगलिन सड़क अन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एक आपसमा ठोकिँदा 30 जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर छ। नारायणगढ़बाट मुगलिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उसिने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोकिँदा उनीहरू घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मध्ये 21 जनाको चितवन मेडिकल कलेज र 9 जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सड़कमा रोकिएका सवारी साधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गरेको छ, जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Yes, LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो हो नेपाली रेडियो.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को.
3: अब बाकी खबर. सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको जनाएको छ. लामो समयदेखि देशभरका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालू आर्थिक वर्ष 83-84 लागू हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा तोकेको छ. प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ. समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभएको छ. छलफलमा अर्थ कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी थिए. साथै नेपाली खबर अहिलेलाई यति नै. अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: मुंगुर पाले घाटे लाल त्याण फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्याण आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845512200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 9725 73 09 98 0 74 46 182 र 98 4 91 95 225
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
10: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
10: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
10: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।

0: नारायणी होटल एंड रेस्टोरेंट बसंतपुर बजार माड़ी प्रोप्राइटर धन प्रसाद ढुंगाना संपर्क 97 45 23 91 63।
1: हेलो आयन के छ
2: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडीतिर हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
2: भिडियो अन गर न यार
1: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
2: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98 52 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
7: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-5183-5189-53
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार। देशभर वर्षासँगै प्राकृतिक विपत्तिको त्रास, कोशी र सेती नदीमा पानीको सतह बढ्यो, झरी सुरु भएसँगै स्वास्थ्य समस्या, काठमाडौँ उपत्यकामा हैजाको जोखिम।
1: तीनै तहका 95 जनप्रतिनिधिको पद रिक्त, स्थानीय तहमा उपनिर्वाचन नहुने, प्रदेश सभाबारे अन्यल, प्रमुख निर्वाचन आयुक्त सहित प्रस्तावित पदाधिकारी विरूद्ध परेन उजुरी, संसदीय सुनवाई आगामी मंगलबार।
0: प्रदेश सरकार गठनबारे आन्तरिक छलफलमा नेकपा, तीन दलीय प्रदेश सरकार बनाउन कंग्रेसको असहमति, सरकार हिंसा र तोडफोडको जगमा बनेको एमाले अध्यक्ष ओलीको आरोप।
1: जम्मू काश्मीरमा बाढ़ी पहिरोमा परेर 11 जनाको मृत्यु, जापान र युक्रेनको सैन्य सहकारीमा रूसको आपत्ति, अमेरिकी शान्ति नीति देखावटी मात्रै भएको इरानको टिप्पणी।
0: र फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच आज राति ऐतिहासिक भिडन्त, फ्रान्सलाई हराउँदै इङ्ल्याण्ड तेस्रो, जुट बेलिङ्घमको नयाँ कीर्तिमान।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 36가 어버서는 CGTV를 내고서 2+2 벌써 워런티 사태 36,000 써먹고 캐시백 서질러 0% EMI고 수비다 나그릭다 바이북차 월컵 투 월컵 CGTV 켄성가이 바로 사성가이
1: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं मनसुनी गतिविधि सम्बन्धी खबरबाट मनसुन सक्रिय भएसँगै देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने बाढ़ी पहिरो र महामारीको खतरा बढ़ेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ अविरल झरीकै कारण पोखराको रातो पहिरोमा पहिरो खस्दा सेती नदी आंशिक रूपमा थुनिएको छ भने पानीको सतह करिब 50 मिटर माथि आइसकेको छ उता सप्तरीमा कोशी नदीको बहाव 2 लाख क्युसेक नागेपछि ब्यारेजका 28 ढोका खोलिएका छन् र आसपासका क्षेत्रमा रातो झण्डा गाडेर चेतावनी दिएको छ आज भारी वर्षाका कारण काठमाडौँका विभिन्न स्थान समेत डुबानमा परेका छन् डुबानमा पर्दा ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ मौसम बदलीसँगै देशभर संक्रामक रोगका बिरामी समेत बढेका छन् एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा 785 जना झाडा पखालाका बिरामी भेटिएका छन् जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् मेलम्सीको पानी अवरुद्ध भएर ट्याङ्करको पानी प्रयोग भइरहेकाले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै चिकित्सकहरूले पानी उमालेर मात्र पिउन र सरसफाईमा ध्यान दिन सुझाएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार झाडा पखाला र हैजासँगै देशभर टाइफाइड डेंगू र श्वास प्रश्वास सम्बन्धी संक्रमणका बिरामीको संख्या पनि बढेको छ वर्षायाममा सड़क खुले लगतै हतारमा सवारी साधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ मुगलिन सड़क खण्डमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले कड़ाई गर्न थालेको छ जलबिरेमा आज बिहान मात्रै 2 बस र 1 ट्रक एक आपसमा ठोकिँदा 30 जना घाइते भएका छन् जसमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
3: रुकुम पूर्वमा आज अपरान्ह भूकम्पको धक्का महसुस भएको छ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपरान्ह 4:30 जाँदा रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युटको भूकम्प गएको हो यो कम्पनको धक्का रुकुम पूर्वका साथै छिमेकी जिल्लाहरू रोल्पा दाङ र अर्घाखाँचीसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् भूकम्पका कारण हालसम्म कुनै क्षति भएको आधिकारिक जानकारी प्राप्त भएको छैन
2: राष्ट्रिय सभा प्रदेश सभा र स्थानीय तह गरी जनप्रतिनिधिका 95 पद रिक्त भएका छन् निर्वाचन आयोगका अनुसार हाल राष्ट्रिय सभामा 1 प्रदेश सभामा 19 र स्थानीय तहका विभिन्न निकायमा 75 पद खाली रहेका छन् कानून अनुसार कार्यकाल 1 वर्ष भन्दा कम बाँकी रहेकाले स्थानीय तहका रिक्त 75 पदमा अब उपनिर्वाचन नहुने निश्चित भएको छ ती पदहरू आगामी आम निर्वाचनसम्म खाली नै रहनेछन् 6 महिनाभन्दा बढी अवधि बाँकी रहेकाले प्रदेश सभाका 19 पदमा भने उपनिर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ तर सरकार र निर्वाचन आयोगले यसबारे चासो नदेखाउँदा उपनिर्वाचनको मिति तोक्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन
3: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तहरूको आगामी मंगलबार संसदीय सुनवाई गर्ने तयारी गरिएको छ संसदीय सुनवाई समिति सचिवालयका अनुसार उनीहरू विरूद्ध अहिलेसम्म कुनै पनि उजुरी दर्ता भएको छैन समितिले माग गरे बमोजिम उजुरी दिने म्याद भोलि सोमबार सकिँदैछ निर्धारित समयभित्र उजुरी नआए पर्सैपल्टै सुनवाई प्रक्रिया हुनेछ यसअघि गत असार 19 गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको थियो यस्तै पूर्व डीआईजी डाक्टर राजीव सुब्बा र अवकाश प्राप्त उप न्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरिएको थियो संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ
2: कतिपय प्रदेशहरूमा नेपाली कंग्रेस र नेकपा एमाले बीचको समीकरण फेरिएसँगै नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाको भूमिका निर्णायक देखिएको छ दुवै पक्षबाट सहकार्यको प्रस्ताव आए पनि नेकपाले सुरुमा आन्तरिक छलफल गरेर मात्रै बाह्य संवाद अघि बढ़ाउने रणनीति लिएको छ प्रवक्ता प्रकाशवालाका अनुसार श्रीलंका भ्रमणबाट फर्किनुभएका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोलि सह संयोजक माधव कुमार नेपालसँग संवाद गर्नुहुनेछ शीर्ष दुई नेताको परामर्शपछि मात्रै अन्य दलहरूसँग औपचारिक कुराकानी हुने उहाँले बताउनु भएको छ। सत्ताका लागि मरिहत्ते नगर्ने नीति भए पनि प्रदेश संरचना नै अप्ठ्यारोमा परेमा जिम्मेवारी लिन पार्टी पछि नहट्ने नेकपाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनैतिक परिस्थितिका कारण दलहरूबीच नयाँ समीकरणको गृह कार्य शुरू भएको छ।
3: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेशहरूमा तीन ठूला राजनैतिक दल मिलेर सरकार गठन गर्ने प्रस्तावप्रति असहमति जनाउनु भएको छ। ललितपुरमा आज आयोजित नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा उहाँले यस्तो सहमति लोकतान्त्रिक मूल्य र जनमत विपरीत हुने बताउनु भएको हो। थापाले तीन प्रमुख दल सत्तामा सहभागी हुँदा प्रदेश सभा प्रतिपक्षविहीन बन्ने र यसले राजनैतिक अस्थिरता बढाउने उल्लेख गर्नुभयो। कंग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै उहाँले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। निर्वाचन अघिको गठबन्धन र समीकरण परिवर्तनले दलहरूको पहिचान संकटमा परेकाले कांग्रेस अब पुरानो कमजोरी नहदराउने अडानमा रहेको गगन थापाको भनाइ छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असंवैधानिक बाटो र बलजफ्तीबाट बनेको आरोप लगाउनु भएको छ। पार्टीको संसदीय मामिला विभागले आज काठमाडौँमा आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले अहिलेको राजनीति नीति र दिशाविहीन अवस्थामा पुगेको टिप्पणी गर्नुभयो। लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट कानूनी बाटाहरू हुने भए पनि वर्तमान सत्ताको जग नै तोडफोड कब्जा र आगजनीमा टिकेको उहाँको दावी छ। देशमा बेलगाम अराजकता बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक ठाउँमा ल्याउन एमाले अब सड़क र संसद दुवै मोर्चाबाट सशक्त रूपमा आवाज उठाउने बताउनु भएको छ। उहाँले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन समेत दिनुभएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष 2079-80 84-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना पहिलो पटक अध्यावधिक गरेको छ। नयाँ कार्ययोजनामा प्रत्येक सम्बद्ध निकायको कार्य जिम्मेवारी समयसीमा र नतिजाका सूचक स्पष्ट पारिएका छन्। परिमार्जित योजना अनुसार कृषि तथा औद्योगिक वस्तुको उत्पादन बढाउने, स्वदेशी सामानको गुणस्तर सुधार्ने, बजार विविधीकरण गर्ने तथा मानव स्वास्थ्यमा असर गर्ने आयातित वस्तुमाथि कडाई गर्ने नीति लिइएको छ। यो योजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगले नियमित अनुगमन गर्नेछन्।
2: सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीलाई आगामी असोज मसान्तभित्र आफ्नो परिचय पत्र नवीकरण गर्न आग्रह गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै भत्ता निरन्तर पाउनका लागि समयमै सूचीकरण र नवीकरण गर्न भनेको हो। लाभग्राहीहरूले आफ्नो वडा कार्यालय वा अस्थायी बसोबास रहेको वडामा बुझाएर जैविक पहिचानका आधारमा यो काम गराउन सक्नेछन्। नवीकरणका लागि राष्ट्रिय परिचय नम्बर आवश्यक पर्ने भए पनि 16 वर्ष मुनिका बालबालिका पूर्ण अशक्त र 90 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा भने यो अनिवार्य नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ। वडा कार्यालयहरूमा हुन सक्ने चाप कम गर्दै प्रक्रियालाई सहज बनाउन मन्त्रालयले स्थानीय तहहरूलाई निर्देशन समेत दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: LG ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, AC को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो हो नेपाली रेडियो.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: अब बाँकी खबर. चिकित्सा शिक्षा सुधार अभियन्ता एवं हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोविन्द केसी दुर्गम छारुङ र टिंकर गाउँका नागरिकलाई उपचार सेवा दिन दार्चुला पुग्नु भएको छ. उहाँले ब्यास गाउँपालिका एकका विकट बस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गर्नुभएको छ. छाङरू र टिंकर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतीय प्रशासनको अनुमतिको पर्खाइमा रहनुभएका डाक्टर केसीले आज दार्चुला सदरमुकाम खलङ्गामा बसोबास गरिएका ती क्षेत्रका स्थानीयको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ. गण्डकी प्रदेशका तीनवटा अदालतमा गत वर्ष आन्दोलनका क्रममा जलेर नष्ट भएका 6,000 भन्दा बढी मिसिल मध्ये 3,306 थान कागजात पुनः प्राप्त भएका छन्. उच्च अदालत पोखराका अनुसार पोखरा उच्च अदालत, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी हुँदा ती प्रमाणहरू नष्ट भएका थिए. अदालतले जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षहरूको सहयोगमा ती कागजात संकलन गरी प्रमाणीकरण गरेको हो. उच्च अदालतका उपरजिस्ट्रार नील प्रसाद पनिरुका अनुसार अझै 2,800 भन्दा बढी मिसिल प्राप्त हुन बाँकी छ. चालू मुद्दाका मिसिल नहुँदा फैसला प्रक्रिया नै रोकिने भएकाले अदालतले बाँकी कागजात बुझाउन सरकारवालालाई आह्वान गरेको छ.
4: प्राविधिक गडबडीका कारण अवरुद्ध बनेको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा आजबाट पुनः शुरू भएको छ. 9 वर्ष पुरानो उपकरणको एक्सरे ट्युब बिग्रिएपछि गत असार 7 गतेदेखि सेवा ठप्प थियो. अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलका अनुसार नेदरल्याण्ड्सबाट नयाँ पाट पूर्जा ल्याएर जडान गरेपछि सेवा पूर्ववत रूपमा सञ्चालनमा आएको हो. अस्पतालले पित्तथैलीको शल्यक्रिया गराउन बाँकी रहेका बिरामीको पालो व्यवस्थापनमा हेरफेर गरेको छ.
3: नेपालगंजबाट पर्यटकीय शहर पोखराका लागि हुँदै आएको सिधा हवाई सेवा बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्. हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडा बढेर 8,200 रूपियाँ पुगेपछि यात्रु अभावका कारण बुद्ध एयरले 1 महिना अघि यो सेवा रोकेको छ. उडान बन्द हुँदा विशेष गरी भारतीय पर्यटक र आन्तरिक यात्रुहरू वर्षायाममा पहिरोको जोखिम मोल्दै लामो स्थल मार्ग प्रयोग गर्न बाध्य छन्. बुद्ध एयरका नेपालगंज प्रमुख विनित शाहले आगामी असोजसम्म यात्रुको अवस्था हेरेर मात्र यसबारे पुनर्विचार गर्न सकिने बताउनु भएको छ.
4: नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियो चर्चो दैनिकका प्रधान सम्पादक पत्रकार कृष्ण थपलिया समर्पण लालबन्दी नगर वाङ्मय परिषद स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ. लालबन्दी नगर वाङ्मय परिषदको आयोजनामा पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा उहाँलाई नगद 25,000 सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको भानु प्रतिष्ठान नेपाल मधेस प्रदेश संयोजक एवं परिषदका कोषाध्यक्ष विवस पौडेलले जानकारी दिनुभएको छ.
3: लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर 2 जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ. पक्राउ पर्नेमा 1 नेपाली र 1 भारतीय नागरिक छन्. पुल नजिकै नियन्त्रणमा लिने क्रममा प्रहरीले 2 राउण्ड गोली चलाउँदा भारतीय नागरिक घाइते भएका छन्. उनीहरूको साथबाट ठूलो मात्रामा औषधिजन्य लागू औषध बरामद भएको छ. यता सशस्त्र प्रहरी बलले चन्द्रगिरी नगरपालिकाको ढुङ्गे अड्डाबाट 15,000 क्याप्सुल ट्रामाडोल सहित अनिल देउवालाई पक्राउ गरेको छ. अनिल देउलालाई पक्राउ गरेको छ. विशेष सूचनाका आधारमा खटिएको टोलीले देउलाको कोठामा छापामारी डाइपाजाम फेनारगन र पोलेन सहित सुमित्रा राईलाई पनि नियन्त्रणमा लिएको छ. हामीसँग खबर अझै पनि बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयक बारे सरकार भएका निकायका प्रतिनिधिसँग संवाद गरेको छ। समितिको आजको बैठकमा नेपाल बैंकर संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग कानून परिमार्जनका विषयमा छलफल भएको हो। समितिका सचिव लक्ष्मणलाल अर्यालका अनुसार छलफलमा अर्थ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको सहभागिता थियो। मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप बलियो समय सापक्ष बनाउने योजनाका साथ सरकारले गत जेठ 11 गते यो विधेयक संघीय संसदमा दर्ता गराएको थियो।
2: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध संकलन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ नीति अघि सारेको छ। संस्थानले दूध आपूर्ति गर्दै आएका देशभरका सहकारी तथा निजी फार्महरूलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क र नवीकरण गर्न समय सीमा तोकेको छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै दूध संकलन कार्यलाई प्रविधि मैत्री र दिगो बनाउन यो कदम चालिएको डीडीसीले जनाएको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्ने संस्थाहरूबाट दूध खरिद गर्न आफू बाध्य नहुने संस्थानले स्पष्ट पारेको छ। डीडीसीसँग नियमित कारोबार गर्न इच्छुक उत्पादकहरूलाई पायक पर्ने आयोजना कार्यालय र चिस्यान केन्द्रमा सम्पर्क गर्न आज सूचना जारी गरिएको छ।
1: अब विदेशका खबर। भारतको जम्मू काश्मीर र उत्तराखण्डमा भारी वर्षा र बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनिरहेको छ। जम्मू काश्मीरको पुञ्च र किस्तवाट क्षेत्रमा बादल फाट्दा ठूलो बाढी र पहिरो आएको छ, जसमा परि 11 जनाको मृत्यु भएको समाचार संस्था भास्करले जनाएको छ। बाढीका कारण रजौरीमा धारहाल नदीको बहाव बढ्दा झण्डै 250 सवारी साधन बगेका छन्। उत्तराखण्डमा पनि पहिरो खसेका कारण केदारनाथ पदमार्गमा घोडा र खच्चडको आवाजावत रोकिँदा कैलाश मानसरोवर जाने यात्रु बीच बाटोमै रोकिएका छन्।
2: रूसले युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यलाई लिएर जापानको आलोचना गरेको छ। रूसी उपविदेश मन्त्री एन्ड्रे रुडेन्कोले जापानी समझदारीले आफ्ना नागरिकको ज्यान लिन सहयोग पुर्याएको आरोप लगाएका छन्। केएफसँगको यो सम्बन्धलाई मस्कोले शत्रुतापूर्ण कार्यका रूपमा लिएको छ, जसले रूस र जापान बीचको आपसी सम्बन्धलाई थप कमजोर बनाउने चेतावनी दिएको छ। यता पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोगादामले अमेरिकाको शान्ति प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्। वाशिङटनको शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको उनको दावी छ। राजदूत मोगादामले अमेरिकाले सम्झौताहरू उल्लङ्घन गर्ने गरेको र उसको ध्यान शान्तिमा भन्दा अस्थिरता निम्त्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन्।
1: अब खेलकुद। फिफा विश्वकप 2026 उपाधिका लागि आज राति साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा हुने फाइनल खेल 60 वर्षपछिको ऐतिहासिक आमने सामने हो। 38 वर्षीय लियोनेल मेसी र 17 वर्षीय लामिन एमाल बीचको खेलका रूपमा हेरिएको यो भिडन्त हेर्न टिकटको माग अत्यधिक बढेको छ र फिफाको रिसेल प्लेटफर्ममा एउटै भीआईपी टिकटको मूल्य 30 करोड नेपाली रूपियाँसम्म पुगेको छ। खेलमा मेसी सामु ह्याट्रिक गर्दै गोल्डेन बुट र विश्वकप दुवै जित्ने अवसर छ। यसैबीच विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्याण्डले फ्रान्सलाई 6-4 अन्तरले पराजित गरेको छ। फ्रान्स विरुद्धको खेलमा 1 गरेसँगै इङ्ल्याण्डका मिडफिल्डर जुड वेलिङ्गम एकै विश्वकपमा सर्वाधिक गोल गर्ने इङ्ग्लिस खेलाडी बनेका छन्। प्रतियोगितामा 7 गरेका बेलिङ्गमले ह्यारी केन र ग्यारी लिने करको कीर्तिमान तोडेका हुन्।
2: र 44 बीपी स्मृति दिवसको अवसर पारेर आगामी साउन 6 चरिकोटमा ग्रीन रन प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ दोलखा र नन्द प्रसाद जानुका फाउन्डेशनको समझदारीमा वातावरण जोगाउने र स्वस्थ जीवनशैली अपनाउने सन्देश दिन यो दौड आयोजना गर्न लागि हो। करिब 3 किलोमिटर लामो यो प्रतियोगितामा 2 समूह निर्धारण गरिएका छन्। पहिलो विधामा कक्षा 10 विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् भने दोस्रो खुला विधामा जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: देशभर वर्षासँगै प्राकृतिक विपदको त्रास। कोशी र सेती नदीमा पानीको सतह बढ्यो। झरी शुरू भएसँगै स्वास्थ्य समस्या। काठमाडौँ उपत्यकामा हैजाको जोखिम।
2: तिनै तहका 95 जनप्रतिनिधिको पद रिक्त। स्थानीय तहमा उपनिर्वाचन नहुने प्रदेश सभाबारे अन्यल। प्रमुख निर्वाचन आयुक्त सहित प्रस्तावित पदाधिकारी विरूद्ध परेन उजुरी। संसदीय सुनवाई आगामी मंगलबार।
1: प्रदेश सरकार गठनबारे आन्तरिक छलफलमा नेकपा। तीन दलीय प्रदेश सरकार बनाउन कंग्रेसको असहमति। सरकार हिंसा र तोडफोड़को जगमा बनेको एमाले अध्यक्ष ओलीको आरोप।
2: जम्मू कश्मीरमा बाढी पहिरोमा परेर 11 जनाको मृत्यु। जापान र युक्रेनको सैन्य सहकार्यमा रुसको आपत्ति। अमेरिकी शान्ति नीति देखावटी मात्र भएको इरानको टिप्पणी।
1: र फिफा विश्वकपको
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
3: काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अड्डाबाट ठूलो परिमाणमा लागु औषधसहित 2 जना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले किर्तिपुर नगरपालिका 9 पागा दोबाटो बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अहिले चन्द्रागिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा राईलाई पक्राउ गरेको। देउलाले लागु औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कारवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्ष बीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्ति प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृङ्खलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
3: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रुसमा नगद कारोबार बढेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रुसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरुद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रुसी केन्द्रीय बैङ्कका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म झन्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोभिड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ्दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढेको बीबीसीले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लिग एनपिएलको टोली पोखरा एभेन्जर्सले श्रीलङ्काका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलङ्काका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलङ्काका स्पिनर मेन्डिसले 3 फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एकदिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी T20 लिग खेलको अनुभव पनि छ।
3: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा राति 1:15 बजे सुरु हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पङ्क्ति बीच कडा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्।
4: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 1:15 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बिबर र के पप बॉय ब्यान्ड BTSले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्युयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनटभन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झन्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्राम अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाडीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड IFAB द्वारा सञ्चालित खेलमा नियम अनुसार खेलाडीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
3: र विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नु अघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको संकेत गरेको छ। उनको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सँगै धेरैले फुटबल करियरको विदाईका रूपमा पनि चर्चा गरेका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: आज र भोलि केही साना नदीमा आकस्मिक बाढीको जोखिम, हिजोको अनुमान अनुसार बाढीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अप्नाउन आग्रह।
3: बाल सुधार गृहको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर, अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन।
4: नेपाली काङ्ग्रेसको संस्थापन, इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिला प्रयास विफल भएको भनाई।
3: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी।
4: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
5: स्वदेश FM 93.2 MHz
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडीमा 13 वर्षीय बालिका नाबालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा एक युवक पक्राउ परेको चौताराबाट हनुमानझुला जाने बाटो बिग्रदा विद्यालय जान शास्ति। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, 27 करोडभन्दा बढी राजस्व संकलन। जलबिरेमा 3 वटा सवारी साधन ठोकिँदा 26 जना घाइते, अवरुद्ध मुगली नारायणगढ सडक खण्ड सुचारू। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा 77 संशोधन दर्ता, आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अगाडि सार्यो 5 बजे प्रस्ताव। र राति 10 बजेदेखि नारायणगढ मुगलिन सडक मुगलिन काठमाडौँ सडक खण्डमा सवारी आवागमन बन्द रहने। चितौं सहित देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तथा हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विस्तारमा टिकटकबाट चिन्चान बनाई माडीका 13 वर्षीय एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। टिकटक मार्फत पीड़ित नाबालिकासँग बोलचाल र चिन्चान बनाएका माडी 3 रेवा टोल निवासी 19 वर्षीय सरफराज मियाले बालिकालाई माडी नगरपालिका 1 बोटे टोल नजिकै मरट खोलातर्फ बोलाई झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो। घटनापछि पीड़ित नाबालिकालाई घर नजिकै छोडेर आरोपित युवक फरार भएका थिए। घटनाबारे राति करिब 11:30 बजे परिवारबाट प्रहरीलाई खबर भएसँगै हाल आरोपित युवकलाई पक्राउ एवं घटनाको अनुसन्धान अगाडि बढेको स्थानीयले बताएका छन्। पीड़ित बालिकालाई उपचारका लागि राति 1:35 बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। हाल बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र आफन्तको उपस्थितिमा उपचार भइरहेको बुझिएको छ। छोरीको चौताराबाट माडी 9 हनुमानझुला जाने बाटो बिग्रदा विद्यालय जाने साना बाल बालिकाहरूले शास्ति भोग्न बाध्य भएका छन्। बाटोको बीचमा पर्ने खोलाहरूमा बाटो मरमत नहुँदा यातायात सञ्चालन प्रभावित हुनुका साथै विद्यालयको बस गन्तव्यसम्म पुग्न सकेको छैन। यसै सन्दर्भमा हाम्रो ठोरी फेसबुक पेजले एक भिडियो सार्वजनिक गरी माडी नगरपालिकाको ध्यान आकर्षण गराएको छ। भिडियोमा देखिएअनुसार ठोरी एकाडेमीको विद्यालय बस बाटोमै रोकिनु परेको छ। बस अगाडि बढ्न नसकेपछि साना विद्यार्थीहरू बसबाट ओर्लिएर जुत्ता चप्पल हातमा समात्दै पानी र ढुङ्गा यान बाटो तरेर हिँड्न बाध्य देखिन्छन्। बर्सातको समयमा हनुमानझुलाका खोलाहरू र बिग्रेका बाटोका कारण हरेक वर्ष विद्यार्थीहरूले यस्तै शास्ति भोग्दै आएका छन्। सो सडक तत्कालै मरम्मत गरी यातायात सञ्चालन सहज बनाइदिन हनुमानझुलावासीले माडी नगरपालिका समक्ष अनुरोध गरेको छन्। बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह प्रथम सेमेस्टरका लागि भर्ना फारम भर्ने म्याद साउन 8 गतेसम्म थप गरेको छ। यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि विश्वविद्यालयको नयाँ सूचना अनुसार साउन 8 गतेसम्म कायम गरिएको हो। दूरदराजका गाउँ तथा देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गर्दै क्याम्पसले निशुल्क छात्रावासको व्यवस्था गरेको छ। क्याम्पस प्रमुख रामकृष्ण छेत्रीका अनुसार क्यान्टिन सुविधा पनि उपलब्ध रहेको छ भने खानपानलाई समेत किफायती बनाउने योजना छ। उहाँका अनुसार बीबीए कार्यक्रम नेपालमै तुलनात्मक रूपमा न्यून शुल्कमा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्यापन गराइने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टर लगायत प्रविधि मैत्री शिक्षण सामग्रीको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अप्नाइएको क्याम्पसले जनाएको छ। तीन सवारी साधन एक आपसमा ठोकिँदा करिब 26 जना यात्रु घाइते भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका 6 जलबिरे नजिक मुगली नारायणगढ सडक खण्डमा आइतबार बिहान 7:10 बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र 03001-05-05 नम्बरको बस अर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र 03002-732 नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा प्र 03001-1671 नम्बरको ट्रक एक आपसमा ठोकिएको हो। दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरुद्ध भएको सडक खण्ड सवारी साधन हटाई दुवैतर्फी पुनः सञ्चालनमा आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी 10 बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहानैदेखि रोक हटाई सडक सुचारू गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि पुनः सडक अवरुद्ध भएको थियो।
प्रशासन कार्यालय चितौनले लगातारको वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै साउन 3 गते राति 10 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ मुगलिन काठमाडौँ सडक खण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै चितौन सहित धादिङ र आसपासका जिल्लामा वर्षा जारी रहने तथा जोखिम बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो। चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ। सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आएको थियो। अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलका अनुसार 9 वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्सरे ट्युब बिग्रिएपछि असार 7 गतेदेखि सेवा अवरुद्ध भएको थियो। आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा आएकोमा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिङ्गे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै त्यस स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागले चितवन, मकवानपुर, नवलप्रासी, पूर्वपश्चिम, धादिङ, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, पाल्पा, अर्घखाँसी, प्युठान, यस्तै गरी रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने बताएको छ। नेपाली काँग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह नियमित महाधिवेशन पक्षधरले 5 बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ। समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै 5 बुँदे प्रस्ताव अगाडि सारेको हो। निवर्तमान प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गर्नुभएको पत्रमा पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत पत्र प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ 18 गते नै निम्नलिखित 5 बुँदे समझदारीको प्रस्ताव पठाएको थियो। कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय संसदीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। कतिपय प्रदेशहरूमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन तोडेसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपा तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकार्य गर्न काँग्रेस र एमाले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति रहेको नेताहरूले बताएका छन्। उहाँहरूका अनुसार नेकपा सत्ताका लागि मरिहत्ते गर्नेवाला छैन, तर सरकार नै नबन्ने र प्रदेश संरचना नै अप्ठ्यारोमा पार्ने अवस्थामा भने मिलेर अघि बढ्ने पक्षमा रहेको छ। वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ। अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्ष 2083-84 को बजेट मार्फत 50 युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि 5% मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो। उक्त घोषणाको सदनमा विरोध भएपछि उनले अन्तिम उपभोक्तालाई असर नपर्ने गरी बिजुली भाउ बढ्न नदिने घोषणा गरेका थिए। नेपाली काँग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास काँग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्। वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्प बारे बहस हुनुपर्ने उनको प्रस्ताव रहेको छ।
वर्ष 2082-83 मात्रै नेपालबाट करिब 8,00,000 नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 7,92,187 जनाले श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए, जसमा 6,97,096 जना पुरुष र बाँकी महिला छन्। अर्थात् 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनीको संख्या 47,79 नै कमी आएको देखिएको छ। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 12:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले विश्व सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्, तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 सम्म चरणमा यी दुई टोलीले खेलेका थिए, त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 79% मापन गरिएको छ। माडीमा 13 वर्षीय एक नाबालिकामाथि जबरजस्ती करडी गरेको आरोपमा एक युवक पक्राउ भएको। चौताराबाट हनुमानसुला जाने बाटो बिग्रदा विद्यालय जाने विद्यार्थीलाई शास्ति। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, 27 करोड भन्दा बढी राजस्व संकलन। जलबिरीमा 3 सवारी साधन ठोकिँदा 26 घाइते अवरोध, नारायणगढ सडक खण्ड सुचारु। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा 77 संशोधन दर्ता। आन्तरिक विवाह संविधानका लागि देउवा समूहले अगाडि सार्यो 5 प्रस्ताव। र राति 10 बजेदेखि नारायणगढ मुलिन्सर काठमाडौँ सडक खण्डमा सवारी आवागमन बन्द रहने। चितौन सहित देशका एक स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 추석.
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
4: इट्स 7 o'clock अहिले 7 बजेको छ
5: यो रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म निर्मला भट्ट सुरुमा प्रमुख समाचार देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित रातको समयमा सवारी सञ्चालनमा रोक बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई जोर्डनमा इरानी आक्रमणमा परि दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 12:45 अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने

0: प्याक खरीद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। जल तथा मौसम विज्ञान विभागले अनुमान गरिए जस्तो बाढीको खतरा नरहे पनि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल सतहले सतर्कता तह पार गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई भोलि सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह 2.7 मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ। विभागले नदी किनार डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवत जावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढी पहिरो सम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट, नेपाल थोक, कटुञ्जे बेसी सड़क खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सड़क खिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। यसै गरी अर्घकाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 0 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुङ्गा माटो खसेपछि अर्नीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडक आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सडक बन्द गरेको हो। बेनीबाट जोमसोम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घाँसामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 बजेभित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्किने सवारी साधन साँझ 7 बजेभन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नारायणगढ मुङलिङ सडक र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अरियालद्वारा आज जारी सूचनामा जिल्लाका विभिन्न स्थानहरू सहित दादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ मुगलिङ काठमाडौँ सडक राति 10 बजेपछि बन्द रहने जनाएको छ। रातिमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै सञ्चालन गर्न सूचनामा अनुरोध गरिएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन माथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिइएको हो। बैठकले प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यवहारिक सुझाव समेतलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयन योग्य व्यवहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। 5 वर्ष सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उल्लेख गर्दै सभापति थापाले सरकारले कमी कमजोरी गर्दा भने प्रमुख प्रतिपक्षी दलका हिसाबले सधैँ खबरदारी गरिरहने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढी जवाफदेही र जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। लिम्बु याकथुङ संस्कृति झल्काउने धनकुटाको चोतलुङ पार्क अहिले पूर्वी नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारमा रहेको यो पार्कले प्राकृतिक सौन्दर्यसँगै याकथुङ लिम्बु संस्कृति मुन्धुमी परम्परा र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा संरक्षण र प्रवर्धन गरिरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
3: गुराँसको राजधानी मानिने तिनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार बसन्तपुर स्थित चोतलुङ पार्क अहिले पर्यटकको रोजाइसँगै याकथुम संस्कृति र मुन्धुमी परम्परा अध्ययन गर्ने महत्वपूर्ण केन्द्र बन्दै गएको छ। गुराँसे वनबीच फैलिएको पार्कमा रैथाने वस्तुकला, परम्परागत संरचना र मुन्धुममा उल्लेख गरिएका विभिन्न वनस्पति संरक्षण गरिएको छ। ढुङ्गा गाड्ने परम्परा र प्रकृति प्रतिको श्रद्धालाई यहाँ कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पार्क भ्रमणमा आएका पर्यटकहरूले मौलिक संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्। पार्क भित्र रहेको युमा संग्रहालय अर्को प्रमुख आकर्षण हो। यहाँ पृथ्वी नारायण शाह र लिम्बुआन बीच भएका सन्धि सम्झौतादेखि याकथुम समुदायका पुराना गरगना, वेशभूषा, हात हतियार र ऐतिहासिक सामग्री सुरक्षित गरिएका छन्। संग्रहालय इतिहास अनुसन्धान र सांस्कृतिक अध्ययनका लागि महत्वपूर्ण स्रोत बनेको छ। पार्कमा विशेष गरी गुराँस फुल्ने समयमा पर्यटकको भिड लाग्ने गरेको छ। 2074 सालदेखि निर्माण सुरु भएको पार्क अहिले 100 रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हालसम्म 2 करोड रुपियाँ भन्दा बढी लगानी भइसकेको पार्कबाट वार्षिक करिब 13 लाख रुपियाँ राजस्व संकलन हुँदै आएको लाली गुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन बाबु माबुहाङले बताउनु भयो।
4: 2.5 लाख रुपियाँ गर्दै गरे 12-13 लाख रुपियाँ हामी गाह्रो सक्नु पर्यो। नयाँ सहर यहाँ हामीसँग जोडिएको छ, नयाँ सहर र पालिका मिलेर हामी भरि अब अहिले बिल्डिङदेखि अहिले फेरि बिल्डिङ भइरहेको छ, तल त्यो युमा थिएटरहरू बन्दैछ।
3: प्राकृतिक सौन्दर्य, याकथुम संस्कृति, मुन्धुमी दर्शन र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा समेटेको चोतलुङ पार्क अहिले पूर्वी नेपालको सांस्कृतिक पर्यटनको नयाँ आकर्षण बनेको छ। प्रकृति, संस्कृति र इतिहासलाई एकै ठाउँमा अनुभव गर्न सकिने चोतलुङ पार्क पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएसनको 64 वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशी नै क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। मन्त्री गुरुङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेकोले कुनै पनि परिस्थितिमा विचलित नभई इमानदारी, अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो। मन्त्री गुरुङले सुरक्षाकर्मीको मनोबल नै सुरक्षा संयन्त्रको सबैभन्दा ठूलो शक्ति भएकोले कर्मचारीको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग, समन्वय तथा नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण रियालले जानकारी दिनुभयो। छलफलमा अर्थ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो। सरकारले गत जेठ 11 गते सो विधेयक संघीय संसदमा दर्ता गराएको थियो। अछामको कमल बजार नगरपालिकाले पालिकाको 3 वडालाई नमूना कृषक गाउँका रूपमा छनौट गरी कार्यक्रम अघि बढाएको छ। बहुक्षेत्रीय पोषण योजना अन्तर्गत अहिले किसानलाई कृषि उपज, बिउ, बिजन, टनेल तथा आधुनिक कृषि यन्त्र, हाते ट्र्याक्टर लगायतका सामग्री अनुदानमा वितरण गरेपछि किसानहरू व्यावसायिक रूपमा अगाडि बढेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
5: पालिकाको खाद्य सुरक्षा निर्देशन समितिद्वारा पोषण मैत्री नमूना गाउँ बनाउनका लागि वडा नम्बर 3 बैरालाई छनौट गरिएको छ। पोषण सुधारका लागि पहिलो चरणमा 5 लाख लागतमा 35 कृषकलाई कृषि उपज, बिउ बिजन, पोली हाउस, टनेल तथा चौथे माडो कृषक समूहलाई आधुनिक कृषि यन्त्र, हाते ट्र्याक्टर अनुदानमा वितरण गरेको बताउनुहुन्छ कृषि विकास प्राविधिक सहायक सुनिल कुँवर।
6: पोषण मैत्री नमूना गाउँ कार्यक्रम सञ्चालन गर्नको लागि 35 सहभागी किसानहरूलाई सरकारीको बिउहरू र प्रत्येक जना किसानलाई एउटा एउटा पोली हाउस र खेती गर्न सहज होस् भन्नको लागि मिनी टिलर, हाते ट्र्याक्टरहरू पनि हामीहरू वितरण गर्न गइरहेका छौँ। त्यो सँगसँगै अरू काउली, बन्दा, मुला 7 किसिमको बिउहरू छ। टनेलको सही सदुपयोग गर्नु,
5: अनुदानमा वितरण गरिएका सामग्रीले कृषकलाई थप सहज हुने बताउनुहुन्छ। विगत 3 व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरिरहेका कमल बजार नगरपालिका वडा नम्बर 3 का अगुवा कृषक टिकाराम ढकाल। तरकारी खेतीका लागि पालिकाले सामग्री दिएकोमा खुसी लागेको तर सिँचाइका लागि पानीको अभाव रहेको बताउनुहुन्छ अर्का कृषक मना कामी। नमुना कृषि उद्यमी भएर जीविकोपार्जन गर्न सुझाव दिँदै पालिकाले कृषकलाई थप आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही।
7: अझै उत्पादन बढाउने, नयाँ काम गर्ने हामी हौसला दिन्छौँ। तपाईँहरूलाई नमुना कृषि उद्यमी भएर देखाउनु पर्यो, आफ्नो परिवारको पोषणको मात्रा पुरा गर्नु पर्यो र कृषिबाट तपाईँले आय आर्जन पनि बढाउनु पर्यो।
5: उडालाई नमुना कृषक गाउँ बनाउनका लागि सबै कृषकलाई उदाहरणीय काम गरेर देखाउन उडा अध्यक्ष नन्द सिंह कुँवरको सुझाव छ।
8: यहाँका कृषकहरूले केही नमुना देखाएको कारणले आफ्नो उडामा काम गराउन सक्छु भनेर समितिसँग आग्रह गरेर उहाँहरूले यो उडालाई छनौट गर्नुभएको छ। जसरी हामीले पालिकाले छनौट गर्यौँ, उडाले छनौट गर्यौँ, त्यसभन्दा पछाडि काम गरेको छ भन्ने उदाहरणको रूपमा तपाईँले देखाइदिनु भयो भने हामी निकै खुसी हुनेछौँ।
5: पोषण मैत्री नमुना गाउँको छुट्टै पहिचान बनाएर सबैको ध्यान आकर्षण गराउन सम्पूर्ण कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउनुहुन्छ नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
9: पोषण मैत्री नमुना गाउँ छ नि, त्यहाँ चाहिँ तरकारी पाइन्छ, फलफुल पाइन्छ, अब त्यहाँ जाउँ है भनेर हामी यतातिर आएर लिन सक्ने अवस्था तपाईँले सिर्जना गरिदिनु।
5: पोषणको मात्रामा सुधार ल्याउन तरकारी खेती तथा कृषि क्षेत्रमा तिनै तहका सरकारले लगानी बढाउँदै कृषकलाई प्रोत्साहन दिने र प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा जोड दिनु पर्दछ।
10: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
2: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अखाडामा हिजो राति भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आज इरानको अर्धसैनिक बल रेभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको छ। मध्यपूर्वमा अमेरिका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्ष बीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार आक्रमणमा इरानको तटीय निगरानी तथा हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थललाई निशाना बनाइएको थियो। इरानले अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन। हर्मुज जल सन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व आठौं दिनमा प्रवेश गरेको छ। रूसी सेनाले युक्रेनको कियवमा रातभर जारी राखेको ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आक्रमणमा परि चारजनाको मृत्यु भएको छ भने कम्तीमा 36 जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रूसी आक्रमणबाट कियवका 5 जिल्लामा आगलागी भएको थियो। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्ष 2082-83 7,92,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ, जसमा 6,97,096 पुरुष र 95,091 महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा गत आर्थिक वर्ष विदेशी नेपाली कामदारहरूको संख्या 47,079 कमी आएको छ। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार गत वर्ष मेन पावरहरूले 2,68,990 वैदेशिक रोजगारीमा पठाएका छन् भने 1,28,520 व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष G2G मार्फत 8,197 वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली गएको मुलुकमा यही रहेको छ। त्यहाँ 1,83,580 नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म 93.47% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई सम्पन्न भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले हाल औसत 8 अर्ब रुपियाँको हारिमा रहेको सेयर बजारको दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँ पुर्याउने लक्ष्य अघि सारेको छ। पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै बोर्डले पुँजी बजार विकास मार्गचित्र 2083 मार्फत आगामी 10 वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने रणनीति अघि सारेको हो। मार्गचित्रले सन् 2036 लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ। कुल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरणको अनुपात हाल 70-80% रहेकोमा त्यसलाई बढाएर 150% भन्दा बढी पुर्याउने लक्ष्य रहेको छ। बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 भन्दा बढी पुर्याउने र 200 भन्दा बढी साना तथा मझौला कम्पनीहरू बजारमा सूचीकृत हुने प्रक्षेपण गरिएको छ। हाल करिब 77,66,000 रहेको डिमाट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराउने योजना पुँजी बजार विकास मार्गचित्रमा उल्लेख छ। सरकारले नेपालमा उत्पादित छुर्पीको को विश्व बजार प्रवर्धन गर्ने गरी 5 वर्षे छुर्पी निर्यात राष्ट्रिय रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले नेपाललाई गुणस्तरीय छुर्पी उत्पादन तथा निर्यात केन्द्रको रूपमा स्थापित गर्दै आर्थिक समृद्धिमा योगदान गर्ने सोच अघि सारेको छ। रणनीतिले छुर्पीको लागि आवश्यक दुध उत्पादन र संकलन प्रणालीलाई सुदृढ बनाउने, छुर्पी उत्पादकको उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्ने, छुर्पीको निर्यात वृद्धि गर्ने, छुर्पी उत्पादन तथा निर्यात प्रवर्धन गर्न नीति तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्य रणनीतिले लिएको छ।
2: अब खेल समाचार रमेश टमट्टाबाट।
12: फिफा विश्वकप फुटबल 2026 को उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पाउने 1 बजे न्युयोर्क न्युजर्सी स्टेडियममा हुनेछ। अर्जेन्टिनाका कप्तान लियोरेल मेस्सीका लागि विश्वकप ट्रफी उचाल्ने यो अर्को खेल बन्न सक्छ। यस खेलमा 39 वर्षीय अर्जेन्टिनी लियोनेल मेस्सी र भविष्यमा महान खेलाडी बन्न सक्ने खेलाडीका रूपमा लिइएका 19 वर्षीय स्पेनका विङ्गर लामिने यमालको खेललाई निकै चासोका रूपमा लिइएको छ। विश्वकप 2026 अन्तर्गत आजको यो फाइनल खेलको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 गोलले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा इङ्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे। एम्बाप्पेले यससँगै विश्वकपमा आफ्नो गोल संख्या 22 पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने प्रतियोगितामा 10 गोल सहित गोल्डेन बुट दौडमा अग्रता पनि लिएका छन्। चीनको सेन्जेन सहर कोली होटलमा जारी 28 एसियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सीएम पुरुषोत्तम सिलवालले शानदार शुरूआत गरेका छन्। अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको 2 दिन नेपालका 18 वर्षीय खेलाडी पुरुषोत्तम सिलवालले सम्पन्न 3 चरणको स्पर्धामा 1 जित तथा 2 बराबरी नतिजा आत्मसात गरेका छन्। पुरुषोत्तमले 2रो खेलमा फिलिपिन्सका अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिस्टियन जियान कार्लो र 3रो चरणमा भियतनामका फिडे मास्टर दुआङ भु आनसँग खेल बराबरी गरे। सीएम सिलवालले पहिलो खेलमा ताइपेका हुआङ टुङ याङलाई हराएका थिए। अब 4थो चरणमा उनले 7औं वरियता प्राप्त चाइनिज छिया जिया छियाङसँग प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानको इस्लामाबादमा यही जुलाई 22 देखि 29 सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले आज एक कार्यक्रमका बीच विदाई गरेको राष्ट्रिय खेलकुद परिषद राखेप उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो।
2: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली पहाडी र तराई भूभागका साथै मध्य प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 26.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 64.6 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 14.9 मिलिमिटर। वीरेन्द्रनगर को अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 25.1 डिग्री सेल्सियस, वर्षा 3.5 मिलीमीटर। दिपाल को अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 22 मिलीमीटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परि 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति पौने 1 बजी अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
13: Thank you. सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
14: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
15: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
14: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
16: हेलो आयन, के छ?
17: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
16: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
17: भिडियो अन गर न यार।
16: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
17: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
18: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
19: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई, टेकमाइन्डलाई।
20: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
18: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
20: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
20: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
18: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
20: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
18: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
20: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
18: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
20: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
18: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
20: भेन्टिलेटर सेवा,
18: होल बडी चेकअप जाँचको सुविधा
20: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
18: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5-18953।
21: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
22: पर्ख दीपक,
21: किन
22: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
21: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
23: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौ।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ्दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौँ त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाजु पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढी पहिरो र सड़क अवरोधको जोखिम बढ्ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनु पर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कोशी नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्युसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढेर 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खुलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई चाहिँ जो छेउछाउमा विशेष गरेर दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूलाई हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढ्दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरुद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरणीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरुद्ध भएका छन् भने बाँकी इलाम अर्घाखाँची बागलुङ ललितपुर र सुवा रोल्पा र डणेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौ। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौँ र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौँ।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभए गतेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गै राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरुष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स युए सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% युए पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ्दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्ष सहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौँ त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाट सुरु भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढङ्गको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरू मध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 को उपाधिका लागि आज मध्यराती स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिता भर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
7: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन
8: कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ अति राम्रो ल्याएको छ।
7: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट

0: एप माई डिश होम एप सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIUN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढी बिरूवा रोपण गरेका छन्।
2: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
3: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यसैले फलफुलमा बन्नुपर्छ।
2: सुन्तलाको बिरुवा रोप्दा जङ्गली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
4: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
2: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफुलको नमुना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुषाल बताउनुहुन्छ।
5: अधिक मात्रामा रहेको यहाँको बाजो चक्कालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफुल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
2: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफुल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
6: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
2: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर सहर पस्ने वा विदेशी नै युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज।
0: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
11: प्रोप्राइटर मधुमाया जी, पढे हैन प्रोप्राइटर बनेछु, हेर्नुस् त घर खर्च

0: पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
7: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ। यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ।
8: मेरो नाम सृष्टि। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
9: मेरो नाम युवराज। हामी जस्ता बालबालिकाहरूलाई यो वर्षायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने?
10: नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु।
11: बालबालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो। यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखिएको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
12: नमस्कार, म सरबानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
10: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
11: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना, अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ रुगाखोकी र झाडा पखाला ज्वरो, अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि, अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो, अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ, त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै सङ्क्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने पनि त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुराहरू जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसा अरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ, अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानु होला। होइन भन्यो भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ, विगतमा हामीले देख्दै पनि आएका छौँ, र यसमा तपाईँ हामीले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ। केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ, त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो। र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद।
7: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
6: कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलिएको छ। नदी किनारका वासिन्दालाई सतर्क रहन अपिल गरिएको छ। नारायणगढ मुगलिन सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ, तर दक्ष कामदारको हिस्सा भने बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढीका कारण खोटाङमा दुईजनाको मृत्यु, नारायणगढ मुगलिङ सडकमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने, पानीको बहाव बढेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
0: संवादहीनता र शक्ति सङ्घर्षले काङ्ग्रेस सङ्कटमा, पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
1: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुँदे निर्देशन, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
0: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
1: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। खोटाङमा बाढीको कारण दुईजनाको मृत्यु भएको छ। खहरे खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको हो। दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 6, नेर्पाकी 43 वर्षीय शान्ता राई र केपिलासगढी गाउँपालिका 4, बाक्सिलाका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रवक्ता महतले बीपी र सिद्धार्थ राजमार्ग सुचारू गरिए पनि मेची, अरनिको र लोकपथहरू अझै अवरुद्ध नै रहेको बताउनु भएको छ।
3: मुख्य राजमार्गहरू अझै अवरुद्ध छन् भने केही चाहिँ सुचारू पनि गर्ने प्रयत्नमा भएर सुचारू पनि भएको छ। हामीलाई प्राप्त विवरण अनुसार चाहिँ बीपी राजमार्ग र सिद्धार्थ राजमार्ग चाहिँ सुचारू गरिएको छ भने मेची अरनिको कान्ति लोकपथहरू चाहिँ अझै अवरुद्ध नै छन्।
0: प्रवक्ता महतले कोशी, गण्डकी र बागमती प्रदेशका 23 वटा जिल्लाहरूमा भोलिसम्म जोखिम रहेको जानकारी दिनुभएको छ। उहाँले जोखिमयुक्त ठाउँमा रात्रिकालीन अवस्थामा यात्रा नगर्न अनुरोध गर्नुभयो।
3: जुन प्रभावित जिल्लाहरू भनेर 23 वटा जिल्लाहरू कोशी, गण्डकी र बागमती प्रदेशका थिए, तिनलाई नै बढी अहिले बेलुका र भोलि बढी देखिन्छ भने अन्य लुम्बिनी, मध्य प्रदेश र यता सुदूरहरूमा पनि छ। खाना त वर्षा नहुने त होइन, तर अलिकति बढी जोखिम त यी तिनवटाहरूमा देखायो भने ट्राभल एडभाइजरीहरू जारी गर्ने, रात्रिकालीन अवस्थामा चाहिँ विशेष गरी यात्रा नचलाउनको लागि हामीले अनुरोध गरेका छौँ।
0: प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन 11:55, विपद मद्दतका लागि 12:34, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 11:14 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह भोलिसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ। विभागका बाढीविद सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्न सक्ने बताउनु भयो। आज साँझसम्म कोशी नदीको जलसतह 4.78 मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ। राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले भोलि बिहानसम्म नदीले 6 मिटरको सतर्कता तह पार गर्न सक्ने उहाँले बताउनुभयो। विष्टका अनुसार नदीको जलसतह 6 मिटर पुगेमा सतर्कता तह र 7 मिटर पुगेमा खतरा तह पार गर्नेछ। नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका 52 वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार पूर्व तयारी तथा प्रति कार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
0: स्थानीय प्रशासनले नारायणघाट मुगलिन सडक र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द गर्ने भएको छ। जिल्लाका विभिन्न स्थानहरूसहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणघाट मुगलिन काठमाडौँ सड़क राति 10 बजेदेखि बन्द रहने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश सरियालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राख्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ। रातिमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ। बरसातका कारण शनिबार रातिदेखि यो सड़क बन्द गरिएको थियो।
1: नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विभाजनको संघारमा पुगेको छ। संस्थापन र इतरपक्ष बीचको शक्ति संघर्ष र संवादहीनताका कारण इतरपक्षले अब धेरै पर्खिएर नबस्ने र नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको कतिपय नेताहरूको बुझाइ रहँदा इतरपक्षका नेताहरूले भने एकताको सम्भावना अत्यन्तै क्षीण र कमजोर बन्दै गएको स्पष्ट पारेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
4: पार्टीभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा समूहको इतर पक्षबीच चुलिएको शक्ति संघर्ष आगामी साउन 6 गते जननायक बीपी कोइरालाको स्मृति दिवसका दिन मैदानमै पोखिने भएको छ। सो दिन संस्थापन पक्षले 77 वटा जिल्लामा आफ्नो जरा अभियान समापन गर्दैछ भने इतर पक्षले देशका 165 वटा निर्वाचन क्षेत्रमा बेग्लै कार्यक्रम गर्ने घोषणा गरेर समानान्तर गतिविधि बढाउने प्रश्न पारिसकेको छ। संस्थापन पक्षले अघि बढाएको क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियालाई इतर पक्षले पूर्ण रूपमा बहिष्कार गर्ने र यसैलाई आधार बनाएर नयाँ पार्टीको खाका कुर्ने गृह कार्य गरिरहेको छ। इतर पक्षका नेता मिन विश्वकर्माले एकताको सम्भावना कहिल्यै पूर्ण रूपमा समाप्त नहुने बताए पनि अहिले वार्ता संवाद र छलफल प्रभावकारी रूपमा अघि नबढेकाले तत्काल सहमति हुने अवस्था नदेखिएको स्पष्ट पार्नु भएको छ। विश्वकर्माले तत्काल पार्टी फुटेको भन्न नमिल्ने तर एकताको सम्भावना भने क्रमशः क्षीण हुँदै गएको बताउनु भयो।
5: एकताको सम्भावना रहि नै रहन्छ तर अहिले जुन अवस्थामा हाम्रो वार्ता संवाद छलफल हुनुपर्ने हो त्यो अवस्था नभएको र जुन शैलीमा हामी अगाडि गइराखेका छौँ त्यसले चाहिँ अहिले तत्कालै सहमति हुने अवस्था देखिँदैन। तत्कालको लागि फुट्यो नभनिहाल्यो एकताको सम्भावना चाहिँ क्षीण हुँदै गयो कमजोर हुँदै गयो।
4: इतर पक्षले साउनभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ दलको घोषणा गर्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने यसलाई पार्टी विधान विपरीतको कदम र राजनीतिक कमजोरी भनेको छ। इतर पक्षको यो आरोप र रणनीतिलाई अस्वीकार गर्दै संस्थापन पक्षका नेता तथा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाईली पार्टी फुट्ने कुरालाई केवल उच्च स्तरको बार्गेनिङ मात्र ठान्नुहुन्छ। कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन दैनिक रूपमा संवाद र छलफलहरू भइरहेकाले अन्ततः सबै मिलेर नै अगाडि बढ्ने दावी उहाँको छ।
6: अहिले बार्गेनिङ होला फुट्दैन पार्टी कार्यकर्ताका बिचमा फुट्नु नहुनेछ। कार्यकर्ताका बिचमा जहाँ चारवटा जहाँ जहाँ झन्डा छ उहाँहरूलाई पनि हामी समेट्छौँ वार्ता भएर छलफल भएर। त्यही भएर उदारतापूर्वक पार्टीको विधान र विधि प्रक्रियाभित्र विधानको सर्वसत्ताभित्र विधानले अङ्गीकार अङ्गीकार गरेको बाटोमा सहमति र एकता कायम गर्न हामी तयारै छौँ। संवाद छलफल प्रयासहरू भइरहेका छन् तर जहाँसम्म लाग्छ हामी एक भएर नै जान्छौँ।
4: नेतृत्व तहको यो वारपारको लडाईले कङ्ग्रेसका कार्यकर्तामा अन्यल मात्र बढाएको छैन राजनीतिक वृत्तमा पनि नयाँ तरङ्ग पैदा गरेको छ। राजनीतिक विश्लेषक विष्णु दाहाल कङ्ग्रेस व्यवहारिक रूपमा धेरै अघि नै फुटिसकेको र अहिलेको विवाद नियोजित भूराजनीतिक खेलको हिस्सा भएको दावी गर्नुहुन्छ।
7: फङ्सनली अस्ति नै फुटेकै हो अब यसको स्ट्रक्चरली देखि नै अब बल्ल फुट्न लाग्यो हो मेरो बुझाइ चाहिँ। यो फुट्नु भनेको चाहिँ के देखिन्छ भने अब यो कोर्स फेरिने सङ्केत हो भन्ने चाहिँ मलाई लाग्छ। यो जियो पोलिटिकल गेमको एउटा पार्ट हो त्यो तपाईँ उल्टो उल्टो निर्णयहरू भइरहेको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
8: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमा भित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-6005।
9: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बल का UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
9: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढाले बताउनुभयो।
11: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमोदन निर्देशन शिक्षा र खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 बाल सुधार गृह मध्ये जम्मा 4 बाल सुधार गृह मात्रै स्कुलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बालबालिकाको त्यहाँभित्र कुनै बालबालिका अकस्मात मृत्यु हुन पुगे पनि तालुक निकायमा सुधार दिनुपर्ने र उहाँको परिवारमा चाहिँ सुधार दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थापन क्षमता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
1: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित रहेका छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले त्यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढाले बताउनुभयो। उहाँले बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको जानकारी समेत दिनुभयो।
11: अहिले 1085 को संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बाल बालिका यसमा रहेको छ संख्या। त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आफूखुसी भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किनु चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
1: प्रवक्ता बुटाले हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकाल टारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सिपमूलक तालिमका कार्यक्रमहरूलाई पनि क्रमशः विस्तार गर्दै लिएको जनाएको छ।
0: यस्तै सांसदहरूले बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले देशका विभिन्न बाल सुधार गृहको अवस्था दयनीय रहेको भन्दै व्यवस्थापनका लागि कानून निर्माणमा जोड़ दिएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले बाल बालिकासँग सम्बन्धित विषयहरू विभिन्न ऐनहरूमा छरिएर रहेको उल्लेख गर्दै एकीकृत छाता ऐन निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। वयस्क र नाबालिगलाई एउटै स्थानमा राख्दा थप समस्या निम्तिने भन्दै उहाँले नागरिक समाज र निजी क्षेत्रले सञ्चालन गरेका सुधार गृहहरूलाई पनि सरकारले नियमन र समन्वय गरी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो।
12: तत्काल राज्यले थुप्रै बाल सुधार केन्द्रहरू चाहिँ स्थापना गर्न सम्भव नहोला, तर सँगसँगै सिभिल सोसाइटी अर्गनाइजेसनहरूले पनि थुप्रै त्यसरी सञ्चालन गरेकी छन् कुनै न कुनै तरिकाबाट, र प्राइभेट सेक्टरले पनि सुधार गृह भनेर सञ्चालन गरेकी छ। उनीहरूसँग कोअर्डिनेसन गरेर राज्यले कम्तीमा त्यसलाई एउटा एक खालको अनरसिप लिएर उनीहरूलाई बरु इन्सेन्टिभ केही दिएर हुन्छ भने दिन सकिन्छ, र उनीहरूको चाहिँ जुन सेवा दिने खालको क्वालिटी हो, क्वालिटीमा राम्रो चाहिँ छैन भने बरु क्वालिटी विस्तार गर्ने गरी उनीहरूलाई के सहयोग गर्न सकिन्छ त्यसमा त्यसो गर्न सकियो भने हामी सबैलाई एडजस्ट गर्ने गरी जान सक्छौँ होला।
0: राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद भूमिका श्रेष्ठले धुपन्देहीको बाल सुधार गृहको अवस्था भयावह रहेको उल्लेख गर्दै उनीहरूले तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालय र भूमि सुधार मन्त्रालयसँग समन्वय गरी ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो।
13: धुपन्देही जिल्लाको चाहिँ जुन महिला विकास भवनमा राखिएको अवस्था छ त्यहाँ एकदमै एउटा कोठामा 70 जना बाल बालिका बालक बस्नुहुन्छ कि, यस्तो गर्मी छ, फ्यान छैन, कुलर छैन, यति धेरै मानसिक यातना छ, र त्यहाँ हामीले बुझ्दाखेरि तत्काल सुरु गर्नुपर्ने चाहिँ त्यो स्थानान्तरण गर्नुपर्ने देखेको हुनाले चाहिँ यसलाई चाहिँ छिटोभन्दा छिटो गृह मन्त्रालयसँग त समन्वय गरिसक्नु भन्नुभएको छ, भूमि सुधार मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद निनु कुमारी कर्णले बाल सुधार गृहहरूमा शिक्षा, स्वास्थ्य, खेलकुद र मनोरञ्जनको अवस्था शून्य रहेको भन्दै सुरक्षाका नाममा बाल बालिकाले थुनेर मात्र राखिएको आरोप लगाउनुभयो।
14: त्यहाँ प्राथमिक उपचारको व्यवस्था केही पनि छैन, जिरो छ। शिक्षाको अवस्था पनि जिरो छ, खेलकुदको अवस्था पनि जिरो छ, मनोरञ्जनको अवस्था पनि जिरो छ, के पनि छैन, राखिएको छ। बालक मात्रै हुनुहुन्छ त्यहाँ, बालकहरूलाई त्यो स्थानमा एउटा सुरक्षाको व्यवस्था गरिएको छ।
0: प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
15: बाल सुधार गृहमा रहेका बाल बच्चाहरूलाई हामीले चाहिँ पारिवारिक वातावरण दिनुपर्छ भनेर हामीले अस्ति छलफल म गर्यो, त्यसलाई समेट्नु भएको छ होइन। त्यो गर्दाखेरि पनि हामीले चाहिँ एउटा कुरा के ध्यानमा दिनुपर्छ भने चाहिँ त्यो अभिभावकको रूपमा जुन जसलाई चाहिँ हामीले नियुक्ति गरेको हुन्छ नि राज्यले, उहाँ चाहिँ कस्तो भने शारीरिक रूपले पनि बाल मनोविज्ञान बुझ्ने त्यो बच्चाहरूको बिचमा बसेर डिल गर्न सक्ने चाहिँ सबै चिजले सक्षम हुनुपर्छ, नभए चाहिँ फेरि उहाँको आफ्नो पनि त ज्यानको खतरा हुन्छ नि त, त्यो ग्रुप सबै मिलेर त्यहाँ अब ज्यानको खतरा हुन सक्छ, त्यसलाई पनि हामीले उहाँको सुरक्षाको विषयमा पनि हाम्रो राज्यले ध्यान दिनुपर्छ।
0: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बासकोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारलाई निर्देशन दिनुभयो।
16: सरकारले राखेका बाल सुधार गृहमा र हामीले बालबालिकालाई संरक्षण गर्ने र सम्पूर्ण बालबालिकालाई संरक्षण गर्ने राज्यको दायित्व भनिराखेका छौँ। सँगसँगै सरकारले नै बनाएका बाल सुधार गृहमा बाल विजयकर्तालाई लगेर उहाँहरूको पोषणको बारेमा चिन्ता गर्ने पनि सरकारकै प्रथम दायित्व हो जस्तो लाग्छ।
0: सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताउनुभयो। उहाँले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
17: बाल सुधार गृहको उद्देश्य दण्ड दिनु होइन, सुधार गर्नु हो र संरक्षण गर्नु हो, र शिक्षा, सी विकास र सम्मानजनक पुनर्स्थापनाको अवसर प्रदान गर्नु हो। त्यसैले मन्त्रालयले बाल सुधार गृहलाई अझ बाल मैत्री, सुरक्षित, अधिकार मैत्री तथा पुनर्स्थापनामुखी संस्थाका रूपमा विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।
1: बैंकर्सहरूले सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिन सुझाव दिएका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियममा ल्याउनुपर्ने सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउन सके मात्र यो क्षेत्रमा देखिएका समस्या समाधान हुने बताउनुभयो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सी सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पनि सहकारीलाई राष्ट्र बैङ्कको नियमनभित्र ल्याउनु पर्नेमा जोड दिनुभयो। उहाँले बैङ्किङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखी सहकारीमा विगतमा देखिएका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभयो। उहाँले राष्ट्र बैङ्कलाई नियमन गर्न नदिने हो भने त्यस्ता सहकारीलाई बैङ्किङ कारोबार गर्न दिन नहुने तर्क गर्नुभयो।
0: गण्डकीका तीन अदालतमा झरेका 3,300 मिसिल पुनः प्राप्ति भएका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्के जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण झरेका 6,126 थान मिसिलमध्ये 3,307 थान मिसिल पुनः प्राप्त भएका हुन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्के जिल्ला अदालतमा नष्ट भएका 2,065 थान मिसिलमध्ये 1,989 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3,804 थान मिसिलमध्ये 1,068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपरजिस्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्के जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2,751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।
1: बागमती प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले हेलो सिएम कक्ष स्थापना गर्ने भएको छ। प्रदेशका नागरिकहरूले भोग्नु परेको समस्या, गुनासो र उजुरीलाई 7 दिनभित्र फर्सेउट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्र्याकिङ र ट्रेसिङ गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनका लागि पनि बजेट व्यवस्था गरिएको बताउनुभयो। मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न 4,49,00,000 बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: Mikäs bonus pal? सहित पात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार रुकुम पूर्व केन्द्र भएर आज 5 म्याग्निच्युडको भूकम्प गएको छ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि 4:30 रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो भूकम्प रुकुम पूर्व सहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ
2: प्रहरीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर औसत कारोबारी दुईजनाले पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् लागू औषध नियन्त्रण ब्युरोको टोलीले आज कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूले पक्राउ गरेको हो यस क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन् लागू औषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाउनु परेको ब्युरोले जनाएको छ प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा लागू औषधिजन्य लागू औषध बरामद भएको छ यसबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागू औषध सहित दुईजना पक्राउ परेका छन् सशस्त्र प्रहरी बल नेपालले ती दुईजनालाई आज पक्राउ गरेको हो पक्राउ पर्नेमा काठमाडौँको किर्तिपुर नगरपालिका 9 पागा दोबाटो बस्ने 39 वर्षीय अनिल देउला र उदयपुर गाईघाट घर भैहाल चन्द्रगिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षीय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले जनाएको छ सशस्त्र प्रहरीको टोलीले पक्राउ परेका दुईजनासँग 50 बक्समा 15,000 क्याप्सुल औषधि लागू औषध ट्रामाडोल बरामद गरेको छ
3: औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीहरूले 46 करोडभन्दा बढी महसुल राज्य कोषमा दाखिला गरेका छन् विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा 5 जनाको मृत्यु भएको छ भने 14 जना बेपत्ता भएका छन् उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट 5 जनाको शव फेला पारेका हुन् इरान प्रवेश गर्ने उद्देश्यले हेलमन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अघि बढेको अफगानी नागरिकहरू 19 जनाको समूहमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् स्थानीय अधिकारीका अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ बेपत्ता रहेका 14 जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान चलाई सञ्चालन गरिरहेका छन् उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्
3: नेपाल परिवेशमा अब खेल समाचार
4: विश्वकप फुटबल विशेष विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप यति बेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ फाइनलमा आज राति 2 विजेता अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन् स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज राति 12:45 सुरु हुनेछ स्पेन र अर्जेन्टिना दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन् दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर 1 र विश्व नम्बर 2 बीचको घमासान प्रतिस्पर्धाका रूपमा प्रतीक्षा गरिएको छ अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले 16 वर्षदेखि विश्वकप उचाल्न सकेको छैन स्पेन सन् 2010 विश्व विजेता हो सन् 1966 विश्वकपमा यी दुई टोलीले समूह चरणमा खेलेका थिए जुन खेल 2-1 अर्जेन्टिनाको पक्षमा गएको थियो आजसम्मको सबै गरी अर्जेन्टिना र स्पेनले 14 खेल खेलेका छन् जसमा स्पेनले 6 पटक जित्दा अर्जेन्टिनाले पनि 6 पटक नै जितेको छ 2 खेल भने बराबरीमा सकेका छन् विश्वकपको उपाधि भिडन्तमा विश्वका सुपरस्टार लियोनल मेसी र सानै उमेरमा विश्वकपका स्टार बन्दै गरेका लामिन एमालको प्रतिस्पर्धा हेर्न पाइनेछ एउटै क्लबबाट नाम कमाएका यी दुई खेलाडीको यो दोस्रो भेट हुनेछ। मैदानमा भने यो पहिलो भेट हुनेछ। यसअघि युनिसेफको एक कार्यक्रमले यी दुईको पहिलो भेट गराइदिएको थियो जति बेला एमाल शिशु र मेस्सी उमेरको दोस्रो दशक पार गर्दै थिए। बाथटबमा एमाललाई नुहाइदिएको त्यही तस्विर अहिले फेरि इन्टरनेटमा भाइरल बनिरहेको छ। एमालले फाइनलमा निर्णायक गोल गर्ने बलियो सम्भावना छ। एमालको गति र फुर्तिलोपनले अर्जेन्टिनाको डिफेन्सको कठिन परीक्षा लिने पनि पक्का छ। यस विश्वकपको सबैभन्दा रोचक प्रतिस्पर्धा गोल्डन बुटमा रहेको छ। फ्रान्सका सुपरस्टार केलियन एम्बापेले तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या 10 पुर्याएका छन् र शीर्ष स्थानमा रहेका छन्। उनले अब प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीलाई दुई गोलले उछिनेका छन्। 8 गोल गरेका मेस्सीले विश्वकप फाइनल खेल्न बाँकी रहेकाले अझै पनि एम्बापेलाई उछिन्ने सम्भावना छ। गोल्डन बलको दौडमा पनि मेस्सी सबैभन्दा अगाडि छन्। उनलाई जुड बेलिङ्गम लगायतका खेलाडीले बलियो दावेदारी प्रस्तुत गरेका छन्। तर विश्वकप फाइनलको प्रदर्शनले नै अन्तिम निर्णयमा ठूलो प्रभाव पार्ने भएकाले अर्जेन्टिना र स्पेन बीचको उपाधि भिडन्त यो अवार्डका लागि निर्णायक बन्नेछ। गोल्डन ग्लोभ्सको दौडमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज र स्पेनका गोलरक्षक उनाई सिमोन अघि छन्। सम्भवतः विश्वकपको फाइनलमा गरिने प्रदर्शनले यी दुई मध्ये एकजनाले यो अवार्ड जित्नेछन्। फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भेन्सिसले पाएका छन्। विश्वकपको उपाधि जित्ने टोलीले $5 करोड पाउँदा दोस्रोले $3,30,00,000 पाउनेछ। फिफाले यो विश्वकपबाट च्याम्पियनलाई औँठी पनि दिने भएको छ। विजेता टोलीका लागि 30 औँठी छुट्याइएको छ। फाइनल खेल सुरु हुनु अघि विभिन्न सांस्कृतिक कार्यक्रम तथा सहभागी राष्ट्रहरूको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। फिफाका अनुसार अमेरिका, क्यानाडा र मेक्सिकोका सांस्कृतिक विविधतालाई झल्काउने विशेष प्रस्तुति पनि समावेश गरिएको छ। यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वकप इतिहासकै पहिलो हाफ टाइम सो हुनेछ। अमेरिकी फुटबलको सुपर बाउलबाट प्रेरित यस कार्यक्रमलाई विश्व प्रसिद्ध ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले संयोजन गर्नेछन्। करिब 11 मिनट लामो रहने साङ्गीतिक कार्यक्रममा साकिरा, मेडोना, बीटीएस तथा जस्टिन बिबर सहितका अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्त प्रस्तुति दिने फिफाले जनाएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बाढीका कारण खोटाङमा 2 जनाको मृत्यु। नारायणगढ मुगलिङ सडकमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
2: संवादहीनता र शक्ति संघर्षले काङ्ग्रेस संकटमा। पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
3: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुधे निर्देशन। ऐन संशोधन गरी सजाय घटाउने तयारी।
2: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
3: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
5: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
6: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
5: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
5: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
6: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएम द्वारा जारी संयुक्त अनुरोध
8: बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452112200 छ।
5: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
6: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
9: 24 घण्टा इमर्जेन्सी सेवा
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
9: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
9: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
6: भेन्टिलेटर सेवा
9: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 853 5189 853
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
12: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 5550 77 061 र 98 55 77 53।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 440 4 93 580 र 98 55 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: उपजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परि 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले अनुमान गरिए जस्तो बाढीको खतरा नरहे पनि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। यसै गरी अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 0 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुङ्गा माटो खसेपछि अरणीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि काली गण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सडक आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेखे बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सडक बन्द गरेको हो। नारायणगढ मुगलिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा जिल्लाका विभिन्न स्थानहरू सहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ मुगलिन काठमाडौँ सडक राति 10 बजेपछि बन्द रहने जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिएको हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधन सुझाव विषय गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढी जवाफदेही र जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
6: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
5: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
7: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
4: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएसनको 64 वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले दक्ष युवा, रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। गृहमन्त्री सुदन गुरुङले सशस्त्र प्रहरी बलका कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। मन्त्री गुरुङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेकाले कुनै पनि परिस्थितिमा विचलित नभई इमान्दारी, अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अरियालले जानकारी दिनुभयो। छलफलमा अर्थ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अखडामा हिजो राति भएको आक्रमणमा 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आज इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको छ। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार।
8: गत आर्थिक वर्ष 2082-83 7,92,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 जना नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ, जसमा 6,97,096 जना पुरुष र 95,091 जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशी नेपाली कामदारहरूको संख्या 47,079 जनाले कमी आएको छ। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार गत वर्ष मेन पावरहरूले 2,68,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् भने 1,28,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली गएको मुलुकमा यही रहेको छ। त्यहाँ 1,83,580 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म 93.47% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई सम्पन्न भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले हाल औसत 8 अर्ब रुपियाँको हारिमा रहेको सेयर बजारको दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँ पुर्याउने लक्ष्य अघि सारेको छ। पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै बोर्डले पुँजी बजार विकास मार्गचित्र 2083 मार्फत आगामी 10 वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने रणनीति अघि सारेको हो। मार्गचित्रले सन् 2036 सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ। कुल गार्हस्थ उत्पादन र बजार पुँजीकरणको अनुपात हाल 70-80% रहेकोमा त्यसलाई बढाएर 150% भन्दा बढी पुर्याउने लक्ष्य रहेको छ। बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 बढी पुर्याउने र 200 बढी साना तथा मझौला कम्पनीहरू बजारमा सूचीकृत हुने प्रक्षेपण गरिएको छ। हाल करिब 77,66,000 रहेको डिम्याट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसङ्ख्यालाई बजारमा आबद्ध गराउने योजना पुँजी बजार विकास मार्गचित्रमा उल्लेख छ। सरकारले नेपालमा उत्पादित छुर्पीको विश्व बजार प्रवर्धन गर्ने गरी 5 वर्षे छुर्पी निर्यात राष्ट्रिय रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले नेपाललाई गुणस्तरीय छुर्पी उत्पादन तथा निर्यात केन्द्रको रूपमा स्थापित गर्दै आर्थिक समृद्धिमा योगदान गर्ने सोच अघि सारेको छ। रणनीतिले छुर्पीको लागि आवश्यक दुध उत्पादन र संकलन प्रणालीलाई सुदृढ बनाउने, छुर्पी उत्पादकको उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्ने, छुर्पीको निर्यात वृद्धि गर्ने, छुर्पी उत्पादन तथा निर्यात प्रवर्धन गर्न नीति तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्य लिएको छ।
4: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुनेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका लागि विश्वकप ट्रफी उचाल्ने यो अर्को खेल बन्न सक्छ। यस खेलमा 39 वर्षीय अर्जेन्टिनी लियोनेल मेस्सी र भविष्यमा महान खेलाडी बन्न सक्ने खेलाडीका रूपमा लिइएका 19 वर्षीय स्पेनका विङ्गर लामिने यमालको खेललाई निकै चासोका रूपमा लिइएको छ। विश्वकप 2026 अन्तर्गत आजको यो फाइनल खेलको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा इङ्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे। एम्बाप्पेले यससँगै विश्वकपमा आफ्नो गोल संख्या 22 पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने प्रतियोगितामा 10 सहित गोल्डेन बुट दौडमा अग्रता पनि लिएका छन्। चीनको सेन्जेन सहर कोली होटलमा जारी 28 एसियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सीएम पुरुषोत्तम सिलवालले शानदार शुरूआत गरेका छन्। अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको दोस्रो दिन नेपालका 18 वर्षीय खेलाडी पुरुषोत्तम सिलवालले सम्पन्न 3 चरणको स्पर्धामा 1 जित तथा 2 बराबरी नतिजा आत्मसात गरेका छन्। पुरुषोत्तमले दोस्रो खेलमा फिलिपिन्सका अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिस्टियन जियान कार्लो र तेस्रो चरणमा भियतनामका फिडे मास्टर दुआङ भु आनसँग खेल बराबरी गरे। सीएम सिलवालले पहिलो खेलमा ताइपेका हुआङ टुङ याङलाई हराएका थिए। अब चौथो चरणमा उनले 7 वरियता प्राप्त चाइनिज छिया जिया छियाङसँग प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानको इस्लामाबादमा यही जुलाई 22 29 आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले आज एक कार्यक्रमका बीच विदाई गरेको राष्ट्रिय खेलकुद परिषद राखेप उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो।
4: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली पहाडी र तराई भूभागका साथै मध्य प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परि 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सामूहिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
7: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
8: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
9: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
9: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
6: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
9: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
9: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
9: सम्पर्क नम्बर 98 550 73 474, 98 550 77 680 र 98 455 33 158।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
12: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
13: You are listening to So This FM 93.2 MHz, the best

माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ

मोबाइल अफसर मार्फत एक साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म श्रीजा थापा तपाईं हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ टिकटकबाट चिन्चान बनाई माडीका 13 वर्षीय एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् टिकटक मार्फत पीड़ित नाबालिकासँग बोलचाल र चिन्चान बनाएका माडी 3 रेवा टोल निवासी 19 वर्षीय सरफ राज मियाले बालिकालाई माडी नगरपालिका 1 बोटे टोल नजिकै मरट खोलातर्फ बोलाई झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो घटनापछि पीड़ित नाबालिकालाई घर नजिकै छोडेर आरोपित युवक फरार भएका थिए घटनाबारे राति करिब 11:30 बजे परिवारबाट प्रहरीलाई खबर भएसँगै हाल आरोपित युवकलाई पक्राउ एवं घटनाको अनुसन्धान अगाडि बढेको स्थानीयले बताएका छन् पीड़ित बालिकालाई उपचारका लागि राति 1:35 बजे भरतपुर अस्पताल रिफर गरिएको थियो हाल बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र आफन्तको उपस्थितिमा उपचार भइरहेको बुझिएको छ बाट माडी नौ हनुमानसुला जाने बाटो बिग्रदा विद्यालय जाने साना बाल बालिकाहरूले शास्ति भोग्न बाध्य भएका छन् बाटोको बीचमा पर्ने खोलाहरूमा बाटो मरमत नहुँदा यातायात सञ्चालन प्रभावित हुनुका साथै विद्यालयको बस गन्तव्यसम्म पुग्न सकेको छैन यसै सन्दर्भमा हाम्रो ठोरी फेसबुक पेजले एक भिडियो सार्वजनिक गरी माडी नगरपालिकाको ध्यान आकर्षण गराएको छ भिडियोमा देखिए अनुसार ठोरी एकाडेमीको विद्यालय बस बाटोमै रोकिनु परेको छ बस अगाडि बढ्न नसकेपछि साना विद्यार्थीहरू बसबाट ओर्लिएर जुत्ता चप्पल हातमा समात्दै पानी र ढुङ्गा यान बाटो तरेर हिँड्न बाध्य देखिन्छन् बर्सातको समयमा हनुमानसुलाका खोलाहरू र बिग्रेका बाटोका कारण हरेक वर्ष विद्यार्थीहरूले यस्तै शास्ति भोग्दै आएका छन् सो सडक तत्कालै मरम्मत गरी यातायात सञ्चालन सहज बनाइदिन हनुमानसुलावासीले माडी नगरपालिका समक्ष अनुरोध गरेको छन् बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह प्रथम सेमेस्टरका लागि भर्ना फारम भर्ने म्याद साउन 8 गतेसम्म थप गरेको छ यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि विश्वविद्यालयको नयाँ सूचना अनुसार साउन 8 गतेसम्म कायम गरिएको हो दूरदराजका गाउँ तथा देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गर्दै क्याम्पसले निशुल्क छात्रावासको व्यवस्था गरेको छ क्याम्पस प्रमुख रामकृष्ण छेत्रीका अनुसार क्यान्टिन सुविधा पनि उपलब्ध रहेको छ भने खानपानलाई समेत किफायती बनाउने योजना छ उहाँ अनुसार बीबीए कार्यक्रम नेपालमै तुलनात्मक रूपमा न्यून शुल्कमा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्यापन गराइने पुस्तकालय स्मार्ट बोर्ड प्रोजेक्टर लगायत प्रविधि मैत्री शिक्षण सामग्रीको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अप्नाइएको क्याम्पसले जनाएको छ तीन सवारी साधन एक आपसमा ठोकिँदा करिब 26 जना यात्रु घाइते भएका छन् चितवनको इच्छाकामना गाउँपालिका 6 जलबिरे नजिक मुगली नारायणगढ सडक खण्डमा आइतबार बिहान 7:10 बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र 03001-0505 नम्बरको बस अर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र 03002-732 नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा प्र 03001-0671 नम्बरको ट्रक एक आपसमा ठोकिएको हो दुर्घटना घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ दुर्घटना हुँदा अवरुद्ध भएको सडक खण्ड सवारी साधन हटाई दुवैतर्फी पुनः सञ्चालनमा आएको छ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी 10 बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो आइतबार बिहानैदेखि रोक हटाई सडक सुचारू गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि पुनः सडक अवरुद्ध भएको थियो शासन कार्यालय चितवनले लगातारको वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै साउन 3 गते राति 10 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ मुगलिन काठमाडौँ सडक खण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै चितवन सहित धादिङ र आसपासका जिल्लामा वर्षा जारी रहने तथा जोखिम बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आएको थियो अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलका अनुसार 9 वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्सरे ट्युब बिग्रिएपछि असार 7 गतेदेखि सेवा अवरुद्ध भएको थियो
आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा आएकोमा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिङ्गे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै त्यस स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागले चितवन, मकवानपुर, नवलप्रासी, पूर्व पश्चिम, धादिङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, पाल्पा, अर्घखाँसे, प्युठान, यस्तै गरी रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, धुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने बताएको छ। नेपाली काँग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह नियमित महाधिवेशन पक्षधरले 5 बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ। समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै 5 बुँदे प्रस्ताव अगाडि सारेको हो। निवर्तमान प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गर्नुभएको पत्रमा पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत पत्र प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ 18 गते नै निम्नलिखित 5 बुँदे समझदारीको प्रस्ताव पठाएको थियो। पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय संसदीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। कतिपय प्रदेशहरूमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन तोडेसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपा तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकारी गर्न काँग्रेस र एमाले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति रहेको नेताहरूले बताएका छन्। उहाँहरूका अनुसार नेकपा सत्ताका लागि मरिहत्ते गर्नेवाला छैन, तर सरकार नै नबन्ने र प्रदेश संरचना र प्रदेश संरचना नै अप्ठ्यारोमा पार्ने अवस्थामा भने मिलेर अघि बढ्ने पक्षमा रहेको छ। बागले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ। अर्थमन्त्री बागले चालु आर्थिक वर्ष 2083-84 बजेट मार्फत 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि 5% मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो। उक्त घोषणाको सदनमा विरोध भएपछि उनले अन्तिम उपभोक्तालाई असर नपर्ने गरी बिजुली भाउ बढ्न नदिने घोषणा गरेका थिए। यसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास काँग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्। वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्प बारे बहस हुनुपर्ने उनको प्रस्ताव रहेको छ। 2082-83 मात्रै नेपालबाट करिब 8 लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 7,92,187 जनाले श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए, जसमा 6,97,096 जना पुरुष र बाँकी महिला छन्। अर्थात् 2081-82 तुलनामा गत आर्थिक वर्ष वैदेशिनीको संख्या 47,079 नै कमी आएको देखिएको छ। विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 12:15 सुरु हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार
लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ. अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्, तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन्. यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ. स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्. दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएको छ. विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्. यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए. त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो. नमस्कार.

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: निष्पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: ह्या नकरा त

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त

0: राम भक्त अधिकारी।
1: गीतोपदेशको क्रममा भगवान श्री कृष्ण अर्जुनलाई उपदेश बक्सिन्छ। देवान् भावयतानेन ते देवा भावयन्तु वः परस्परं भावयन्त श्रेय परमवाप्स्यथ भन्नुहुन्छ। यज्ञद्वारा सन्तुष्ट भएका देवताहरूले तिमीहरूलाई पनि सन्तुष्ट पारिदिन्छन्। तिमीले भगवानको यजन गर, भगवानले तिमीलाई अदृश्य रूपले परमात्मालाई परमात्माले तिमीलाई धेरै धेरै कुराहरू दिलाइदिनुहुन्छ। देवताको र तिम्रो बिचमा पारस्परिक सम्बन्ध प्रेम राख। त्यसरी सम्बन्ध प्रेम गऱ्यौ भने तिमीलाई परमात्माले सहयोग पुर्याउँछन्। देवताको भावना तिमीले गर, तिम्रो भावना देवताले गर्नुहुन्छ। देवताहरू सांसारिक कार्यका लागि अधिकार प्राप्त प्रशासक हुन्। हरेक प्राणीलाई शरीर तथा आत्मा धारण गर्नका लागि आवश्यक पर्ने हावा, प्रकाश, पानी त्यसै अन्य वरदानहरू दिने अधिकार देवताका अधीनमा छन्। परमात्माले हाम्रो बाँच्नको लागि आकाश दिनुभयो। जब हामीले खुला आकाश पायौँ, हामी खुला हावामा खुला आकाशमा हिँडिरहेका छौँ, कतै बन्धन छैन। परमात्माले हामीलाई अति आवश्यकीय वस्तु हावा दिनुभयो, जुन हावाले हामी सास फेर्न पाइराखेका छौँ। त्यो हावा भित्र पुग्छ फोक्सोमा, त्यहाँका दूषित वस्तुहरूलाई बाहिर निकाल्छ, बाहिरको अक्सिजन लिएर गएर भित्र परिपुष्ट पारिदिन्छ। यसरी परमात्माले प्राणीहरूप्रति माया गरेर हावा दिनुभयो। यदि एकछिन मात्रै पनि हावा हुँदैन अरे भने सबै प्राणी मर्ने छन्। सबै प्राणीको दया परवश भएर भगवान्ले हावा दिनुभयो। यो हावा यस्तो छ, कहिल्यै पनि विश्राम गर्दैन, चलिरहन्छ रातो दिन। हामी विश्राम गर्छौँ, थकै लाग्यो विश्राम गर्छौँ, रातभरि हामी विश्राम गर्छौँ, तर हावाले विश्राम गर्दैन। भगवान्ले हामीलाई सूर्य दिनुभयो, त्यो घामले हामीलाई यो संसारमा ताप दिएर सारा वस्तुहरूलाई पकाइदिने, वनस्पति अन्नहरू पकाइदिने र सारालाई प्रकाश गरिदिने, ताप दिने कामहरू गरिराखेको छ। यसरी परमात्माले अत्यन्त दयावश भएर हामीलाई बस्ने ठाउँ पृथ्वी दिनुभएको छ। यही पृथ्वीमा कोही जलचर भएका छन्, कोही नवचर भएका छन्। यी सारा जलचर प्राणीहरू, नवचर प्राणीहरू, थलचर प्राणीहरू आफ्नो आफ्नो कर्महरू गरिराखेका छन् यिनले। हामीले देख्छ पानीभित्र के खाएर बाँच्या होलान् जस्तो लाग्छ, तर उनीहरूको व्यवस्था ईश्वरले गरिदिएको छ। आकाशमा बस्ने प्राणीहरू हावा लागेको छ, असिना परेको छ, पानी परेको छ, सन्तान जोगाउनु छ, आफ्नो जीवन जोगाउनु छ, तैपनि उनीहरू सन्तुष्टि छन्। यसरी आफ्नो जीवन बिताइराखेका छन् यिनले पनि। यिनीहरूले पनि त्यो परमात्माको चिन्तन गरिराखेका छन्, त्यही सत्वमा बसिराखे कर्म छोडेका छैनन्। ती पन्छीहरूले आफ्ना सन्तान जन्माउने प्रक्रियाहरू गरेर अनि आफ्नो जीवन सफल पारिराखेका छन्। माछाहरू पानीमा फुल पारेर छोडिदिन्छन्, अनि त्यही पानीमा आफै आफ सन्तान जन्मिन्छन्, अनि आफ्नो जीवन उनीहरूले फेरि सफल पारेका छन्। कोही पन्छीहरू बालुवामा गएर फुल पारेर छोडिदिन्छन्, फुल आफै फुट्छ। बालुवामा ती बच्चाहरूले के खाएका होलान्? ईश्वरले सबै कुराको बन्दोबस्त मिलाएको हुँदा चिन्ता गर्नुपर्ने कुराहरू यहाँ केही पनि छैन। त्यस कारणले भगवान् भन्नुहुन्छ त्र्यम्बकम् यजामहे। यसरी भगवानका पाँचवटा मुख छन्, अब तेज वायु आकाश र पृथ्वी, यसलाई पञ्चभक्षण भरिकन यसरी भगवान् शिवजीलाई हामी प्रार्थना गर्छौँ। भगवान् शिवजीलाई श्रीनेत्रम पनि भन्छ। बेलपत्रका तिनवटा पातहरू हामीले चढाउने गरेको छ, तिनवटा पात भएको त्यो तिनवटा पातलाई सत्व रज र तम भनेर प्रकृतिका तिनवटा गुणलाई हामी त्यहाँ पुकार गरेर चढाउँछौँ, सत्व रज र तम। त्यस्तै गरेर जाग्रत स्वप्न सुसुप्ति भनिकन ती तिनवटा पातलाई नामाकरण गरेर भगवान् शिवजीको शिवलिङ्गमाथि हामी चढाउने गरेका छौँ। त्यस्तै गरेर भगवान् शिवजीले जन्मस्थिति र प्रलय गराउनुहुन्छ। यो तिनवटा कर्म गर्ने भएको हुनाले भगवान्लाई त्रिनेश्रम भनिकन यसरी हाम्रो धर्मशास्त्रमा यसरी राखिएको हामीले पाउँछौँ। यसरी परमात्मा शिव, शिवको अर्थ हुन्छ सत्य। सबैभित्र बसेको परमात्मा पनि सत्य हो। सबैभित्र त्यो परमात्मालाई, शिवलाई सचिदानन्द रूप शिवोहम शिवोहम भन्छ। सचित्र आनन्द रूप भएको हुँदा परमात्मा शिव, शिवजीलाई सचिदानन्द रूप शिवोहम शिवोहम भनेर यसरी भगवान्लाई हामी प्रार्थना गर्छौँ। त्यो परमात्मा शिव सत्यवस्तु हो। यही शिवको आदेशले गरिकन चन्द्र सूर्यहरू विश्राम गर्दैनन्, चलिरहन्छन्। रातो दिन पानी बहिराखेको छ, कहाँ गएर जम्मा भएको छ होला, हामीलाई अचम्म लाग्छ। रातो दिन सूर्य घुमिराखेका छन्, चन्द्रमा ग्रहहरू घुमिराखेका छन्, नदीनाला प्रवाहित भइराखेका छन्, वायु प्रवाहित भइराखेको छ। कसको आज्ञाले, कसको हुकुमले यसो गरेको होला, अचम्म लाग्छ। कसले चलाएको होला यो, कसको आदेश होला, कसको आदेश मानेर हावा घुमिराखेको होला। यसलाई हाम्रो धर्मशास्त्रमा सङ्केत गरेको छ। यो पृथ्वीको डल्लो लगायतका अनगिन्ती ग्रहहरूलाई कसले यो शून्य आकाशमा झानेर राख्या होला, अचम्म लाग्दो कुराहरू छ। यो ठोस पदार्थ तल खस्छ, पृथ्वीतिर खस्छ, पृथ्वीमा गुरुत्वाकर्षण हुन्छ, तर ती कति वस्तुहरू पृथ्वीमा नखसिकन माथि नै लड्किरहेका छन्। यो धान्ने काम कसले गर्यो? सबै विचलित हुने हो भने पृथ्वीका सारा प्रक्रियाहरू रुष्ट के अरे अवरोध भइहाल्छन्। त्यसो भएको हुँदा परमात्माले भन्नुभएको छ, सत्येन धारेते पृथ्वी, सत्येन तपते रवि, सत्येन वासी वायुश्च सर्वं सत्य प्रतिष्ठितम्। त्यही सत्यमा सम्पूर्ण बसेको छ, त्यही सत्य वस्तुले सूर्यलाई धानेको छ, त्यही सत्य वस्तुले पृथ्वीलाई धानिराखेको छ, त्यही सत्य वस्तुले यो वायुलाई घुमाइराखेको छ। एकछिन पनि विश्राम गर्दैनन्। विश्राम गरे भने सारा संसारको व्यवस्था तुरुन्तै नष्ट हुन्छ। त्यो व्यवस्था नष्ट नहोस् भनिकन परमात्माले यसरी यी हाम्रो प्राणीहरूलाई आवश्यक पर्ने वस्तुहरू यसरी दिइरहनु भएको छ। यसरी दिनुभएको परमात्मालाई हामी चाहिँ इष्ट देवता भनिकन हामीले यहाँ इष्टान इष्टान भोगान हि बोदेव दास्यन्ते यज्ञ भाविता, हाम्रो भावनाले गरिकन तिनीहरूले हामीलाई चाहिँ परमात्माले यसरी प्राणीहरूप्रति माया गरेर परमात्माले हामीलाई भोग दिनुहुन्छ, हामीलाई मोक्ष दिलाइदिनुहुन्छ। त्यस्तो मोक्ष दिलाइदिने परमात्मालाई नमन गर।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक

0: आज विक्रम सम्वत 2083 साल साउन 4 गते सोमबार असार शुक्ल सप्तमी सन् 2026 जुलाई 20 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: कडा प्रतिस्पर्धाका बीच स्पेनले जित्यो वर्ल्ड कप। रवि सोडिम एकान्तवासले राज्यसभामा संशय। चोइटिने उत्तर काँग्रेसको असन्तुष्ट पक्ष। संयुक्त सरकार गठन गर्ने प्रस्ताव काँग्रेसद्वारा अस्वीकार। एक वर्षमा विदेशी 8,00,000 नेपाली। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले फिफा विश्वकपमा स्पेनले जित्यो अर्जेन्टिनालाई सम्बन्धी शुभ समाचारबाट।
0: अतिरिक्त समयमा फेरान टेरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। न्यू जर्सीमा सम्पन्न फाइनलको निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 106 मिनटमा बार्सिलोनाका विङ्गर टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। लुइस डेला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको शुरूआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो। स्पेनले अर्जेन्टिनालाई 120 मिनटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबावमा राखेको थियो। निर्धारित समय सकिनु अघि चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाव बढाएको थियो। खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो। लियान्ड्रो पेरेडेसले गाभी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाडी बीच विवाद भएको थियो। उक्त घटनापछि पेरेडेसले रातो कार्ड पाएका थिए। उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको छ। रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित भएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए। उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए। तर लगातार दोस्रो पटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन। यस जितसँगै स्पेनले सन् 2010 पछि पहिलो पटक समग्रमा दोस्रो पटक पुरुष विश्वकपको उपाधि जितेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: LG ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, AC को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. शनिबार दिउँसो काभ्रेको धुली खेल स्थित दूषित थानी रिसोर्टमा विदा मनाउन भन्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डाक्टर सोडी मुवागले आइतबार दिउँसै काठमाडौँ फर्के. दुई नेता बीचको 24 घण्टा लामो एकन्तवासले राष्ट्रपति पार्टीदेखि सरकारसम्म नयाँ तरंग ल्याएको छ. वाग्लेको समेत लगानी रहेको रिसोर्टमा लामो समय बिताएका रवि सोडी बीच के विषयमा संवाद भयो भन्ने आधिकारिक धारणा नेताहरूले सार्वजनिक गर्न चाहेका छैनन्. यद्यपि उनीहरूको लामो छलफलले प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनको टीमलाई छस्काएको छ. पछिल्लो समय प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बीचको सम्बन्धमा देखिएको चिसोपनलाई रवि सोडिम एकान्तवासले शक्ति संघर्षको अवस्था आएको संकेत गरेको छ. सरकारको कार्यशैलीलाई लिएर राष्ट्रपतिभित्र असन्तुष्टि चुलिएका बेला भएको यो रिट्रिटले राजनीतिमा नयाँ संशय जन्माएको छ. यसलाई पार्टी र सरकार सञ्चालन संयन्त्रभित्र अर्थपूर्ण ढंगले हेरिएको छ. लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष 3 विकल्प अघि सारेको स्रोतको दावी छ. प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने, सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ. त्यस्तै सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन, कमजोरी भए सच्याएर जानुपर्छ. यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने कुनै छुट छैन भन्दै राष्ट्रपतिका नेता मनिष शाहले बताएका छन्. उक्त भेटमा अन्य कोही नेता भने सहभागी थिएनन्. अर्थमन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री बालिनले सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्. लामिछानेले भने प्रधानमन्त्रीको सचिवालयका कतिपय सदस्यलाई हटाउनुपर्ने सुझाव दिएका छन्. असार 28 गते सभापति लामिछाने र प्रधानमन्त्री बालिनबीच भएको 4 घण्टा लामो छलफलमा सरकार सञ्चालनको कार्यशैली र सार्वजनिक रूपमा सरकारप्रति देखिएको असन्तुष्टिका सन्दर्भमा कुराकानी भएको थियो. उक्त एजेण्डामा प्रधानमन्त्री बालिनले अर्थमन्त्रीको कार्य असन्तुष्टि व्यक्त गर्दै फिर्ता बोलाउनु पर्ने बताएका थिए. यद्यपि सभापति लामिछानेले भने 3 महिनामै हतार गरेर मन्त्रीहरू फिर्ता बोलाउँदा सरकारबारे नकारात्मक सन्देश जाने भन्दै रोकेका थिए. सोही भेटवार्तामा बालिनले सोडिमसँगै कानून मन्त्री सविता गौतम र महान्यायाधिवक्ता नारायण दत्त कडेललाई समेत हटाउन रविसँग आग्रह गरेका थिए. लामिछानेले पनि प्रधानमन्त्री बालिनको सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए. यो सँगै पार्टी नेतृत्व र सरकारको नेतृत्वबीच टसल बढ्ने देखिएको छ. त्यसैलाई व्यवस्थापन गर्न पनि सभापति लामिछाने अर्थमन्त्री वाग्ले सँगै काठमाडौँ बाहिर निस्केको हुन सक्ने आकलन गरिएको छ. अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीबाट आवश्यक समन्वय हुन नसकेको गुनासो पार्टी नेतृत्वमा गर्दै आएका थिए. प्रधानमन्त्री शाहले गत असार 25 गतेदेखि श्रृङ्खलाबद्ध रूपमा उद्योगी व्यवसाय र निजी क्षेत्रका अगुवासँग छलफल गरिरहेका छन्. तर ती कुनै पनि भेटमा अर्थमन्त्री वाग्लेलाई राखिएको छैन. यसले उनीहरूको तिक्तता सतहमा देखिएको छ. रवि सोडिम एकान्तवासले तरंग शीर्षकमा आजको मध्याह दैनिकमा यो खबर छ.
3: चैती नै उद्धत कंग्रेस शीर्ष नेता शीर्षकमा नागरिक दैनिक खबर लेख्छ. नेपाली कंग्रेसका नेताहरू आन्तरिक विवाद व्यवस्थापन गर्नभन्दा अलग अलग बाटो समाउन उद्धत देखिएका छन्. विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर दुई कित्तामा बाँडिएका नेताहरू पार्टीका संस्थापक मध्येका एक बीपी कोइरालाको स्मृति दिवसकै दिन पारेर अलग अलग बाटो समाउने तयारीमा छन्. विशेष महाधिवेशनसँगै पार्टी विभाजित भइसकेको दुवै पक्षका नेताहरूको बुझाइ छ. तर विभाजनको आरोप आफूमाथि नलागोस् भन्नेमा दुवै पक्षका नेता सजग छन्. एकताका लागि एकले अर्कोलाई बाधक देखाउँदै आएका छन्। संस्थापन पक्षका नेताहरू 15 महाधिवेशन तयारीमा जुटेपछि इतर पक्षले छुट्टै कार्यालय स्थापना गरेको छ। 6 गते बीपी स्मृति दिवसका दिन छुट्टै कार्यक्रमको तयारी गरेको इतर पक्ष सोही दिन राष्ट्रिय भेला घोषणा गर्ने तयारीमा छ। इतर पक्षले प्रज्ञा भवन कमला आदिमा कार्यक्रम आयोजना गरेको छ। पार्टी एकताका लागि निरन्तर निरन्तर प्रयास, हदैसम्मको लचकता, संवाद र धैर्य राख्दा राख्दै पनि संस्थापन पक्षबाट सार्थक पहल नभएको इतर पक्षको आरोप छ। इतर पक्षले राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्याशित बाटोमा गइरहेको जनाउँदै संस्थापन पक्ष पार्टी एकता गर्नुको साटो सहकर्मी र अन्य दललाई समेत सार्वजनिक मञ्च मार्फत चिढ्याउन अग्रसर भएको आरोप लगाएको छ। इतर पक्षले पार्टी एकताका लागि 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समिति समायोजन गर्नुपर्ने माग राखेको छ। उसले दुवै कार्य समितिलाई समायोजन गरी गगन कुमार थापाको नेतृत्वमा पूर्णता दिनुपर्ने शर्त राखेको छ। संस्थापन पक्ष भने यो शर्त मान्न तयार देखिएको छैन।
2: नेपाली काङ्ग्रेसले प्रदेशमा प्रमुख तीन दल मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ। काङ्ग्रेसले प्रदेश सभामा रहेको प्रमुख दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग मिलेर संयुक्त सरकार नबनाउने स्पष्ट अडान राखेको हो। प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन हुने भन्दै नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले असहमति जनाएका छन्। सभापति थापाले काङ्ग्रेसले प्रत्येक ओडाबाट चयन हुने प्रतिनिधि मध्ये 30 वर्ष मुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताउनु भएको छ भने सबै निर्वाचन क्षेत्रबाट 35 वर्ष मुनिका कम्तीमा 3 जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको उल्लेख गर्दै यसपटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरि 30 वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौं, गगन थापाको भनाइ छ। त्यस्तै 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट 3 जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी अहिले थपेर 31 बनाएको र त्यहाँ 3 जना साथीहरू 35 वर्षभन्दा मुनिको रहेको पनि जानकारी दिएका छन्। सभापति थापाले नेपाली जनताले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई दिएको सन्त नेताको उपाधि कहिले ननासिने समेत बताएका छन्। संयुक्त सरकार गठन गर्ने प्रस्तावमा काङ्ग्रेसको अस्वीकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: सुरक्षाकर्मीमाथि कारवाही सिफारिस प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिसबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुधन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए तर उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताएका थिए। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो तर त्यसपछि कुनै खबर आएन। ती अधिकारीले भने समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै जानकारी नभएको बताइन्। प्रतिवेदन बारे मलाई कुनै जानकारी छैन, प्रधानमन्त्री कार्यालयतिरै वा समितिलाई समितिमा बुझ्नु पर्ला, उनले भनिन्। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिस गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उनले जानकारी दिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावै 4 घण्टासम्म पनि प्रदर्शनकारी र सुरक्षा निकायबीच भिडन्त भए पनि रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। सुरक्षाकर्मीमाथि कारवाही सिफारिस प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: प्रधानमन्त्री प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय संसदमा पार्टी र आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी रचनात्मक तथा जनमुखी बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय मुख्यालयमा आइतबार आयोजना गरिएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, संसदमा खेल्नुपर्ने भूमिका र आगामी रणनीतिका बारेमा विस्तृत रूपमा स्पष्ट पारेका छन्। एमाले संसदीय विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा विशेष गरी संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी, संसदीय अभ्यासका नियमहरू तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा छलफल भएको थियो। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई स्पष्ट मार्ग निर्देशन गर्न यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सड़क र संसद दुवै मोर्चाबाट संघर्षको मैदानमा रहेको बताएका छन्। उनले देशको वर्तमान राजनीति दिशाहीन, नीतिविहीन र स्थितिविहीन अवस्थामा पुगेको भन्दै यसलाई सही बाटोमा ल्याउन एमाले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका छन्। त्यस्तै प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको रासुपाको भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गरेका थिए।
3: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव, कान्तिपुर दैनिकमा खबर छ। खरिमाया घलेलाई इराकको स्वशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट गत शुक्रबार दिउँसो 2 बजे भिडियो कल आयो, जहाँ नचाहेको दृश्य हेर्नु पर्यो। उनका एकमात्रै सन्तान 38 वर्षीय छोरा लेकमानको अन्त्येष्टि देखाउन त्यहाँ रहेका नेपालीले उनलाई सम्पर्क गरेका थिए। अर्बिलको गोयर स्थित चिहानमा खाल्डो खनेर शव पुरिरहेको दृश्य खरिमाया परिवारले लम्जुङको दोर्दी गाउँपालिका 5 पाचुक स्थित घरमै बसेर हेरिरहे। त्यतिखेर खरिमायाका साथमा लेकमानकी श्रीमती गंगा, 2 साना छोरा र आफन्त पनि थिए। 2 वर्ष अगाडि इराक पुगेका लेकमानको उपचारका क्रममा गत चौध चैतमा मृत्यु भएको थियो। खरिमायालाई त छोरोको शव घरमै ल्याएर अन्त्येष्टि गर्ने इच्छा थियो, तर उताबाट छोराको शव ल्याउने मान्छे नै भएनन्। जसले पनि सक्दैन भन्छ, हाम्रो जागिर खत्तम हुन्छ, फर्केर फेरि इराक आउन पाउँदैन भन्छ। इराक पठाउने एजेन्टको मोबाइल नै बन्द भयो। खरिमायाले निराश हुँदै भनिन्, आखिर त्यही राख्नु पर्यो। खरिमायासँग सम्पर्क भएकाहरूले उनलाई नेपालसम्म शव ल्याउन धेरै रकम लाग्ने बताएका थिए। घरमै ल्याएर आफ्नो धर्म अनुसार विदाई गर्न मन थियो, उताबाट धेरै पैसा लाग्छ, नलानु भन्न थाले। गैर आवासीय नेपालीहरूका अनुसार इराकबाट नेपालसम्म शव पठाउन 5-9 लाख रुपियाँ लाग्छ। त्यसका निम्ति प्रशासनिक प्रक्रिया अझ झन्झटिलो हुने भएकाले गोयर त्यहाँका नेपालीको अन्त्येष्टि स्थल बन्न पुगेको छ।
2: आर्थिक वर्ष 2082-83 रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 151 देशमा जानका लागि 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको 50,000 को हाराहारीमा घटेको छ। यो संख्या अघिल्लो वर्ष भन्दा 47,000